नागरिक दैनिकमा दर्ता नवीकरण बिनै शैक्षिक परामर्श शीर्षकमा खबर छापिएको छ। रुबी रौनियारले लेख्नु भएको हो। नेपालबाट उच्च

0: पछिल्ला दुई वर्षमा पतिबाट 137 र पत्नीबाट 23 जनाको मृत्यु भएको उल्लेख गरिएको छ। दैनिक उपभोग्य वस्तु लगायत 25 वटा सेवा क्षेत्रमा हड़ताल गर्न नपाइने बारेको खबर पनि छापिएको छ। सरकारले मंगलबार हिजो राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न 25 क्षेत्रमा आम हड़ताल गर्न नपाउने व्यवस्था गरेको हो। आवश्यक सेवा संचालन ऐन 2014 दफा 3 उपदफा 1 दिएको अधिकार प्रयोग गरी ती क्षेत्रमा हड़ताल निषेध गरिएको राजपत्रमा उल्लेख छ। सरकारले हड़ताल निषेध गरेका क्षेत्रमा तार वा टेलिफोन सेवा, जल स्थल वा हवाई मार्ग, प्रिन्ट वा सरकारी छापाखाना, संचार सेवा छन्। त्यसै गरी खानेपानी, पेट्रोलियम पदार्थ, अस्पताल, औषधि, फोहोर मैला, बैंक, बीमा, विद्युत, दैनिक उपभोग्य वस्तु, राहदानी लगायतका क्षेत्रमा पनि सरकारले हड़ताल गर्न निषेध गरेको खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि रहेको छ, जहाँ आज प्रतिनिधि सभाको बैठक बस्दै विपक्षीले विरोध गरे पनि सभामुखले सदनको कार्यवाही अघि बढ़ाउने तयारी शीर्षकमा उल्लेख गरिएको छ। बर्खामा रातभर निदाउँदैनन् सिमसाराका 16 परिवार शीर्षकमा भीम चापागाईले सिमसारा इलामबाट लेख्नु भएको खबर पनि छापिएको छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा अर्ग्यानिक प्रदेश बनाउने योजना 8 वर्ष बित्यो, कार्यान्वयनमै अलमल शीर्षकमा रजनी योगीले सुर्खेतबाट लेख्नु भएको खबर छ। तरकारीका 126 नमूनामा उपभोग गर्न नहुने विषादी शीर्षकमा काठमाडौँको खबर पनि छ। केन्द्रीय कृषि प्रयोगशालाले 25,090 तरकारी नमूना परीक्षण गर्दा 126 वटामा उपभोग गर्न नहुने विषादी प्रयोग गरेको पाइएको हो। अर्को खबर छापिएको छ, वर्षासँगै बीपी राजमार्गमा सवारी साधन होल्ड शीर्षकमा करिब 20 महिनादेखि बीपी राजमार्गमा सञ्चालन हुने सवारी साधन सञ्चालनमा रोक लगाउने तथा सवारी होल्ड गर्ने अभ्यास गरिँदै आएको छ। 2081 असोज 10-12 गतेको रोशी खोलामा आएको बाढ़ीले बीपी राजमार्गको भकुण्डेदेखि नेपालथोकसम्मको 29 किलोमिटर सड़क बाढ़ीले क्षति गरेपछि दर्जनौ पटक सवारी सञ्चालनमा रोक लगाउनका साथै सवारी होल्ड गरिँदै आइएको उल्लेख गरिएको छ। प्लास्टिकमा प्याकेजिङ प्रचलनले रोगको जोखिम शीर्षकमा सीता शर्माले लेख्नु भएको खबर छापिएको छ। दर्ता नभई खाद्य वस्तु उत्पादन गरेर कम गुणस्तरको प्लास्टिकमा खाद्य वस्तुको प्याकिङमा ठूलो समस्या देखिएको पनि उल्लेख गरिएको छ। अर्को खबर माथिल्लो काबेलीको सुरुङ छिचोलिएको बारेमा खबर छापिएको छ। चन्द्र पन्दाकले ताप्लेजुङबाट लेख्नु भएको हो। ताप्लेजुङ स्थित निर्माणाधीन माथिल्लो काबेली जलविद्युत आयोजनाको सुरुङ छिचोलिएको छ। जिल्लाको श्रीजंघा र सिद्धिङ्गवा गाउँपालिकाको सिमाना भई बग्ने काबेली खोलाबाट 28.1 मेगावाट उत्पादन गर्न लागि जलविद्युत आयोजनाको सुरुङ आइतबार छिचोलिएको हो।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु बीचको दूरी बढ़ने संकेत देखिएको छ। दुई बीचको अपेक्षा विपरीत क्षेत्रीय अवस्था थप जटिल बन्दै गएको विश्लेषण भइरहँदा दूरी बढ़ने आशंका गरिएको हो। विश्लेषकहरूका अनुसार मध्यपूर्व अहिले पुनः संचित भइरहेको भए पनि यो ट्रम्प र नेतन्याहुले अपेक्षा गरेको दिशामा भने देखिएको छैन। ट्रम्प र नेतन्याहुले इरानी शासनलाई कमजोर ठानेको भए पनि इरान अपेक्षा भन्दा बलियो रूपमा उभिएको बताइएको छ। उहाँहरूको रणनीतिक मूल्यांकन गलत साबित भएको र त्यसबाट परिणाममाथिको नियन्त्रण समेत कमजोर बन्दै गएको प्रति अन्तर्राष्ट्रिय संचार माध्यमले विश्लेषण गरेका छन्। अमेरिकी प्रतिनिधि सभाका सभामुख माइकल जोनसनले इरानसँगको द्वन्द अन्त्य गर्ने समय आएको बताउनु भएको छ। उहाँले इरानको अनुचित आक्रमणको जवाब स्वरूप आक्रमण भइरहेको समेत बताउनु भएको हो। यो अभिव्यक्तिले अमेरिकी प्रशासनले इरान विरूद्धको सैनिक कार्यवाहीलाई योजनाबद्ध र उच्च राजनैतिक तहबाट अनुमोदित निर्णयका रूपमा प्रस्तुत गरिरहेको छ भन्ने देखाएको छ। साथै यसले मध्यपूर्वमा तनाव थप बढ़न सक्ने संकेत समेत गरिएको छ। र इरानका विदेश मन्त्री अब्बास अराघचीले अमेरिकी आक्रमणको निन्दा गर्नुभएको छ। सामाजिक सञ्जालमा उहाँले अमेरिकालाई लक्षित गर्दै शक्तिशाली सशस्त्र सेनाले कुनै पनि आक्रमण वा धम्कीलाई जवाफविहीन नछोड्ने बताउनु भएको हो। उहाँले सुरक्षित आफ्नो क्षेत्र छोड्न चेतावनी समेत दिनुभएको छ। यो अभिव्यक्तिलाई अमेरिका र यसका क्षेत्रीय सैन्य उपस्थिति विरूद्धको प्रत्यक्ष चेतावनीको रूपमा पनि विश्लेषण गरिएको छ।
0: साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद एसिया छनौटको च्याम्पियन बनेको नेपाली राष्ट्रिय क्रिकेट टोली हिजो स्वदेश फर्किएको छ। ट्रफी सहित फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संज्ञानका क्रिकेट म्यानेजर विनोद दासले स्वागत गर्नुभयो। सिंगापुरमा सोमबार सम्पन्न एसिया छनौटमा नेपाल अपराजित हुँदै च्याम्पियन बनेको थियो। मध्य प्रदेश के वीरेन्द्रनगर में भईरिक 19 वर्ष मुनी को महिला 2020 राष्ट्रीय क्रिकेट प्रतियोगिता में अपराजित यात्रा कायम राखे लगातार तीन खेल जीते सुदूरपश्चिम को विजय यात्रा में भने गंडकी पूर्ण विराम लगा घरेलू टोली कर्णाली लगातार तेसरो हार बिहोरे बीसौ एशियाली खेलकूद का लागि क्रान्तिको खेलाड़ी छनौट गरिएको छ। आगामी सेप्टेम्बर में जापान को आइची नागोया में हुने एशियाड का लागि हिजो राष्ट्रीय क्रान्ति टोली को छनौट गरिएको हो। राउण्ड रोबिन का आधार में भएको खेलबाट खेलाड़ी छनौट गरिएको नेपाल क्रान्ति महासंघले जानकारी दिएको छ। र तेस्रो एशियन ई लर्निंग जय कुमार नाथ शाह स्मृति 16 वर्ष मुनिको अन्तर स्कूल क्रिकेट प्रतियोगिता को नेपाल पुलिस स्कूल र डीएबी बीच को फाइनल खेल वर्षा का कारण स्थगित।
1: किशोर किशोरीलाई मोबाइल को निर्भरताबाट कसरी छुटाउने रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नु होला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
4: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब मोबाइलको लतले पार्ने प्रभाव अन्तर्राष्ट्रिय अध्ययनहरूका अनुसार धेरै बालबालिका दैनिक रूपमा 3-5 घण्टासम्म मोबाइल ट्याब्लेट वा अन्य डिजिटल उपकरणमा समय बिताइरहेका छन्। बालबालिकालाई मोबाइल लगायतका उपकरणको लतबाट छुटाउन अभिभावकले के गर्ने
5: धनगढ़ीकी अनु रोकाएका दुई सन्तान छन् 9 वर्षीय छोरा र 14 वर्षकी छोरी। दुवैजनाले अत्याधिक मोबाइल हेर्ने गरेकाले रोकाईलाई चिन्ता बढेको थियो तर अहिले पनि उहाँले मोबाइलमा के हेर्छन् कस्तो विषय हेर्छन् भनी निगरानी बढाएपछि उनीहरूले शैक्षिक सामग्री ज्ञानमूलक भिडियो हेर्ने गरेका छन्।
6: पढाएका कुराहरू पनि हेर्छन् आजभोलिका बच्चाहरू अलिअलि त हेर्छन् अब धेरै त चलाउँदैन।
5: धनगढ़ीकै जुनु रावलका 14 वर्षका छोरा केही समय अघिसम्म हरेक समय मोबाइल चलाउँथे तर अहिले पनि उहाँको मोबाइल हेर्ने तालिका परिवर्तन भएको छ। विभिन्न सृजनात्मक गतिविधिमा संलग्न गराउने गर्नुहुन्छ।
7: खाना खाइसकेपछि पनि बच्चा केही अब आफ्नो होमवर्क सबक गरिसकेपछि पनि अनि त्यसपछि आफ्ना घटेका घटना जस्तै खुसियाली उजन हुँदाखेरिको छेड मेरो आफ्नो उपाय चाहिँ मोबाइलबाट टाढा राख्नलाई यही उपायहरू चाहिँ गरेको छु।
5: मोबाइलको प्रभाव बालबालिकामा मात्र सीमित छैन किशोर किशोरी र युवाहरूमा समेत यसको निर्भरता बढ्दो छ। सिन्धुपाल्चोकी पार्वती भण्डारी आफू पनि केही समय अघि मोबाइलको अत्याधिक प्रयोगमा निर्भर रहेको अनुभव सुनाउनुहुन्छ तर अहिले भने पुस्तक पढ्ने पत्र पत्रिका अध्ययन गर्ने र साथीभाइसँग समय बिताउने बानीले मोबाइल प्रयोग घटाउन मदत गरेको उहाँ बताउनुहुन्छ।
8: मोबाइलमै मात्र व्यस्त हुन थालेपछि चाहिँ मैले मेरो साथीभाइहरू आफन्तहरूलाई पनि बिर्सिन थाले। बुक अनि त्यसपछि पत्र पत्रिका नोभेलहरू पढ्न थालिसकेपछि चाहिँ मोबाइलबाट चाहिँ मेरो बानीहरू हट्दै गएको हो।
5: मोबाइलका नकारात्मक पक्ष मात्र छैनन् यसको सही प्रयोगले ज्ञान र सूचना प्राप्तिको अवसर पनि बढाएको छ। मोरङका तेजन खड्का बालबालिकाले मोबाइल मार्फत देश विदेशका घटनाक्रम बुझ्ने नयाँ सिप सिक्ने तथा विभिन्न शैक्षिक सामग्रीबाट लाभ लिन सकिरहेका बताउनुहुन्छ।
9: भिडियो बनाएर कन्टेन्ट क्रिएटर बनेर होइन त्यो जितिरहेका पुरस्कारहरू पाएका आमदानीहरू गरेका पनि छन्। देश विदेशका घटनाहरू अपडेट हुन्छन्।
5: विश्व स्वास्थ्य संगठन WHOले 5 वर्ष भन्दा कम उमेरका बालबालिकाका लागि स्क्रिन समय सीमित गर्न सिफारिश गरेको छ। 1 वर्ष भन्दा कम उमेरका बालबालिकालाई स्क्रिन समय दिनु हुँदैन भने 2-4 वर्षका बालबालिकाले दिनमा 1 घण्टा भन्दा कम समय मात्र स्क्रिन प्रयोग गर्नुपर्छ तर नेपालका बालबालिकाले 8 घण्टासम्म मोबाइलमा स्क्रिन समय बिताइरहेका छन्। विशेषज्ञहरूका अनुसार समस्या मोबाइलमा होइन यसको असन्तुलित प्रयोगमा छ। अत्याधिक स्क्रिन समयले बालबालिकामा एकाग्रता घट्ने पढाइमा असर पर्ने आँखाको समस्या देखिने तथा सामाजिक व्यवहारमा परिवर्तन आउने जोखिम बढाउँछ। बाल आफूलाई यस्तो लतबाट टाढा राख्न के गर्ने? चिकित्सा मनोविद डाक्टर पशुपति महत।
10: सेयर गर्ने मान्छेले बच्चाको अगाडि मोबाइल चलाउनु हुँदैन। मोबाइल चलाउने भए पनि उसको लागि ठुलो मान्छेको लागि चाहिँ नियम हुनु पर्यो। एउटा त टेलिफोन कुराकानी गर्छ, पाइयो सोसियल प्लेटफर्ममा बसेर इन्गेज हुने होइन, कुन बेला हुने, कति मिनट हुने, त्यो टाइम बच्चाले पनि याद गर्न सक्ने मिल्ने गरी चाहिँ देखिने गरी लेख्नु पर्यो। तपाईँले चाहिँ एक घन्टा कुरा गर्नु, म पनि एक घन्टा खेल्छु भनिदिन्छ मैले, टाइम केयर गरेन भने त्यो भएर नियम चाहिँ एकदम स्ट्रिक्टली पालना गर्यो भने छुटाउन गाह्रो होइन।
5: सन्तुलित प्रयोग, अभिभावकीय निगरानी र सृजनात्मक विकल्पको विकास मार्फत मात्रै बालबालिकालाई मोबाइलको लतबाट जोगाउन सकिन्छ। अन्यथा आजको सानो बानी भोलिको ठूलो चुनौती बन्न सक्ने विज्ञहरू बताउँछन्। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
0: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: प्रधानमन्त्री र विपक्षी दलको अडानका कारण सदन संचालनमा अवरोध, निर्माण शुरू नभएका आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिश, भारतको हरियाणामा बन्धक बनाइएका 16 नेपाली फर्किँदै,
0: दरबार हत्याकाण्डको अनुसन्धान अगाडि बढ़ाउने नवनियुक्त गृहमन्त्री गुरूङको निर्णय, एमालेभित्र चुनावी समीक्षा र पार्टी पुनर्गठनको बहस, भन्सारमा इभी गाडी नियन्त्रण प्रकरण अनुसन्धान नटुङ्गिँदै नियम अनुसार जाँच पास गरेको अर्थ मन्त्रालयको प्रस्तुति,
1: मनसून भित्रिन तमतयार, हिजोको तुलनामा आज धेरै पानी पर्ने, माथिल्लो काभेली जलविद्युत आयोजनाको सुरुङ छिचोलियो, बालबालिकामा मोबाइलको लत छुटाउन अभिभावकको आनी बानी सुधार आवश्यक,
0: अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्री बीच दूरी बढ़ने संकेत, इरानसँगको द्वन्द्व अन्त्य गर्ने समय आएको, अमेरिकी सभामुखको प्रतिक्रिया,
1: र 19 वर्ष मुनिको महिला 2020 राष्ट्रिय क्रिकेटमा मधेस अपराजित, एसियाडका लागि कराते खेलाड़ी छनौट, एसियाड छनौट च्याम्पियनशीप नेपाली क्रिकेट टोली स्वदेश फर्कियो।
0: साझा खबर कन्तेमा कार्टुन हामीले कान्तिपुर दैनिकमा गजब छवास शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ गृहमन्त्रीमा गुरूङको पुनरागमन भएको छ र केही समय अगाडि उहाँको बारेमा विभिन्न आलोचना टीका टिप्पणी भएपछि अध्ययन अनुसन्धानमा सघाउनको लागि भन्दै राजीनामा दिनुभएको थियो र उहाँको विषयको अध्ययनको वास्तविकता के हो भन्ने बारेमा जानकारी नदी फेरि गृहमन्त्रीमा नियुक्त गरिएको भनेर कतिपयले आलोचना पनि गरिराखेका छन्। एउटा ढोका देखाइएको छ, ढोकाको बाहिरपट्टि गृहमन्त्री, भित्र लेखिएको कार्ड माथिपट्टि झुन्डिएको छ भने त्यही ढोकाबाट दुईजना व्यक्तिले त्यहाँ मुन्टु भित्रतिर राखेर केही कुराकानी केही भनिराखेको जस्तो देखाइएको छ। तल यस्तो लेखिएको छ, उहाँ त भूतपूर्व हुनुहुन्थ्यो नि होइन र, हेर्दा हेर्दै अभूतपूर्व हुनुभयो अघि।
1: प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
4: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
4: 98-60-24-58-43।
3: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
7: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
7: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-37-54।
7: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठीक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।

0: 물이 에러다? 라우.
1: 아하, 코티 람로 먹었어. 까바도 라고.
0: 까바도 오노니? 멀리 디디바니 순사리 거르거나 우드고 바다 라고니?
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
0: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
3: त्यो त फाटिसकिने बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
4: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
2: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आजै फाट्यो भनेर पैसा माग्दैछ
4: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
3: किन नि बाबा
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
3: हस् बाबा
5: कृष्ण सप्लायर्स धादिङ बिस्तिक पुछार बजार प्रोप्राइटर कृष्ण चिबल सिन्हा
6: सम्पर्क मोबाइल 9741-031-429
7: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरुमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोप्राइटर रामजी परियार फोन नम्बर 9141-6767-64 9141-6767-64
8: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
9: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
8: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
3: प्रोप्राइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
8: 9860-2458-43
3: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
10: मरेँ के हो
2: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
10: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको एम्बुलेन्स एम्बुलेन्स आयो एम्बुलेन्स आयो ल ल लगिहालो लगिहालो यो
2: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
10: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
2: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
11: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र

0: पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
0: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915159।
2: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: time check. It's 7 a.m.
1: अहिले बिहानको ठीक 7 बजेको छ।
2: अहिले तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेमप्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग राशि रत्न मांगलिक योग पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल 9845175223 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि 9845-75223 र 9856-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा भूत वर्तमान र भविष्यको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कार्यक्रम ज्योतिष वास्तु हरेक दिन बिहान ठिक 7 बजेदेखि लगभग हामी तपाईँहरूसँग 8 बजेसम्म रहने गरेका छौं र कार्यक्रम ज्योतिष वास्तुमा हामीले तपाईँको भूत वर्तमान अनि भविष्य, पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845-75223 र 9856-75223 नम्बरमा तपाईँले आफ्नो अनि आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चरौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दोली एफएम 97.2 MHz दोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 MHz छेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाईबाट, नारायणी एफएम 103.8 MHz दीर्घज पर्सबाट, सामुदायिक रेडियो बिहानी 97.6 MHz नीलकन्थी धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग हुने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि 9845-75223 र 9856-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा सुन्दै आइराख्नु भएको छ र तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल जेठ महिनाको आज 27 गते, तदनुसार ईस्वी सन 2026 जून 10 तारिक, शक संवत्सर 1948, नेपाल सम्बत 1146, अनलागा रोद्र नामक संवत्सर, उत्तरायण ग्रीष्म ऋतु, आज बुधबार रहेको छ, अधिक जेठ कृष्ण पक्ष, तिथि रहेको छ आज दशमी तिथि रहेको छ, 36 गढी 58 पल्ला रहेको छ, नक्षत्रमा रहेको छ रेवती नक्षत्र, 57 गढी 45 पल्ला रहेको छ, योगमा रहेको छ सौभाग्य योग रहेको छ, 48 गढी 44 पल्ला, करणमा रहेको छ वणिज्यकरण रहेको छ 8 गढी 44 पल्ला रहेको छ, चन्द्रमा आज मीन राशिमा, श्री सूर्यनारायण चाहिँ विशेष गरी वृष राशिमा, आनन्दादि योगमा आज उत्पात योग रहेको छ, आज बिहान सूर्योदय 5:09 भयो भने सन सूर्यास्त 6:58 हुनेछ र आजको दिनमान घड़ी 13:49 पल्ला रहनेछ। आज विशेष रहेको छ, आज रेवती रहेको छ 28, विशेष गरी आज रेवती नक्षत्र रहेको 57 गढी 45 पल्ला रहेको छ, आज धैंसा पञ्चक 4:15 भनेर पञ्चाङ्गले उल्लेख गरेको छ।
यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी म तपाईँलाई गराउँछु। त्योभन्दा पहिला आजको विशेष गरी समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष चर्चा गर्ने गर्नेछौ। आजको कालबेला रहेको छ बिहानको 8:35-24 विशेष गरी बिहानको 10:19-20 आज कालबेला रहनेछ। यस्तै गरेर लाभ बेला रहनेछ बिहानको 5:07-31 6:51-27 आज लाभ बेला रहेको थियो भने अब एकैचोटि लाभ बेला रहनेछ साँझको 5:15-06 साँझको 6:59-03 आज लाभ बेला रहनेछ। यस्तै गरेर शुभ बेला रहनेछ आज 10:19-20 बिहानको 12:03-17 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी समयको विषयमा जानकारी गराई पालन रहेको छ ग्रह गोचर। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा चर्चा गर्नेछौ। सूर्य वृष राशिमा, चन्द्रमा मीन राशिमा, मंगल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि मीन राशि आउँछ। रेवतीको प्रथम चरण, नाम आउँछ देव अथवा देवीका, नाम आउँछ अन्तिनाडी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा जानकारी भने मैले तपाईँलाई गराएँ र भने पारिरहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि उनीहरूको लागि आजको दिन आकस्मिक समस्याले खर्च बढाउन सक्छ। परिस्थितिवश केही फाइदाका वस्तु त्याग्नु पर्ला। कर्ज मार्फत धन र आवश्यकताका वस्तु जुटाउन सकिन्छ। काममा समय दिन सक्छ। लाभांश अरूलाई सुम्पिनु पर्नेछ। आफ्नो मेहनतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। अवसरको खोजीमा केही दुर्धुप गर्नु पर्ला। सरसपट र सहयोगका केही नगद बाहिरिने योग भने राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन मेहनतले आमदानी बढाउनेछ। आयस्रोत बढाउने र उठ्नु पर्ने रकम हात लागि हुने समय रहेको छ। दिगो काम थालनी हुन सक्छ। पढ़ाईमा पनि प्रगति हुनेछ। सटापटा लेनदेन आदिमा फाइदा हुनेछ। व्यापारमा थनिकक वस्तु बिक्री हुनेछन्। अड्किएको रकम उठ्दै जानेछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ। भविष्यका लागि रुचिका विषयमा लगनी बढाउन पनि सकिने खालको योग भनी राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन भाग्यवश कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा राम्रो प्रभाव जुमाउन सकिन्छ। नाम र दाम इनाम प्रतिष्ठा कमाउने बेला रहेको छ। सामाजिक दायित्व बढ्दै जानेछ। भूमि वाहन र भौतिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। प्रतीक्षा गरेको उपलब्धि समेत प्राप्त हुने खालको योग भनी राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन विशेष गरी प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ। अरूका लागि समय धन र बुद्धि खर्च गर्नु पर्ला। अवसर र व्यवधानको बीचबाट कर्मयोग अघि बढ्नेछ। बाध्यात्मक परिस्थितिले अल्मल्याउन सक्छ। अरूको विश्वास गर्दा धोका पाइन सक्छ। तैपनि लगनशीलताले उपलब्धि हात लागि हुनेछ। प्रयत्न गर्दा पछिको लागि फाइदा हुने काम हात पार्न सकिन्छ। व्यापारमा आंशिक लाभ हुने खालको योग भनी राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन अस्वस्थ शरीर लिएर काममा जुट्नु पर्ने अवस्था आउन सक्छ। बाध्यात्मक परिस्थितिले इच्छा शक्ति कुण्ठित हुँदै जानेछन्। आफ्ना कमजोरीको फाइदा उठाउनुहरू सक्रिय रहनेछन्। व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ। गोपनीयता भंग हुनका साथै धन बाहिरिन सक्छ। स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनु होला। नतिजा सच्याउन पुरानै काम देखाउनु पर्ने खालको योग भई राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यस्तता र लाभ हुनेछन्। वैदिक भौतिक साधन जुट्नाले आमदानी बढ्ने काम शुरू हुन सक्छ। मनमिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रको बन्धन कसिलो भएर जाने सम्भावना रहेको छ। सुख दुःखमा साथ दिनेहरू प्रशस्त मात्रामा भेटिनेछन्। परिवारजनसँगको साथले नयाँ आशा जगाउनेछ। तर अरूको भावनालाई कदर नगर्दा आलोचित भइनेछ। शोकले खर्च बढाउने खालको योग भने राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबु भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन भौतिक साधन जुटाउन पनि दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिसँग सम्झौता गर्नु परे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिन्छ। मेहनतले प्रतिस्पर्धाको दौड़ जिताउन सक्छ। नयाँ योजना शुभारम्भ गर्ने समय रहेको छ। बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ। शत्रु तथा साथीहरू स्वयं कमजोर हुनाले फाइदै फाइदा हुने खालको योग भने राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन परिस्थिति सोझो जस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अवसर प्राप्त भए पनि मिसो नमिल्नाले काममा केही ढिलासुस्ती हुन सक्छ। अवसरभित्र अधिकार खोज्ने प्रवृत्तिले समस्त निम्त्याउनेछ। सुझावका साथ काम लिन नसक्दा पछि परेला शुभचिन्तकको सद्भाव कायम राख्न सजग रहनुपर्नेछ। व्यापार पनि सेवागृहहरूको मन जित्ने प्रयत्न गर्दाखेरि राशि वृश्चिकलाई आजको दिनमा विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। पुरानो सम्झौता तोड्नुपर्ने हुन सक्छ। अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थमा दुःख पाइला। मौका आए पनि काम थाल्नु अघि राम्ररी विचार पुर्याउनुहोला। प्रक्रिया नमिलाले काम देखाउनु पर्ला। विस्तुरमा दिएको वचनले पनि समस्या निम्त्याउनेछ। साइनो गास्नेहरूको भर पर्दा लक्ष्य प्राप्ति नहुन सक्ने यो राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन सहयोगीहरूले साथ दिनाले चिताए काम सम्पादन हुँदै जाँदैछन्। परिश्रम अनुसार राम्रो प्रतिफल प्राप्त हुनेछ। प्रत्याशित नतिजाले उत्साह जगाउनेछन्। थोरै लगनीबाट पनि नाफा कमाउन सकिन्छ। मेहनत गर्दा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिन्छ। अरूलाई प्रभावित पारेर काम बढाउने समय रहेको छ। राम्रो कर्मफल प्राप्त हुनाले मन पनि प्रसन्न रहने खालको योग पनि राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन समयमा वचन पुर्याउन नसक्दा अरूले आलोचना गर्न सक्छन्। विश्वमा बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। मेहनत गरिकन चित्तको मूल्य प्राप्त नहुने योग देखिया छ। अध्ययनमा त्यति समय दिन नसकेला ईर्ष्या गर्नेहरूले पनि बिना कारण सताउन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। परिस्थितिले स्वतन्त्रतामा बाधा पुर्याउन सक्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने साथ दिनेहरू बढ्दै जानेछन्। आफन्तको सान्निध्य र अभिभावकको स्नेह प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्न सक्छ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विगतका कमजोरीमा सुधार आउनेछ। कीर्तिमानी कामको यस लिने मौका मिल्नेछ। प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जाने खालको योग पनि राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: श्याम बसाई पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौं आजका तिथिमिति पञ्चाङ्ग मिसादी बाह्र राशिफलको विषयमा जानकारी हामीले गराइसकेका छौं र अब भन्ने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9805-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क गर्नुहोस्। भूत वर्तमान भविष्य ग्रह भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौ। कार्यक्रम ज्योतिष वास्तुमा कोही मित्र आइसक्नु पनि भएको छ। कार्यक्रम ज्योतिष वास्तुमा तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने तपाईँले पनि हामीलाई सम्पर्क पनि गर्नुहोला। अहिलेको लागि कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। कहाँ को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। नमस्ते, कहाँ को बोल्दै हुनुहुन्छ? गोर्खा जिल्लाबाट। हजुरको शुभ नाम?
1: मेरो मधु।
0: मधुजी बोल्दै हुनुहुन्छ गोर्खा जिल्ला। गोर्खा जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? हजुर, कसको विषयमा हेर्न चाहनुहुन्छ? बाबुको जन्ममिति भन्नुहोस् त, कति हो?
1: 2067 साल असोज 18 गते सोमबार बेलुका 10:40
0: असोज महिनाको 18 गते बेलुकाको
1: 10:40
0: जाँदा यो बेला पहिला पनि फोन गर्नु भएको थियो कतै कसैको बारेमा हेर्नुलाई?
1: छैन गुरु, मैले सधैँ गर्थेँ।
0: हजुर, लागिहाल्यो है। आज कति पटकमा फोन लाग्यो तपाईँको?
1: डेली गर्छु गुरु मैले, गर्न त
0: होइन, डेली गर्नुहुन्छ। आज कति घन्टा ट्राई गर्नुभयो
1: आज चाहिँ? आज चाहिँ मैले दुईटा मोबाइल सँगसँगै राखेर चाहिँ गरेको थिएँ गुरु।
0: हजुर, दुईटा मोबाइल पाले पाले गर्नुभएको थियो, ठ्याक्क लागिहाल्यो है।
1: हजुर
0: ल, बासी हुनुभएको छ तपाईँ।
1: हजुर
0: ल, सुन्नुहोस् है ध्यान दिएर।
1: हजुर,
0: श्री गणेश आर्यमा श्रीमती रामानुजाय नमः। 2067 साल असोज कृष्ण पक्षको सोमबार द्वादशी तिथिमा जन्म, राशि सिंह राशि पर्छ। बाबुको मघाको दोस्रो चरण नाम आउँछ मिलन भन्ने नाम आउँछ। बाबुको अन्तरणी राक्षसी गुण परेको छ। बाबुको घातकमा परेको छ तिथि तृतीया अष्टमी र त्रयोदशी। शनिबार घातक, मूल नक्षत्र घातक, नम्बरमा 10 नम्बर राशिमा कन्या राशि घातक हुन्छ है। ग्रह दशा भाग्य असाध्यै राम्रो छ बाबुको। अलिकति छिट्टो रिसाउने, अलि मन चञ्चल हुने खालको स्वभावको छ बाबुको। अलिकति पेटमा समस्या हुन्छ, पछि गएर कसैलाई पाइल्स हुने, अल्सर हुने, होइन, यस्ता समस्याहरू चाहिँ हुन सक्छ। अलिक विशेष ख्याल गर्नुपर्छ, पानी अलिक धेरै पिउनुपर्छ भन्नुहोला। वैदेशिक क्षेत्र राम्रो, सरकारी जागिर राम्रो, पढाइ लेखाइमा असाध्यै राम्रो, रुचि भने फिटिक्कै नहुने रहेछ पढाइमा। पढाइ राम्रो छ फेरि बाबुको।
1: हजुर,
0: ध्यान नदिएर हो। अहिले यो समय भनेको अलिक चोटपटक लाग्ने समय छ बाबुको लागि, अलिकति विशेष ख्याल गर्नुहोस्। 19 वर्ष लागेपछि ग्रह राम्रो हुन्छ, अलिकति समस्याहरू कम, बाधाहरू कम आउँछ। 19 वर्ष लागेपछि संकटा भन्ने ग्रह चल्छ, तर पनि अहिलेको भन्दा राम्रो हुन्छ। अहिले शुक्र सिद्ध स्वयंयोग चलेको छ, यो स्वयंयोगमा चोटपटक लाग्ने, झुटो आरोप लाग्ने हुन्छ। अलिकति विशेष ख्याल गर्नुहोला, खानपिनमा पनि अलिकति विशेष ख्याल गर्नुहोला बाबुको लागि चाहिँ नि। अरू त्यस्तो नराम्रो छ भने ठिक छ, पछि विवाह बारीमा हेराएर जुराएर मात्रै विवाह गर्नुपर्छ। विवाहको दोष मिटाउनुपर्छ, बहुविवाहको योगहरू परेको छ तपाईँको। श्रीमानको पनि बहुविवाहको योग परेको छ है। तपाईँको श्रीमानको पनि बहुविवाहको योग परेको छ, अलिकति विशेष ख्याल गर्नुहोला। अरू त्यस्तो त्यसको लागि आँखसँग विवाह गर्नुपर्छ, अर्क विवाह भन्ने हुन्छ आँखसँग हो। आँखसँग चाहिँ विवाह गरेर लगन पारेर विवाह गराउनुपर्छ। श्रीमानको पनि गराउनुपर्छ अनि यो बाबुको पनि गराउनुपर्छ। बाबुको व्रतमुण्ड गराउनु भयो कि गराउनु भएको छैन? बाबुको व्रतमुण्ड गराएपछि आँखसँग विवाह गराइदिनुहोस् एउटा। पछि बुहारी राम्ररी आउने, सुशील आउने, नरिसाउने, झर्क फर्क नगर्ने खालि बुहारी आउने ग्रहहरू छ। त्यस्तो नराम्रो ग्रह छैन, अलिक छिट्टो रिसाले स्वभावको, अलिक चञ्चले स्वभावको देखिन्छ यहाँबाट हेर्दाखेरि। राक्षस गुण पनि परेको छ, राशि फेरि सिंह राशि पनि परेको छ। यस्तो व्यक्ति अलि जिद्दी जिद्दी स्वभावका चाहिँ हुन्छन् क्या है। अरु त्यस्तो नराम्रो छैन, ठिकै छ। अरु केही छ समस्या जिज्ञासा?
1: हजुर, उसको चाहिँ अब पढाइ चाहिँ अहिले अब एससिबिएर चाहिँ इलेभेनमा जोइन गर्दैछ, के पनि होला मात्रै भन्दैछ उसले।
0: होइन, पढाइमा बाबुलाई जस्तै इन्जिनियर सिभिल इन्जिनियरिङ सम्बन्धी पढ्न हुन्छ म्यानेजमेन्ट पनि हुन्छ, पछि गएर ब्याङ्कहरूमा जागिर खानलाई पनि सिए सम्बन्धी पढ्न पनि मिल्छ नि त्यहाँबाट पछि। ठिक छ, यस्तो विषयहरू पढाउनुहोस्, राम्रो हुन्छ, ग्रहहरू राम्रै छ, पढ्न सक्छन्। तर नाक दोष परेको भएर अलिकति रोकावट आउन सक्छ, मेहनत अलिकति गर्नुपर्छ भन्नु होला। अलिकति कसै कसैलाई एक घन्टा पढ्यो भने पनि दिमागमै नअडिने हुन्छ नि त, तर बाबुको त्यस्तो छैन, पढ्यो भने दिमागमा अडिन्छ, राम्रो छ, तर पढ्न मन लाग्दैन अहिले चाहिँ। यो ग्रहले हो, शुक्र सिद्धा स्वयं योगले गर्दाखेरि भएको हो, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ ग्रहहरू है।
1: हजुर, उसको वैदेशिक यात्रा
0: एकदम राम्रो छ, 12 पास गराएर विदेशतिर पठाउँदाखेरि पनि ठिकै हुन्छ, सजिलोसँग विदेश जान सक्छ। माता पितासँग सम्बन्धहरू ठिकै छ, नराम्रो छैन। दाजुभाइ बुढो अलिक नफाप्ने ग्रह छ, दाजुभाइ चाहिँ फाप्दैन, ठिक छ, ग्रहहरू त्यस्तो नराम्रो छैन, चिन्ता लिनु पर्दैन। अहिलेको लागि चाहिँ दशाको शान्तिहरू गराइदिनु भयो, अहिले एकपटक गराइदिनुहोस्, अनि 19 वर्षमा एकचोटि गराइदिनु भयो भने 18 पुरा भएर ठ्याक्क 19 लाग्दा शान्ति गराइदिनु भयो भने केही गर्नु पर्दैन, एकदम राम्रो हुन्छ, समस्या आउँदैन है। दाजुभाइसँग ग्रह अलिक मिल्दैन पछि, नमिल्ने ग्रह छ। विवाह गराउँदाखेरि कि त 26 वर्षभित्र विवाह गराउनु पर्छ, कि त भने 29 पछि विवाह गराउनु पर्छ है, बीचमा 26 देखि 29 को बीचमा विवाह गराउनु भयो भने जस्तै 27, 28, 29 है, 27 वर्ष, 28 वर्ष, 29 वर्षमा लाग्यो भने पनि विवाह गर्नु हुँदैन, 29 कटेर 30 लाग्नु पर्यो, कि त 25 पुरा भएर 26 विवाह गराउनु पर्यो है,
1: त्यसमा ख्याल गर्नु होला।
0: अरू सबै कुरा ठिकै छ, राम्रै छ है। होइन, यस्तो हुन्छ, विवाह त जसरी गरे पनि हुन्छ, तर मिल्नु पर्यो। अब प्रेम गर्दाखेरि अब जुराएर हेराएर प्रेम गर्ने कुरो त आउँदैन हो, त्यो भएर बाबुले चाहिँ विवाह भनेको माघे विवाह गर्यो भने श्रीमती सुशील नरिसाउने, एक वर्ष स्वभावको नहुने हुन्छ नि, तपाईँहरूलाई पाल्ने खालको बुहारी चाहियो नि त, होइन बुढेसकालमा हो, आफै खोजेर आफै रोजेर नहेराई नजुराइकन विवाह गरे भने तपाईँलाई पाल्ने खालको बुहारी आउँदैनन्, अलि झर्को फर्को गर्ने रिसाउने खालको बुहारी आउँछन् क्या, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ ग्रहहरू है त। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो, हामीलाई गोर्खाबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ। तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि 98451-75-223 र 98056-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौं उहाँलाई, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: नमस्ते गुरु,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म हेटौँडाबाट मिना,
0: हेटौँडाबाट मिनाजी बोल्दै हुनुहुन्छ?
2: हजुर,
0: कसको विषयमा हेर्न चाहनुहुन्छ मिनाजीले?
2: छोरीको।
0: कार्यक्रम कतिको सुन्नुहुन्छ हेटौँडातिर?
2: दैनिक सुन्दैछु गुरु।
0: हजुर, हेटौँडा कुन ठाउँबाट फोन गर्नु भएको
2: हो? सानो पोखरा।
0: सानो पोखराबाट, कसको भन्नुभयो, बहिनीको बारेमा भन्नुभयो?
2: छोरीको।
0: छोरीको बारेमा भन्नुहोस् त, नानीको जन्ममिति कति हो?
2: 2066 साल।
0: 2066 साल,
2: चैत 15 गते,
0: चैत महिनाको 15 गते, समय पनि भन्नुहोस्।
2: दिउँसोको 3:15 जाँदा।
0: के बार पर्दो रहेछ थाहा छ?
2: आइतबार।
0: जन्म मकनपुरमा भएको हो कि अन्य कहीँ हो?
2: मकनपुरमै हो।
0: ल सुन्नुहोस् है, ध्यान दिएर छोरीको, 2066 साल चैत्र शुक्ल पक्षको आइतबार, नानीको आइतबार जन्म, राशि चाहिँ नानीको आउँदो रहेछ सिंह राशि, नाम आउँदो रहेछ टीका कुमारी आउँदो रहेछ पूर्व फाल्गुनीको तेस्रो चरण टीका कुमारी नाम आउँछ के नाम राख्नु भएको थियो नरानमा थाहा छ तपाईँलाई
2: थाहा छ टङ्ग कुमारी भनेर राख्नुभयो
0: हजुर टङ्ग कुमारी होइन टीका कुमारी एउटै कुरा हो तर नाम आउँछ टङ्ग कुमारी होइन टीका कुमारी है चिना बनाउनु भएको छैन त्यही भएर चिना त बनाइदिनु पर्यो नि त हेर्नु त ठुली भइसक्यो छोरी है चिना बनाउनु पर्यो भने भन्नु होला दिउँसो फोन गर्नु होला बनाएर पठाइदिउँ बरु म तपाईँलाई तिन सानो पोखरामा घरै ल्याइदिन्छु चिना है मध्यनारी नरकन परेको छ तपाईँको नानीको लागि घातकमा परेको छ तिथि विशेष गरी तृतीया अष्टमी त्रयोदशी शनिबार घातक मूल नक्षत्र घातक नम्बरमा दस नम्बर राशिमा कन्या राशि घातक छ नानीको असाध्य राम्रो कुण्डली हो माङ्गलिक परेको छिन् झक्की स्वभावकी छिन् होइन छोरी भए पनि छोरा छोरा खालकी छिन् क्या हिम्मतमा काम गराइमा है पछिको विदेश यात्रा वैदेशिक क्षेत्र राम्रो विवाह बारे पनि राम्रो तर माङ्गलिक केटा चाहिँ चाहियो है विवाह गर्दाखेरि यदि विवाह गर्दा माङ्गलिक परेनन् भने माङ्गलिकसँग विवाह भएन भने प्रेम विवाह भयो भने उहाँको पहिलो घरबार बिग्रिन्छ दुःख पाइन्छ समस्या हुन्छ त्यही भएर यसमा चाहिँ अलिकति विशेष ख्याल गर्नुहोला 2067 साल भन्नुभएको छ अहिले ग्रह नानीको लागि चलिराखेको छ यहाँबाट हेर्दाखेरि चाहिँ सङ्कटार अर्को सूर्य भन्ने ग्रह चढ्या छ नानीको 24 वर्षसम्म ग्रह राम्रो छैन नानीको लागि चाहिँ विवाहबारी 24 पछि राम्रो हुन्छ नानीको 24 पछि विवाहबारी गर्नुभयो भने राम्रो हुन्छ अहिले सङ्कटा भन्ने ग्रह छ सङ्कटाको शान्ति गराइदिनुहोस् माङ्गलिक परेको छ नानी माङ्गलिकको रत्न कवच लगाइदिनु भयो भने भविष्य राम्रो हुन्छ मंगलबारको दिन चोखो खाने गणेश चौथी मंगल चौथीको पूजा गर्ने गर्नुभयो भने राम्रो हुन्छ समस्याहरू आउँदैन बाधा र रोकआउटहरू आउँदैन है अनि अरू के छ तपाईँलाई सोध्न मन लागेको कुरा के छ
2: अब कुन विषय लिएर पढ्दा राम्रो हुन्छ अनि यस्तै सोध्नु
0: होइन विषय त अब नानीले जुन विषय लिएर पढ्दा पनि हुन्छ कतिमा पढ्दैछ नानी अहिले
2: अहिले अब बल्ल एघारमा
0: कुन विषय लिएर पढ्छ भनेको छ नानीले
2: अब कम्प्युटर अब के भन्यो
0: हुन्छ कम्प्युटर पनि हुन्छ इन्जिनियरिङ सम्बन्धी पनि हुन्छ नर्सिङ सम्बन्धी पनि हुन्छ है पढाइ त नराम्रो देख्दिनँ मैले पढाइ राम्रो छ तर नानीको सङ्कटा भन्ने ग्रह चलेको कारणले गर्दा पढाइ नराम्रो भएको महसुस भएको हो है सङ्कटाको शान्ति गराइदिनुहोस् माङ्गलिकको रत्न कवच लगाइदिनुहोस् पढाइ पनि स्पेसल हुन्छ नानीलाई रिसाउन पनि रिसाउँदिनन् एकरो स्वभाव पनि हुँदैनन् शान्त स्वभाव हुने पछि गएर विवाहबारी दाम्पत्य पनि राम्रो हुने ग्रहहरू हुन्छ अहिले सङ्कटाको ग्रहको शान्ति चाहिँ गराइदिनुहोस् न असारमा एकपल्ट है ग्रह शान्ति गराइदिनुहोस् राम्रो हुन्छ नानीलाई चिन्ता गर्नु पर्दैन ठिक छ ग्रहहरू तपाईँको छोरीले दुःख पाउँदैनन् यति कुरामा विचार गर्नु तर दुईटा कुरा गर्नु पर्यो एउटा विवाह गर्दा माङ्गलिक केटो चाहियो होइन एउटा रत्न कवच लगाइदिनु पर्यो त्यति गर्नुभयो भने तपाईँको छोरीले दुःख पाउँदैनन् होइन त्यो पक्का कुरा हो ग्रहहरू हुन्छ नि कसै कसैको दुःख पाउने जे काम गर्यो अड्किने बिग्रिने रोकावटहरू आउने हुन्छन् नि हो त्यस्तो ग्रहहरू छैन तर दशाको शान्ति त बेला बेलामा गर्नुपर्छ होइन तपाईँ हेल्दी हुनुहुन्छ तपाईँ हिष्टपुष्ट हुनुहुन्छ तर खानै नखाने त होइन नि खाना त खानु पर्यो नि त हो त्यस्तै ग्रहहरू राम्रो छ हेल्दी छ तर ग्रह शान्ति त गर्नु पर्यो सक्नुहुन्छ वर्षमा एक फेर गर्नुहोस् सक्नुहुन्न दुई वर्षमा एक फेर गर्नुहोस् पाँचजनादेखि सातजना पण्डितजी राख्नुहोस् ग्रह शान्ति गर्दा है त्यति गर्नुभयो भने परिवार सबैको ग्रह शान्ति हुन्छ घरमा पनि शुद्धि हुन्छ राम्रो हुन्छ समस्या आउँदैन भन्ने कुराहरू है हुन्छ राम्रो छ एकदम राम्रो छ नानीको स्वभाव यस्तो छ नि त नानीको हाम्रो नानी छोरी त छोरी हुन् होइन तर छोरी यस्तो स्वभाव छैन क्या यिनको हट्टा हुट्टा गर्ने है एकदम हिम्मतिलो यो म यो पनि गर्न सक्छु म के कम छु र भन्ने खालके छिन् क्या यिनी बुझ्नु भएन तपाईँलाई त्यस्तो लाग्दैन
2: होइन अब अल्छी गर्नु पर्न पनि अनि अब दाजु बहिनी त मिल्दै मिल्दैन बुझिहाल्नु
0: पछि सम्बन्ध एकदमै मिठो राम्रो हुन्छ पढ्न मन नलागेको चाहिँ नानीलाई माङ्गलिक र सङ्कटाले गर्दाखेरि भएको हो क्या यो चाहिँ हो यो सङ्कटाको बेलामा त जुन जुन नराम्रो कुरा हो त्यही त्यही गर्न मन लाग्छ होइन पढेर के हुन्छ र अल्छी लाग्छ पढ्नमा है नभए पढाइ राम्रो पढ्दै पढ्दै नपढ्नेलाई त कसरी राम्रो हुन्छ र पढ्ने हो अध्ययन गर्ने हो भने त नानीको लागि चाहिँ फेरि स्पेसल छ राम्रो छ चिन्ता गर्नु पर्दैन तपाईँले छोरीलाई है अब धेरै पढाइ कमजोरी भइराख्यो भने रत्न कवच पाउँछ हामीसँग 10 बजेपछि यही नम्बरमा फोन गर्नु म चिन्ना पनि बनाइदिन्छु रत्न कवच बनाएर तपाईँको घरमै पुर्याइदिन्छु म घरै आइपुग्छ चिन्ता गर्नु पर्दैन है हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला उहाँले फोन गर्नुभएको थियो हामीलाई हेटौँडाबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ छोरीको विषयमा हेराएर गइसक्नु भएको छ तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने तपाईँले पनि हामीलाई फोन गर्न सक्नुहुन्छ 9845175223 र 9806575223 नम्बरमा सम्पर्क तपाईँले पनि गर्नुहोस् म भूत वर्तमान र भविष्यको विषयमा त्यो पनि तपाईँहरू घरै बसी बसी जानकारी मैले तपाईँलाई गराएको छु कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा स्वागत गर्छु म उहाँलाई कामको बोल्दै हुनुहुन्छ नमस्ते
3: हेलो नमस्कार गुरु
0: नमस्कार कामको बोल्दै हुनुहुन्छ
3: म अमरापुरीबाट बिमला केसी गुरु
0: बिमला केसी अमरापुरीबाट बोल्दै हुनुहुन्छ रेडियोबाट अलिकति टाढा जानुहोस् ल गइसक्नुभयो कसको विषयमा हेर्न चाहनुहुन्छ बिमलाजीले
3: आमाको बारेमा गुरु
0: आमाको जन्ममिति र जन्म समय थाहा छ
3: हजुर 2012 साल
0: 2012 साल
3: असार महिना 23 गते बिहिबार
0: 23 गते भन्नुभयो
3: हजुर
0: 23 गते बिहिबार जन्म समय भन्नु
3: समयको त अब आमाहरूको पहिलाको जन्मसँग त खाजा खाने बेलामा र 3 बजेदेखि 4 बजेभित्र भन्नुभएको थियो बुढाबुढी मान्छेले अब आमाको झन् आमाले भन्नुभएको कुरा त्यही हो अरे गुरु अनि हजुर
0: अब हेर्नु त के आउँदो रहेछ है त
3: हजुर
0: श्री गणेश आय नमः श्रीमती रामानुज आय नमः 2012 साल श्रावण कृष्ण पक्षको बिहिबार तृतीय तिथिमा जन्म राशि मकर राशि श्रवण नक्षत्रको दोस्रो चरण नाम आउँदो रहेछ खुबाट खुम कुमारी नाम आउँदो रहेछ के नाम राख्नु भएको छ आमाले
3: आमाको त कर्कट राशि छ गुरु
0: कर्कट राशि त आउँदैन फरक पर्यो धेरै फरक पर्यो
3: 22 गते हुन्छ र गुरु
0: 22 गते पनि कर्कट राशि आउँदैन नि
3: हो र
0: हो नि
3: 22 गते भन्नुभएको थियो असारको 12 साल भन्नुभएको थियो कि आमाले अनि त्यही भएर
0: त्यही त कुरा बुझेँ मैले
3: हजुर
0: 22 गते पनि कर्कट राशि आउँदैन 21 गतेले पनि कर्कट राशि आउँदैन 24 गते 25 गतेले पनि कर्कट राशि आउँदैन क्या
3: 1 गतेको दिन 9 दिन भयो भन्नुहुन्थ्यो अरे अब हजुर आमाले आमालाई अनि त्यही आधारमा
0: त्यही त त्यसरी त हेर्न मिल्दैन
3: हजुर
0: ठ्याक्कै थाहा पाउनु पर्छ थाहा पाएपछि बल्ल थाहा हुन्छ नभए थाहा हुँदैन क्या हुन्छ उहाँले फोन गर्नुभएको थियो अमरापुरीबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ सबै परिवारको सबैजनाको हेराइसक्नु भयो उहाँले घरै बसी बसी है तपाईँहरू पनि के गर्नुहोस् भने पैसा पनि खर्च हुँदैन तपाईँहरू मेरो अफिससम्म आउने दुःख पनि पाउनु पर्दैन घरमै बस्ने आज एउटाको हेराउने होइन भोलि अर्कोजनाको हेराउने पर्सि अर्कोजनाको हेराउने निको पर्सि अर्कोजनाको हेराउने पाउनुहुन्छ क्या कार्यक्रममा तपाईँले फोन गर्नु पर्यो अब एउटा हेराउनु भयो भने तपाईँले चाहिँ 10-20 रुपियाँमा हेराउन पाउनुभयो हो कि होइन फोनमा रिचार्ज कति सकिन्छ र तपाईँको त्यो 10-15 रुपियाँ 20 रुपियाँ सकिएला त्यो पनि आजभोलि धेरैजनाले फोनमा चाहिँ प्याक लिनुहुन्छ क्या बोल्न मिल्ने फेरिमा बोल्न मिल्ने बनाउनुहुन्छ हो त्यस्तो प्याक लिएर पनि बोल्नुहुन्छ त्यही भएर घरै बसी बसी तपाईँले हेराउनुहोस् है अब फोनै लाग्दै लागेन हेराउनु पर्नेछ इमर्जेन्सी पर्नेछ भने तपाईँले दिउँसो टिकट काटेर पालोमा बसेर घरै बसी बसी पनि हेराउन सक्नुहुन्छ टाढा टाढा हुनुहुन्छ भने अथवा होइन गुरुबासँग म प्रत्यक्ष भेट्छु कुरा आज म क्लियर कट गर्छु मलाई किन दुःख भइरहेको छ मैले गरेका आँटेका कार्यहरू किन पुरा भइरहेका छैनन् म कुरो भने क्लियर कट गर्न चाहन्छु भन्नुहुन्छ भने आउनुहोस् तपाईँहरू भेट्नलाई, म तपाईँको हेराइदिन्छु समस्या के छ, त्यसको समाधान पनि म तपाईँलाई गराउँछु। होइन, अहिलेसम्म मैले गरेका समस्याको समाधान सबैलाई समस्याको समाधान भएको छ, कसैलाई 100% हुन्छ, कसैलाई 90% हुन्छ, कसैलाई 80% हुन्छ, कसैलाई 50% हुन्छ, त्यो चाहिँ आफ्नो आफ्नो कुरा हो त्यो चाहिँ है। फेरि किनकि तपाईँले मुख बार्नु भएको छ, बार्नु भएको छैन, चोखो खानुपर्ने छ कि तपाईँले व्रत बस्नुपर्ने छ कि पूजा गर्नुपर्ने छ कि, त्यो कुरा पनि मैले भनेको हुन्छु नि तपाईँहरूलाई, मैले भनेको कुरा तपाईँले सबै थोक खुरु खुरु होइन, ए गुरुबाले मलाई यो भन्नुभएको छ, गुरुबाले भनेको कुरो मेरो लागि हो, मैले गुरुबाले भनेको कुरो माने भने मेरो परिवारलाई राम्रो हुन्छ भन्ने मनमा लागेर लगाएर तपाईँले गर्नुभयो भने, मैले बोलेका कुरा सबै थोक मान्नुभयो भने तपाईँलाई कहिले दुःख हुँदैन, कहिले पनि तपाईँ ठक्कर खानु पर्दैन, कहिले पनि तपाईँलाई रोकावट आउँदैन, बाधा आउँदै आउँदैन, यो कुरो पक्का कुरा सत्य कुरा हो। त्यो भएर रत्न कवच लाउनु भएको हाम्रा श्रोताहरूले पनि मैले के सिकाएको छु त्यो काम तपाईँले गर्नुपर्छ। रत्न कवच लगाएँ मैले, अब लगाइसकेपछि अब जे जे गरे नि हुन्छ भनेर हुँदैन क्या, होइन। तपाईँले रत्न कवच लगाइसकेपछि के गर्नुपर्छ भन्दा एकदम कन्ट्रोल रहनु पर्यो, खानेकुरा के खाने के नखाने, होइन, कुन दिन बार्ने, चोखो खाने हो कि व्रत बस्ने हो कि एक्सा खाने हो कि नुन नखाने हो कि के गर्ने हो तपाईँले, त्यो कुरा मैले तपाईँलाई के भनेको छु त्यो कुरा तपाईँले लागू गर्नुपर्छ, लागू गरिसकेपछि बल्ल राम्रो हुन्छ नभए राम्रो हुँदैन भन्ने हो है। रत्न कवच लगाउनु भएको छ, रत्न कवच लाएर पनि सबै थोक गर्नु भएको छ मैले भने जस्तै गरी, तर तपाईँलाई राम्रो भएको छैन भने म्यासेन्जर म्यासेज गर्नुहोस् तपाईँले, है, आफ्नो फोटो खिचेर पठाउनुहोस् अनि म्यासेन्जरमा पठाउनुहोस् अनि म्यासेज गर्ने, गुरुबा मैले यसको कारणले गर्दा यो कारणको लागि मैले लगाएको थिएँ तर यो काम मेरो भएन, यति भयो यति भएन भन्न तपाईँले पाउनुहुन्छ, त्यो तपाईँले म्यासेज गर्नुपर्छ म्यासेन्जरमा। फेसबुक नम्बर, हाम्रो फेसबुक आइडी तपाईँलाई थाहा छँदैछ, प्रेम प्रसाद सुवेदी छ, अङ्ग्रेजीमा लेखेको छ, प्रेम प्रसाद सुवेदी लेखेको छ, होइन, तपाईँले फलो गर्नुहोस् अनि म्यासेन्जरको चित्र आउँछ, त्यो म्यासेन्जरमा ट्याक्क थिचेर राधे राधे लेखेर पठाउनुहोस्, रिप्लाई म गर्छु, तपाईँ हाम्रो म्यासेन्जरमा साथी भइन्छ, त्यसपछि तपाईँको गन्थन मन्थन तपाईँको जिज्ञासाहरू तपाईँको मनमा लागेका कुराहरू तपाईँ त्यहाँ लेखेर पठाउनुहोस्, म त्यसको रिप्लाई गर्छु। 9845175223 र 9805675223 नम्बरमा तपाईँले हामीलाई दिउँसो पनि फोन गरेर हेराउन सक्नुहुन्छ, दिउँसो टिकट काटेर पालोमा बस्नुपर्छ। अहिले कार्यक्रमको समयमा फोन गर्नुभयो भने कुनै टिकट काट्नु पर्दैन, पालोमा बस्नु पर्दैन, फोन गर्नुहोस्, फोन लाग्यो भने म हेरिदिन्छु।

0: 2077 साल
1: उसको 23 गते
0: उस महीना को 23 गते
1: बेलुका 8 बजे
0: बेलुका 8 बजे नाति बाबू को यो
1: हजुर
0: ल सुन्नुस् है श्री गणेश आय नमः श्रीमती रामानुज आय नमः 2077 साल पोष कृष्ण पक्ष को बिहार नवमी तिथि में जन्म तुला राशि स्वाति को प्रथम चरण नाम आउँदो रहेछ रूपक अथवा रूपेश भन्ने नाम आउँछ बाबू को अन्तरालले देवगण पड़े बाबू को घातक में पड़े तिथि नराम्रो तिथि चौथी नवमी चतुर्दशी बिहार घातक शतभिषा भन्ने नक्षत्र घातक नंबर में 6 नंबर राशि में मिथुन राशि घातक छ घातक भनेको नराम्रो नफाप्ने है बाबुको लागि चाहिँ कुण्डली भाग्य ग्रहको बारेमा विशेष जानकारी गराउँछु ध्यान दिनु होला बाबु कुण्डली भाग्य ग्रह राम्रो छ पढाइमा अलि रुचिहरू नहुने पढाइमा मन नजाने ग्रहहरू परेको छ बाबुलाई नाग दोष परेको छ नाग दोषको रत्न कवच लाउनु पर्छ एकादशीको व्रत बस्नुपर्छ बाबुले एकादशीको दिन व्रत बस्नु पर्छ है मानिहाल्छ नि सिकाउने व्रत बस्ने नबसे चोखो खाने शुद्ध भोजन गराउने माछा मासु नखुवाउने लसुन प्याजहरू नखुवाउने होइन एकादशीको दिन अन्न नखाने क्या एकादशीको दिन चाहिँ त्यति गर्न त सकिहालिन्छ हो कि होइन हो त्यो रत्न कवच पाउँछ हामीसँग हो यो रत्न कवच तपाईँले अर्डर गर्नुहोस् मगाउनुहोस् म बनाएर पठाइदिन्छु रत्न कवच लगाइसकेपछि यो कुरा मैले भन्ने कुरा गर्नुभयो भने छोरालाई नातिलाई पढाइमा एक नम्बर राम्रो हुन्छ फर्स्ट सेकेन्ड थर्डमा आउन सक्छ अलि मेहनत गर्यो भने नराम्रो छैन ग्रह राम्रो हो नराम्रो होइन तर ग्रहले गर्दाखेरि भाग्यले गर्दाखेरि नराम्रो भएको हो अहिले राहु र भ्रामरी चलेको छ चोटपटक लाग्ने रिसाउने झ्वाकिने कडा हुने के
1: हजुर
0: त्यस्तो छ अब तपाईँले सम्झाउनु भयो भने तपाईँसँग रिसाउँछ मैले सम्झाए पनि मसँग रिसाउँछ उसलाई भनेको कुरा हो बाबु यस्तो गर उस्तो गर भने हामी सिकायो भने रामजी पढ्ने कुराहरू सिकाउने अनुशासनको कुराहरू सिकाएर उसलाई मन पर्दैन अहिले यो बाबुलाई रत्न कवच लाउन आवश्यक छ किनकि भर्खरको बेला छ अहिले यो बेलामा पढाइ बिग्रियो भने संस्कार बिग्रियो भने पछि राम्रो हुँदैन त्यो भएर अहिले यो बेलामा बाबुलाई रत्न कवच तपाईँले जसरी भए पनि लगाइदिनुहोस् त्यसको लागि 10 बजेपछि यही नम्बरमा फोन गर्नुहोस् अर्डर गर्नुहोस् म बनाएर पठाइदिन्छु बाबुलाई लगाइदिनुहोस् राम्रो हुन्छ समस्या आउँदैन क्या है हेरी हेरी पर्छ 10 बजेपछि फोन गर्नुहोस् म भनिदिन्छु तपाईँलाई कुन क्वालिटीको लाउनुहुन्छ हेरी हेरी पर्छ महँगो महँगो पनि पर्छ ठिक्क खालको पनि पाउँछ क्या ठिक्क खालको लायो भने काम चलिहाल्छ राम्रो गरेर भइगयो नि हामीलाई हो कि होइन
1: हो
0: त्यो गर्नु अरू त्यसो चिन्ता गर्नु पर्दैन एकादशीको व्रत बाबुले अथवा बिहिबारको दिन चोखो खाने शुद्ध भोजन बिहिबारको दिन एकादशीको सकिन्छ भने व्रत नसके चोखो खाने लसुन प्याज माछा मासु नखाने भात नखाने त्यो दिन गहुँको रोटीहरू खाने बरु सानो बच्चा छन् होइन त्यसरी खुवाउनुहोस् एकादशी एक दिन त हो नि धेरै होइन दिन दिने होइन त्यो गर्नुहोस् बिहिबारको दिन चोखो खानु शुद्ध भोजन गर्नुहोस् राम्रो हुन्छ बाबुले चिन्ता गर्नु पर्दैन है ओम नमो भगवते वासुदेवाय यो मन्त्र जप गरेर लगाउनुहोस् बाबुलाई ओम नमो भगवते वासुदेवाय मन्त्र जप गरेर लगाउनु भयो भने विद्या फुट्छ विद्या आउँछ राम्रो हुन्छ है उहाँले फोन गर्नुभएको थियो नातिको बारेमा हेराउनको लागि फोन गर्नुभएको थियो फोन गरेर गइसक्नु भएको छ तपाईँ पनि आफ्नो आफन्तको ग्रहको भाग्यको विषयमा जानकारी दिन चाहनुहुन्छ अनि फोन गर्न सक्नुहुन्छ हरेक दिन बिहान ठिक 7 बजीदेखि लगभग म तपाईँसँग 8 बजीसम्म रहने गरेको छु आजको लागि चाहिँ कार्यक्रमको वास्तवको समय अवधि चाहिँ सकिन आँटेको छ हरेक दिन बिहान ठिक 7 बजीदेखि लगभग हामी तपाईँसँग 8 बजीसम्म रहने गरेका छौँ र आजलाई चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पनि प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस् नमस्कार शुभ दिन।

0: तपाईँको भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृद्वार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: जयमसी तथा ख्रिस्टीय अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौ। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता येशू ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवामा यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट मतीद्वारा लिखित 26 अध्यायको 31 पदबाट 31-35 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। आउनुहोस्, हामी यसरी पाठ गर्नेछौ। तब यीशुले तिनीहरूलाई भन्नुभयो, आज राति मेरो कारणले तिमीहरू पछि हटिजानेछौ, किनभने यसो लेखिएको छ, म गोठालालाई प्रहार गर्नेछु र बगालको भेडाहरू जताततै छरबष्ट हुनेछन्, तर म मृत्युबाट जीवित भएपछि तिमीहरूभन्दा अघि गालिलमा जानेछु। पत्रुसले उहाँलाई जवाब दिए, तपाईँको कारणले सबैजना पछि हटे तापनि म कहिले पछि हट्ने छैन। यीशुले तिनलाई भन्नुभयो, साँच्चै म तिमीलाई भन्दछु, आजै राति भाले बाँच्न अघि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ। पत्रुसले उहाँलाई भने, मैले तपाईँसँग मर्नु परे तापनि म तपाईँलाई इन्कार गर्ने छैन। अरू सबै चेलाहरूले पनि त्यसै भने। आदरणीय श्रोता, यो खण्डमा हामीले पत्रुसको इन्कारको बारेमा हामी हेर्दैछौ र यीशु प्रभुले पत्रुसको इन्कारको बारेमा उहाँले थाहा पाइसक्नु भएको थियो र चेलाहरूमा भएको डर अथवा त्रास यीशु प्रभुलाई थाहा थियो। उहाँलाई भूत, वर्तमान र भविष्य बारे सबै कुराहरू उहाँलाई थाहा थियो। यीशु परमेश्वर हुनुहुन्थ्यो, हुनुहुन्छ र हुन आउनुहुनेछ। उहाँ नै एकमात्र जीवित परमेश्वर हुनुहुन्छ। मानिसहरूको हृदयभित्र के छ, हिजोको दिन, आजको दिन र भोलिको दिन यीशु प्रभुलाई मात्र थाहा हुन्छ। उहाँ सर्वज्ञानी, सर्वव्यापी, सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ। उहाँको सर्वज्ञानले मानिसको भूत, वर्तमान र भविष्य सबै कुरा उहाँलाई थाहा हुन्छ। र यो खण्डमा हामीले हेर्दा यीशुले तिनीहरूलाई भन्नुभयो, आज राति मेरो कारणले तिमीहरू पछि हटिजानेछ। यीशुले देखिसक्नु भएको थियो उनीहरूको कमजोर, उनीहरूको अवस्थाहरू देखिसक्नु भएको थियो। यीशुलाई अब पक्राइदिने कुरा पनि एकदमै नजिक थियो। यीशु प्रभुको हरेक कदमहरू योजनाबद्ध थियो। यीशु प्रभुको सबै घटनाक्रमहरू योजनाबद्ध नै थियो, परमेश्वरको इच्छा अनुसार थियो, धर्मशास्त्र अनुसार नै थियो। र हामीले पहिलो प्रवचनमा हेर्यौं कि येशु प्रभु क्रूसमा मर्नका लागि उहाँले योजनाबद्ध रूपमा नै अगाडि बढ़िराख्नु भएको थियो। र अहिले यस खण्डमा येशु प्रभुले भन्नुभएको चाहिँ जब येशुलाई पक्राइदिनुहुनेछ, पक्राउनेछ, पक्राइनेछ, तब त्यस बेलामा चेलाहरू चाहिँ पछि हटेर जानेछ अथवा तितरभितर हुनेछ भनेर येशु प्रभुले भन्नुभयो। किनभने यो भविष्यवाणी पहिल्यै लेखेको थियो कि म गोठालालाई प्रहार गर्नेछु र बगालका भेडाहरू जताततै छरपष्ट हुनेछ। येशु प्रभुको यो क्रूसमा मर्ने बारेमा पनि चेलाहरूको बीचमा के हुनेछ र उहाँलाई के हुनेछ, धर्मशास्त्रले पहिले नै यो कुरा किटान गरिसकेको थियो, तोकिसकेको थियो, भनिसकेको थियो। र त्यसैले पनि यहाँ उहाँले स्पष्ट रूपमा यही कुरा भन्नुभएको थियो। तर उहाँले यो पनि भन्नुभयो, मृत्युबाट जीवित भएपछि तिमीहरूभन्दा अघि गालिलमा जानेछु। यो सबै उहाँले भविष्यका कुराहरू गरिराख्नु भएको छ, भविष्यवाणी उहाँले गर्नुभएको छ कि उहाँलाई थाहा थियो, उहाँको योजनाहरू सबै उहाँलाई थाहा थियो, उहाँको उद्देश्य यो संसारमा आउनुको उद्देश्य थाहा थियो। उहाँ त्यतिकै अन्धो धुन्दो केही थाहा नपाइकन उहाँ आउनुभएको होइन, उहाँ चाहिँ धर्मशास्त्र अनुसार, बाइबल अनुसार, पुरानो करारमा लेखिएका बाइबल धर्मशास्त्रका सबै वचन अनुसार उहाँको यो गतिविधिहरू सबै योजनाबद्ध थियो अथवा वचन अनुसार नै थियो भनेर हामी यहाँ बुझ्न सक्छौ। र येशु प्रभुले यति भन्दै गर्दा चेलाहरूले चाहिँ फेरि आफ्नो बारेमा छुट्टै कुराहरू सोचेको देखिन्छ र उनीहरूले बाइबल धर्मशास्त्र अनुसार उनीहरूले सोचेनन्, उनीहरूले आफ्नै विचारहरू पोखाउन थालेको हामी यहाँ देख्छौ। र पत्रुस जो येशुको चेलाहरूमध्ये एक थिए, उहाँ उनले चाहिँ के भन्यो भन्दाखेरि, तपाईँको कारणले सबैजना पछि हटे तापनि म कहिल्यै पछि हट्ने छैन। चेलाहरू मानवीय गुणमा बढ़ी सञ्चालित भएको देखिन्छ, ईश्वरीय गुणमा नभएर मानवीय गुणमा। यीशु प्रभु चाहिँ वचन अनुसार ईश्वरीय गुणमा उहाँ चल्नुभयो, तर चेलाहरू चाहिँ मानवीय गुणमा अगाडि बढ़िरहेको थियो। त्यसै कारण आफ्नो विचारलाई उनले भने, म चाहिँ पछि हट्ने छैन, सबै हटे पनि म पछि हट्ने छैन। यसरी एउटा व्यक्तिले आफ्नो विचारहरू यसरी राख्न सक्छन्, आफ्नो प्रतिबद्धताहरू यसरी भन्न सक्छन् र उनीहरूले आफ्नो विचारमा यो कहिल्यै पनि यीशुलाई, यीशुबाट म अलग हुँदिन भन्ने उसको त्यो थियो। तर येशु प्रभुले फेरि भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, आजै राति भाले बाँच्न अघि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ। येशुलाई थाहा थियो, पत्रुसले तीन पटकसम्म इन्कार गर्नेछ, भाले बाँच्न अघि तीनपल्ट इन्कार गर्नेछ। र यो कुरो पत्रुसलाई थाहा थिएन। पत्रुसले येशु प्रभुको बारेमा बुझेर उनले आफ्नो एउटा मानवीय गुणमा, मानवीय सोचमा उनले कहिले पनि येशुलाई इन्कार गर्न नसक्ने कुराहरू उनले बोलेका थिए। तर जब येशु प्रभुले देख्नुभयो, येशु प्रभुले भविष्य देख्नुभयो र प्रभु येशुले भविष्य देखिसक्नु भएपछि उहाँले भन्नु पनि भयो कि तीनपल्टसम्म तिमीले भाले बाँच्न अघि मलाई इन्कार गर्नेछौ। आदरणीय श्रोता, मानिसको जीवनमा के हुन्छ, भविष्यमा के हुन्छ भन्ने कुरो मानिसले देख्दैन। मानिसले जति नै भने पनि मानिस पाप स्वभावमा जन्मेको मानिस हो, ऊ सीमित प्राणी हो र उसले आफूलाई परमेश्वरको जस्तो सोच गर्न सक्दैन किनभने परमेश्वर त सर्वशक्तिमान सर्वज्ञानी सर्वव्यापी हुनुहुन्छ उहाँको जस्तो सोचाई उहाँको जस्तो बुझाई मानिसमा सीमितपन मात्रै हुन्छ त्यसकारण मानिसले भविष्य देख्दैन मानिसहरूले प्रतिज्ञा गर्छन् मानिसहरूले कसम खान्छन् मानिसहरूले भविष्यको बारेमा किटान गरेर बोल्छन् तर यो कुराहरू मानिसको जीवनमा यो गरौंला त्यो गरौंला भनेर भन्नु उचित पनि छैन बरु प्रभुले भन्नुभएको जस्तै यदि परमेश्वरले इच्छा समय दिनुभयो भने परमेश्वरको इच्छा भयो भने त्यहाँ जाउँला त्यो सहरमा जाउँला यो गरौंला खाउँला भन्ने भाषा बोल्न मिल्छ तर म यो गर्नेछु त्यो गर्नेछु भन्ने सक्ने अवस्था मानिसमा छैन पत्रुसले आफूलाई जति नै म चाहिँ यस्तो हुँदिन भनेर अहिले कसम खाए पनि प्रभुले देख्नु भएको थियो भविष्य परमेश्वरलाई मात्र एउटा व्यक्तिको भविष्य थाहा हुन्छ परमेश्वरलाई मात्र मानिसको भविष्यको जिन्दगीहरू पाइलाहरू थाहा छ परमेश्वरले मात्र देख्नुहुन्छ त्यसै कारणले मानिसले घमण्ड गर्नुपर्ने कुरा केही पनि छैन मानिसले घमण्ड गरेर आफूलाई केही पनि गर्न सक्दैन किनभने घमण्डले मानिसलाई नाश गर्छ आदरणीय श्रोता पत्रुसले फेरि पनि यसो भन्छ मैले तपाईँसँग मर्नु परे तापनि म तपाईँलाई इन्कार गर्ने छैन यस्तो खालको कसम यस्तो खालको प्रतिबद्धताहरू मानिसले गर्छन् तर मानिस असफल हुन्छ किनभने मानिसले भविष्य देखेको हुँदैन भविष्य देख्ने चाहिँ परमेश्वर मात्रै हो यो खण्डमा यीशु प्रभुले आ भविष्य देख्नु भएको थियो र मानव जातिको भविष्य प्रत्येक क्षणहरू परमेश्वरले मात्र देख्नुहुन्छ यीशु ख्रिस्ट परमेश्वर भइकन पनि मानव चोलामा यो संसारमा आउनुभयो उहाँ असीमित परमेश्वर भएर अदृश्य परमेश्वर भएर पनि एउटा दृश्य रूपमा मानव चोलामा आउनु भएर उहाँले मानव जातिको लागि पापको प्रायश्चितको लागि उहाँ क्रुसमा मर्नको लागि आउनुभएको हो भनेर प्रष्ट रूपमा हामी बाइबल धर्मशास्त्रमा पाउँछौ त्यसैले पनि यीशु प्रभु मानिस मात्रै होइन उहाँ त परमेश्वर हुनुहुन्छ र उहाँ त असीमित परमेश्वर हुनुहुन्छ उहाँलाई सबै कुरा थाहा छ मानिसको सबै दुःख सुखका कुराहरू भविष्यका कुराहरू सबै उहाँलाई थाहा हुन्छ त्यसै कारणले नै यीशु ख्रिस्टलाई विश्वास गर्नुपर्ने कुरा यहाँ बताउँछ किन बाइबल धर्मशास्त्रले भने अनुसार नै यीशुले भन्नुभयो कि उहाँलाई पक्राई उहाँको पक्राईको कारणले नै चेलाहरू तितरबितर हुन्छन् भनेर उहाँले त देखिसक्नु भएको थियो र उहाँले यो विश्वासका साथ भनिसक्नु भएको थियो कि चेलाहरू तितरबितर हुनेछन् नै भन्नुभएको थियो र यीशु प्रभुले यो पनि भन्नुभयो कि मृतकबाट पनि उहाँ जीवित हुनुहुनेछ उहाँले आफ्नो मृत्युको बारेमा बताउँदै गर्नुहुँदाखेरि मर्यो भने पनि फेरि उहाँ जीवित हुनेछ भनेर पनि यहाँ उहाँले पक्का रूपमा भविष्यवाणी गर्नुभयो किनभने उहाँले मृतक हुनेछ र मर्नेछ मारिनेछ गाडिनेछ र तेस्रो दिनमा पुनरुत्थान हुनेछ र गालिलमा फेरि देखा पर्नुहुनेछ भनेर उहाँले यो पनि देख्नुभएको थियो त्यसकारण यीशुलाई हरेक व्यक्तिले यीशु को हुनुहुन्छ भनेर व्यक्तिहरूले सोच्छन् भने उहाँ मानिस मात्र होइन उहाँ त पूर्ण मानिस पूर्ण ईश्वर हुनुहुन्छ उहाँमा ईश्वरीय गुण पनि थियो पूर्ण गुण र मानवीय गुण पनि पूर्ण गुण नै थियो त्यसै कारणले मानिसहरूले यीशुलाई मानवीय गुणको रूपमा मात्र देखे मानवीय रूपमा मात्र उनीहरूले हेरे त्यसै कारण उनीहरूले विश्वास गरेन तर जसले यीशुलाई परमेश्वर भनेर जाने बुझे उनीहरूले यीशुलाई परमेश्वर भनेर बुझिसकेपछि उनीहरूले विश्वास गरे परमेश्वर मानव जातिको पापको प्रायश्चितको लागि यो संसारमा मर्नु भएको कुरा उनीहरूले विश्वास गरे र उहाँले उहाँको सर्वज्ञानले जे जति देख्नुभएको थियो त्यो सबै परमेश्वरले योजनाबद्ध रूपमा नै उहाँले गर्दै आउनु भएको थियो र उहाँले आफ्नो मृत्युको बारेमा पनि उहाँले यो निश्चयता बताउनु भएको थियो कि उहाँ पुनरुत्थान हुनुहुनेछ। यो सबै भविष्यका कुरा उहाँले बोलिराख्नु भएको थियो अनि उहाँले यो पनि भन्नुभएको थियो कि पत्रुसको जीवनको सबै कुराहरू उहाँलाई थाहा थियो र उहाँले पत्रुसको त्यो भविष्यवाणी पत्रुसको बारेमा भविष्यवाणी गर्नुभयो र पत्रुसको बारेमा जे भनिएको थियो त्यही कुरा हामी पक्का हुनेछ भन्ने कुरा पनि यहाँ हामी देख्न सक्छौ र उनले जति नै करार बनाउन कसम खाए पनि उसको भनाइ चाहिँ म मर्यो भने पनि म मर्नु पर्यो भने पनि म तपाईँलाई इन्कार गर्ने छैन भन्ने कुरा अति कडा रूपमा उसले बोलेको थियो एकदमै निश्चित रूपमा बोलेको थियो तर यीशु प्रभुलाई उसको भविष्य थाहा थियो। आदरणीय श्रोता भविष्यका सबै कुराहरू जान्ने उहाँ नै हुनुहुन्छ। तपाईँ र मेरो भविष्य उहाँको हातमा नै छ र कसैले पनि भविष्यको बारेमा घमण्ड गर्नु सक्दैन र निश्चय त बताउन नै सक्दैन। यो परमेश्वरले मात्रै गर्न सक्नुहुन्छ। लेखकले यो खण्डमा पत्रुसले यीशुलाई तीनपल्ट इन्कार गर्ने कुराको भविष्यवाणीलाई पक्का गराएका छन् भने उहाँको मृत्यु पक्का हो भनेर घोषणा गरेका छन् भने उहाँको पुनरुत्थान पनि पक्का नै हो भन्ने कुरा उहाँले घोषणा गर्नुभएको थियो अनि पत्रुसको जतिसुकै कसम खाए पनि जतिसुकै उसले भने पनि यीशुलाई थाहा थियो र यीशुले उसको भविष्यमा के हुनेछ छर्लङ्ग बताइदिनु भएको थियो। त्यसरी नै हरेकको जीवनमा भूत वर्तमान र भविष्यमा मानिसले के गर्छ सबै कुरा उहाँलाई थाहा हुन्छ। पत्रुसलाई थाहा थिएन कि उसले भाले बाँच्नभन्दा अघि तीनपल्ट यीशुलाई इन्कार गर्नेछ भनेर तर यीशुले थाहा पाउनु भएकोले नै भविष्यवाणी गर्नुभएको थियो। आदरणीय श्रोताहरू हाम्रो भूतकाल वर्तमानकाल र भविष्यकालको ज्ञान भएको परमेश्वर यीशु ख्रीष्ट मात्रै हुनुहुन्छ। उहाँमा भएको ईश्वरीय गुण र उहाँमा भएको मानवीय गुण दुवै गुण भएको परमेश्वर मानव अथवा ईश्वर मानवको गुणमा भरपूर हुनुभएको यीशु ख्रीष्टलाई जसले विश्वास गर्छ ती मानिसहरूले आफ्नो भूत वर्तमान र भविष्यका कुराहरू परमेश्वरसँग उनीहरूले बाँडचुट गर्न सक्छ। परमेश्वरले उनीहरूको भविष्य बताउन सक्नुहुन्छ र आज यीशु ख्रीष्ट हाम्रो बीचमा हुनुहुन्छ। उहाँ आत्मामा हाम्रो बीचमा हुनुहुन्छ र उहाँलाई विश्वास गर्नेहरूले आनन्द जीवन पाउँछन् र आनन्द जीवन भनेको कहिले पनि नमर्ने गरेर उहाँले मानिसहरूलाई त्यो जीवन दिनुहुन्छ पुनरुत्थानको जीवन दिनुहुन्छ मृत्यु पछिको पनि जिन्दगी उनीहरूले पाउनेछन्। पत्रुसलाई थाहा थिएन उसको भविष्य तर परमेश्वरलाई थाहा थियो उहाँले जे भन्नुभयो त्यही पूरा भयो। आज यीशु ख्रीष्टले तपाईँ र मेरो पनि भविष्यका कुराहरू उहाँले बताउनुहुनेछ र हामी सबैले यो भविष्यवाणी अनुसार हाम्रो जीवनको सबै कुरा बताउन सक्ने यीशु ख्रीष्ट हुनुहुन्छ। उहाँलाई विश्वास गरेर आफ्नो भविष्यमा पक्का भएर अथवा निश्चित भएर जिउन सक्नुहुन्छ। उहाँले हामी हरेकलाई आनन्द जीवन दिने प्रतिज्ञा गर्नुभएको छ। ज जसले उहाँलाई विश्वास गर्छ उनीहरूले आनन्द जीवन पाउनेछ भन्नुभएको छ भने त्यो भएरै छाड्छ। त्यसकारणले आज हरेक व्यक्तिले यीशुलाई विश्वास गर्नुपर्छ जसलाई भूत वर्तमान र भविष्यका सबै कुरा जान्नुहुन्छ र उहाँलाई जसले विश्वास गर्छ त्यो व्यक्तिको जीवनमा आशीर्वाद आउनेछ। आउनुहोस् आज यहाँहरू सबैले यीशु प्रभुलाई विश्वास गर्नुहोस् र आनन्द जीवन प्राप्त गर्नुहोस् र आफ्नो भविष्यका कुराहरू सबै प्रभु येशु ख्रीष्टसँग सिकेर जानेर बुझेर आनन्दित भएर आफ्नो भविष्यप्रति निश्चित भएर यो संसारमा जिउनुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा फेरि आउने नै छु अर्को प्रवचनको सेवा लिएर। त्यतिन्जेल सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
0: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। जय मसीह।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
2: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
3: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
5: सम्पर्क मोबाइल 97140131429।
6: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
7: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
6: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
7: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
6: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754।
8: ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ। रङमाझे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम चमटार कि टनेलमा सिङ्गै सुर सिङ्गेपल मुबा होले सिङ्गै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी डिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ्बा असेम डिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रङ्गले बजार कोर्ब आहिन है रोमा सेग बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिन्जिम सेग है रोमा।

0: हाल्नु लेट्स गो
1: 6.9 इन्चको शानदार डिस्प्ले एआई पावर्ड क्यामेरा 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार
2: होइन आज भोलि मलाई यस्तो के भयो होला घरिघरि टाउको दुख्छ निन्द्रा पनि लाग्दैन खाना त झन् पटक्कै रुच्दैन एक छत्तै डर मात्रै लागिरहन्छ के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै
3: होइन ए दिदी के भयो किन यसरी झोक्राएर बसिराख्नु भएको अनुहार पनि मलिनो देख्छु त
2: के हुनु नि खै नानी यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ घरिको हाट जोड्ने घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो होइन है नानी बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने
3: ल दिदी त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि प्याथोलोजी ल्याब सेवा आधुनिक प्रविधि सहित छाड सूत्र सेवा बिरामी भर्ना सेवा थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा अकुपंचर सेवा पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि
2: ए हो र नानी त्यो अस्पताल चाहिँ कहाँनिर रहेछ
3: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी
2: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि
3: ल सुन्नुहोस् दिदी त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी उत्तेजना नहुने शीघ्र स्खलन स्वप्न दोष धातु विकार नपुंसकता महिनावारी सम्बन्धी समस्या सेतो पानी बग्ने आङ खस्ने समस्या आदिको उपचार गरिन्छ हाड जोड्ने नसा च्यापिएको खुम्चिएको घुँडा दुख्ने सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ नसा च्यापिएको हड्डी छिरिएको प्यारालाइसिस युरिक एसिड जोर्नी दुखाई सुनिने ग्यास्ट्रिक गानोगोला अरुचि अपच कब्जियत मधुमेह रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव डिप्रेसन अनिद्रा अनावश्यक डर माइग्रेन पिनास दम खोकी पत्थरी चाया पुतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोरायसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ
3: पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ
2: ओहो धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त अनि सम्पर्क चाहिँ कसरी गर्ने त
3: ल दिदी त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि
5: आरोग्य जीवनको आधार आयुर्वेद उपचार
6: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 98141-67764 98141-67764
2: बुढा आज इन्टरभ्यू थियो के भयो त
7: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि भोलिबाटै काममा जाने
2: होइन के भन्छ कसरी नि
7: कसरी हुनु नि आज रिभर रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
0: विभा रेमन्ड सुटिङ हाउस एन्ड रिटेल टेलर्स। हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोप्राइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
6: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 9851063802 9851063802।
8: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोर्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी 12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ, कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका, भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, खान्चोक, गोर्खा।
4: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
5: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
4: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
5: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0 97 437 र 0105090093 सम्पर्क गर्नुहोला नि।
4: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843007437।

0: Hello.
1: Let's go. 6.9 inch ko standard display, AI powered camera, Vivo sako warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath, thap atyadhunik vishesta harule, tapai ko man jitcha barambar.
2: अफिस को डेकोरेशन त सबै सकियो अब अफिस को लागि चाहिने कम्प्युटर ल्यापटप सीसी क्यामेरा प्रिन्टर लगायत का सामग्रीहरु खरीद गर्नुपर्ने कहाँ गएर किन्ने होला
3: छैन सर के सोचिरहनु भएको छ
2: हेर न बाबु अफिस को डेकोरेशन त सबै सकियो यो टेक्निकल सामानहरु किन्नुपर्ने कहाँ गएर किन्ने होला
3: ल सर हाम्रै दादिङ बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सीसी क्यामेरा प्रिन्टर युपीएस इन्टरनेट जडान सोनो रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ सम्पर्क नम्बर 9851108878 र 9808887878
5: रेडियो बिहानी 97.6 मेगाहर्ज
4: मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ

0: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ र डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि नेपाली बहस सुन्दै हुनुहुन्छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बहस एकसाथ प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी विभिन्न क्षेत्रका विषयमा बहस र छलफल गर्ने गर्दछौ। यतिखेर फेरि गृहमन्त्रीमा सुदन गुरूङ फर्किएका छन्। पारदर्शी क्लीन चिट विनै गृहमा फर्काइएको छ। सम्पत्तिको स्रोत बारेको प्रश्नमा प्रश्न जवाफ सार्वजनिक नगरी सुदन गुरूङको गृह मन्त्रालयमा पुनर्बहाली भएको छ। सुदनमाथि प्रश्न कायमै रहेका अवस्थामा छानबिन समितिको प्रतिवेदनमै अध्ययन र सार्वजनिक नगरी पुनर्नियुक्ति गर्नुले छानबिन समितिको औचित्य नरहेको समेत पुष्टि भएको छ। यसले सरकारको मकसद वा नियत समेत उदाङ्गो पारिएको भन्दै आलोचना समेत भइरहेको छ। यदि सुदन गुरूङमाथि लागेका धेरै आरोपहरू 89 तोला सुनदेखि धनकुटामा भएको जग्गा प्रकरणदेखि लिएर चाहिँ स्वीय कारोबारमा रहेको सम्पत्तिदेखि लिएर त्यसको पारदर्शिताका विषयहरूमा निकै ठूलो प्रश्न उठेको थियो, तर ती प्रश्नहरूको बारेमा अच्युत प्रसाद भण्डारी पूर्व न्यायाधीशको नेतृत्वमा समिति गठन गरिएको थियो। उक्त समितिले उक्त जाँचबुझ गरेर अध्ययन अनुसन्धान गरेर यो सिस्टमको खराबी भन्दै उहाँलाई चोख्याउने प्रयत्न गरेको भन्ने खालका विषयहरू पनि यतिखेर आएका छन्। अब सुदन गुरूङले गृहमन्त्रीमा पुनर्बहाली भइसके पछाडि दरबार हत्याकाण्डको फाइल खोल्ने बताएका छन्। नवनियुक्त गृहमन्त्री सुदन गुरूङले पदभार ग्रहणसँगै चारवटा महत्वपूर्ण निर्णय समेत लिए। उनले दरबार हत्याकाण्डको फाइल खोल्ने, जनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अझै बलियो बनाउने र छानबिनमा रहेका फाइल खोल्ने समेत निर्णय गरेका छन्। 2058 सालमा भएको दरबार हत्याकाण्डका विषयमा के भएको हो भन्ने अझै पत्ता लागेको छैन, सो फाइल पुनः खोल्ने निर्णय गरेको गृहमन्त्री गुरूङले बताएका छन्। त्यस्तै जनजी आन्दोलनका क्रममा संलग्नहरूमाथि प्रहरीले फौजदारी मुद्दा लगाएकाहरूका मुद्दा समेत फिर्ता लिने उनले बताएका छन्। महावीरको काँधमा नवप्रवर्तन छ। महावीर फोन फेरि मन्त्रालयमा प्रवेश गरेका छन्। नवप्रवर्तन मन्त्रालयको स्थापना र त्यसको पहिलो मन्त्रीका रूपमा महावीर फोनको नियुक्तिलाई सम्बद्ध क्षेत्र एवं समर्थकहरूले दशकौंको माग सम्बोधन भएका रूपमा पनि लिएका छन्। महावीर पुनले मन्त्रालयमा गएर ढिँडो पकाउने, आफै खाना पकाउने, त्यही सुत्ने र त्यही सबै कुराहरू आएर व्यवहार गर्ने भन्ने मात्र हुन्छ, वा चाहिँ नेपालमा अब नवप्रवर्तनको क्षेत्रमा फड्को मारियो, नवप्रवर्तनले उचाइ लियो। हर्क साम्पाङले फेसबुक पेजमा लेखेका थिए, महावीरदाई अब नवप्रवर्तनको क्षेत्रमा ढेँडो खायो, भात पकायो, यति खायो भन्ने कुरा मात्र होइन, मन्त्रालयमा बसेर अब इभी गाडीमा चढ्नुपर्छ, नेपालीहरूले आफ्नै इभी गाडीमा चढ्ने क्षमता तपाईँहरूले राख्नुपर्छ, तपाईँहरूले त्यसको उत्पादन गर्नुपर्दछ। राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशनमा देखिए, चाउचाउहरूका कार्टुनमा समेत मतदान भइरहेका दृश्यहरू देखिए। त्यसैले गर्दाखेरि अब डिजिटल प्लेटफर्ममा चाहिँ हामी अगाडि बढ्नुपर्दछ। महावीरदाई तपाईँलाई धेरै ठूलो जिम्मेवारी छ, तपाईँमाथि नवप्रवर्तनको क्षेत्रमा जनताले तपाईँमाथि भरोसा लिएका छन् भनेर हर्क साम्पाङले एउटा स्टाटस लेखेका थिए। आदरणीय श्रोता, आज नवप्रवर्तनका नाममा रकम मात्र विनियोजन होइन, अब विज्ञान र प्रविधिका क्षेत्रमा देशले काम गर्नुपर्दछ। महावीर पुनले काम गर्ने क्षमता राख्नुपर्दछ र उनले त्यो काम देखाउनु पर्दछ। आदरणीय श्रोता, हामी आज नेपाली बसमा चर्चा गर्न चाहन्छौ प्रधानमन्त्रीपछि विपक्षीको निशानामा अर्थमन्त्री परेका छन्। सीमा विवाद बारे अभिव्यक्ति र करका दर हेरफेर भारी बनेको छ। यदि अर्थमन्त्रीको विषयमा जुन प्रश्नहरू उठेका छन्, चिनिया नाकाबाट जुन किसिमले 776 भन्दा बढ़ी बीवाईडी गाड़ी प्रवेश गरे नेपाल, त्यसका कागजातहरूका बारेमा, करका दर हेरफेरका बारेमा, कर बढ़दैछ भन्ने चुहावट कहाँबाट भयो, कसरी भयो, यसको बारेमा पनि छलफल र बहस हुनुपर्दछ भन्दै विपक्षीहरूले आवाज उठाएका छन्। आजले श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ अर्थमन्त्रीको राजीनामा माग गरिएको छ, संसदमा विरोधको नयाँ शैली पनि छ, प्रधानमन्त्रीको सीमा अतिक्रमणकारी देश भनेर प्रमाणित गर्न लागेको भन्दै टिप्पणी गरिएको छ, प्रधानमन्त्रीको अभिव्यक्ति तुरन्त निरूपण गर्न माग गरिएको छ, प्रधानमन्त्रीको भोली सच्याउनु भन्दै सदनमा हर्कको संकल्प प्रस्ताव छ, राष्ट्रिय सभाको बैठक पनि स्थगित गरिएको छ, बजेट पारित गर्नका निम्ति प्रतिनिधि सभाबाट पारित भएर जानुपर्दछ, राष्ट्रिय सभाले पनि त्यसलाई पारित गर्नुपर्दछ र अहिले बजेटको विषयमा छलफल हुन सकिरहेको छैन। प्रधानमन्त्रीको अभिव्यक्तिका कारणले गर्दाखेरि संसद बैठक निरन्तर रूपमा स्थगित भइरहेको छ। आदरणीय श्रोता, आज हामी बहस गर्न चाहन्छौ, छलफल गर्न चाहन्छौ। कंग्रेसभित्रको शक्ति संघर्ष थप पेचिलो भन्दैछ। संस्थापनलाई दबाव दिएर इतर पक्षद्वारा विरोध भेलाको तयारी भन्ने विषय आएको छ। नेपाली कंग्रेसभित्रको आन्तरिक विवाद र शक्ति संघर्ष पेचिलो बन्यो। गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई चुनौती दिँदै पार्टीभित्र आफ्नै उपस्थिति बलियो बनाउने उद्देश्यका साथ कंग्रेसको संस्थापन इतर पक्षले विराटनगरमा विरत एकता भेलाको तयारी गरेको छ। नेतृत्वलाई दबाव र आफ्ना मागहरू सम्बोधित गराउन कंग्रेसका नै वर्तमान सभापति शेरबहादुर देउवा, डाक्टर शेखर कोइराला, पूर्णबहादुर खड्का पक्षधरले आगामी जेठ 31 गते विराटनगरको होटेल मनास्लुमा ठूलो भेला आयोजना गर्ने भन्ने सुनिएको छ। यस कार्यक्रममा महत्वपूर्ण र आवश्यक सम्पूर्ण तयारीहरू पनि तीव्र पारिएको बताइएको छ, जहाँ चाहिँ शेखर कोइरालाको प्रमुख आतिथ्यता रहनेछ। डाक्टर शशांक कोइराला, केशव प्रसाद सिटौला, विजय कुमार गक्षेदार, मिनेन्द्र रिजाल, एनपी साउद, राजीव कोइराला लगायतका नेताहरूको पनि त्यहाँ उपस्थित हुने भनिएको छ। यो कंग्रेसलाई मिलाउने हो वा कंग्रेसलाई विखण्डनको दिशामा लैजान खोजिएको हो, यसको बारेमा पनि आजको नेपाली बहसमा हामी चर्चा र परिचर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, एकैपटक करिब 10,000 सरकारी कर्मचारीहरू विदा हुँदैछन्। संघमा कर्मचारीको दरबन्दी संख्या 50,768 छ। आर्थिक वर्ष 82-83 अनिवार्य अवकाशमा जाने कर्मचारी 2,211 रहेका छन्। 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधिले अवकाशमा जाने कर्मचारीको संख्या करिब 10,000 रहेको छ र 55 वर्ष उमेर वा 30 वर्ष बढ़ी अवधि तत्काल लागू भए अवकाशमा जाने सचिव पनि 52 रहनेछन्। हटाउने वा अवकाश दिने हो भन्ने सम्मानजनक गोल्डेन ह्याण्ड क्यासको प्याकेज पनि सरकारले दिन सक्नुपर्दछ भन्ने खालका विषयहरू पनि यतिखेर आएका छन्। आजको नेपाली बहसमा यी विषय पनि उठ्नेछन्। छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: औषधि हालेको
2: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
2: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् त, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
0: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका नेता रामरी खतिवडा हुनुहुन्छ। खतिवडाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: हेलो,
0: नमस्कार, गुड मर्निङ, नेपाली बसमा यहाँलाई स्वागत छ।
5: गुड मर्निङ, नमस्ते, के छ
0: अहिले खबर?
5: राम्रै छ,
0: राम्रै मात्र छ कि एकदम राम्रो भइरहेछ अहिले?
5: कति राम्रो बनाउने भन्नु न।
0: होइन, अब सदस्यता नवीकरण गर्नुभयो होला होइन, अध्यापति गरिसक्नुभयो, क्रियाशील सदस्यता नेपाली कंग्रेसभित्रको, तपाईँ त एउटा खम्बा हो
5: नेपाली कंग्रेसको। धेरै साथीहरूले अध्यावधि गरेर रिन्यू गरेर केन्द्रमा पठाइसकेको छ, त्यसलाई फोन नम्बर एडजस्ट गर्ने कामहरू भइराखेको छ। अहिलेसम्म हिजो मात्रै सुन्ने थिए 4-5 लाख पुगिसक्यो भन्ने, हामी झन्नै 8-9 लाख के अरे क्रियाशील सदस्यहरू थियौं। अब यसलाई पूर्ण रूपमै जति हामीले 14 महाधिवेशन, 15 महाधिवेशनका लागि, नियमित महाधिवेशनका लागि तयार गरेका थियौं, केही छैन भने तिनीहरूलाई भोलिका दिनमा पनि सबैको रिन्यू हुने सिस्टम ल्यायौं चाहने जतिको भने त्यो झन पोजिटिभ हुन्छ।
0: अब कतिपयले त अध्यापति गर्नु भएको छैन क्रियाशील सदस्य, त हामीसँगै बसकै क्रममा पनि भन्नुभएको छ धेरै नेताहरूले चाहिँ हामीले अध्यापति गरेका छैनौ भनेर, यो किन त्यसो? आधाले गर्ने, आधाले
5: नगर्ने भन्नुहुन्छ भने, यो नेपाली कांग्रेस पार्टी प्रजातन्त्र प्रति आस्था राख्ने सबैको पार्टी बनाएर लिएर जानुपर्ने अहिलेको आवश्यकता हो। केवल मेरो भन्ने कुरा होइन, समग्र मुलुकका लागि यो पार्टी कमजोर हुँदै गर्दा नेपालको लोकतान्त्रिक पद्धति, संस्कार र संस्कृति, कानूनी राज्य, प्रेस स्वतन्त्रता सबै कुरा कमजोर हुँदै जाने अवस्था सिर्जना भएको छ। त्यसैले पहिलो हामी सबैको दायित्व कांग्रेसलाई एकताबद्ध र मजबूत कांग्रेस बनाएर जानुपर्ने अहिलेको आवश्यकता छ। केवल म डरो हुने मात्र होइन, समग्र मुलुकै डरो हुने अवस्था सिर्जना गर्नुपर्ने बेला भएको छ। त्यसैले कांग्रेसका सबै साथीहरूलाई एकताबद्ध बनाएर अझ उत्साहजनक वातावरण सिर्जना गरेर जनताको बीचमा जानुपर्छ।
0: भनेपछि अब चाहिँ यो विराट भेलाको पनि त आयोजना गरिएको रहेछ विराटनगरमा, तपाईँ जाँदै हुनुहुन्छ कि के हुन्छ त्यहाँ चाहिँ?
5: विराटनगर सबै पार्टी एकताको पक्षमा कोही साथीहरू लाग्नु नराम्रो कुरा होइन, पार्टीलाई अझ डरो बनाउनु
0: भन्दा पनि त्यहाँ त निवर्तमान सभापति शेरबहादुर देउवा, डाक्टर शेखर कोइराला, पूर्णबहादुर खड्का,
5: तपाईँलाई यति अनुरोध गरेँ पार्टीका साथीहरू पार्टी कमजोर होस् भनेर लाग्ने पक्षमा हुनुहुन्न। म तपाईँलाई यति अनुरोध गरे, सबैको चाहना नेपाली कांग्रेस पार्टी अझ तर होस्, एकताबद्ध होस्, यहाँ भएका साना मत मतान्तरहरू समाप्त हुन्, एक आपसमा मिलेर जाने वातावरण बनोस्। कांग्रेस मात्र मिलेर पनि भएन, कांग्रेस मात्र होइन सम्पूर्ण प्रजातन्त्रवादी शक्तिहरू एक ठाउँमा भएर मुलुकमा परेका अप्ठ्यारा अवस्थाको सामना गर्न आवश्यक छ र त्यसका लागि सम्पूर्ण प्रजातन्त्रवादी शक्तिहरू, संविधान मान्ने शक्तिहरू एकताबद्ध हुनुपर्ने अहिलेको आवश्यकता हो। कांग्रेस त छँदैछ, कांग्रेसभित्रका सबै साथीहरूलाई एकताबद्ध भएर लानै पर्दछ। यो र तो भनेर हुँदैन, कोहीसँग पूर्वाग्रह राखेर, कोहीसँग दुराग्रह राखेर, कोहीसँग ईर्षा राखेर, कोहीसँग द्वेष राखेर, यो चाहिँ नभइदिएदेखि म यो पदमा पुग्छ, यो नआओस् त्यो आओस् भन्ने हेतुको आधारमा होइन, समग्र कार्यकर्ताहरूको उच्च सम्मान र इज्जत कायम गर्न सक्यो भने त्यसको परिणाम सबैको इज्जत कायम हुन्छ। सानो पार्टी भयो भने मान्छेको सम्मान पनि सानो हुन्छ, दिल पनि सानो हुन्छ। जति ठूलो हुँदै जानुहोस् त्यति तपाईँलाई जनताले गर्ने सम्मान ठूलो हुन्छ। हामीले सानो छाती होइन ठूलो छाती राखेर रा, सबैलाई आफ्ना बनाएर लिएर जाने वातावरण सिर्जना गर्नुपर्छ।
0: तपाईँले चाहिँ ठूलो दरो चौडा छाती बनाएर अब संस्थापनलाई, सिङ्गो कंग्रेसलाई चाहिँ एक ढिक्का बनाउने गरी अगाडि बढिसक्नु भएन खतिवडाजी?
5: हो,
0: अब अहिलेको अवस्थामा नेपाली कंग्रेसभित्रको यो लुछाछुडी किन, यो कहाँनिर चाहिँ स्वार्थ बाँझिएको छ, यो कसको गल्ती छ? अहिलेसम्म यति लामो समय भयो नि त रस्साकसी, त यसले त कमजोर बनाउँदैछ पार्टीलाई। सुन्दै हुनुहुन्छ?
5: अलिक कम सुन्यो, के भयो त्यहाँ डिस्टर्ब हो कि मेरोमा?
0: अब अहिलेको अवस्थामा कंग्रेसभित्रको लुछाछुडीको मुख्य कारण के हो? अब यसमा धेरै बहस नगरौंला हामी चाहिँ, होइन यो देशको बारेमा पनि बहस गर्नुपर्ने।
5: अहिलेसम्म यो अवस्था सिर्जना हुने कुरा के हो भन्नुहुन्छ भने, मैले बुझे अनुसार हामी चुनावमा जानु अगाडि एउटा विशेष महाधिवेशन भयो र एउटा नियमित महाधिवेशनको पक्षधार साथीहरू थियौं। अब त्यो अवस्था पारित भइसक्यो, विशेष महाधिवेशन भयो, त्यहाँबाट एउटा कार्य समिति, सभापति, उपसभापति सम्पूर्ण निर्वाचित भइसक्नु हो, जसलाई अदालतले पनि त्यसलाई मान्यता प्रदान गरेको छ। अब अरू हामीसँग विकल्प छैन, हाम्रो चाहना सबैलाई समेटेर जानुपर्छ। हिजो त्यो भन्दा बाहिर भएका साथीहरूलाई पनि एकताबद्ध भएर, यसको मतलब भागबण्डाको राजनीति गर्नुपर्छ भन्ने होइन, भागबण्डा भन्दा पनि पार्टीका सबै साथीहरूलाई उचित सम्मान गर्ने वातावरण सिर्जना हुनुपर्दछ। तेरो मेरो भनेर पूर्वाग्रह राख्ने, आज पनि यो फलानु पक्षको, यो डिस्कानु पक्षको होइन, सबै कांग्रेस पक्षलाई एकताबद्ध भएर, सबै प्रजातन्त्रवादीलाई, मैले त कांग्रेस मात्र पनि भनेको छुइनँ, सबै प्रजातन्त्रप्रति विश्वास राख्ने शक्तिहरू, कानूनी राज्यलाई दह्रो बनाउने शक्तिहरू, तपाईँको मानव अधिकारका विश्वव्यापी मान्यताहरूलाई अझ मजबूत बनाउने शक्तिहरू, अहमता त्याग्ने शक्तिहरू, अहिले संसदीय व्यवस्थालाई दह्रो बनाउने शक्तिहरू, सम्पूर्ण शक्तिहरू एक ठाउँमा भएर देशका चुनौतीहरूलाई सामना गर्न कांग्रेस एकताबद्ध हुनुपर्छ पहिला, त्यसपछि यो शक्तिहरू एकताबद्ध भएपछि हामीमा आइपरेका सबै समस्याहरू समाधान गर्न सक्छौं।
0: अब नेपाली कंग्रेसभित्रको त विवाद त थियो नै, तर संसदको विवाद पनि त्यस्तै बल्झियो, संसद पनि बन्धक बनिरहेछ, विपक्षीहरूले चाहिँ नाराबाजी गर्दैछन्, त्यहाँ चाहिँ प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनु पर्यो, करका दर हेरफेर गर्ने अर्थमन्त्रीले राजीनामा दिनु पर्यो भन्ने ढंगले पनि विपक्षीहरूले कसिरहेको स्थिति छ, कस्तो लाग्दैछ संसदको दृश्य?
5: अब हेर्नुहोस्, संसद यो सरकारको जननी भनेको पार्लियामेन्ट हो, संसद हो, संसद भनेको जनताका आवाजहरू सरकारमा पुर्याउने र सरकारका कुराहरू जनताका बीचमा लाने पुलको काम गर्ने माध्यम भनेको पार्लियामेन्ट हो र सांसदहरू हुन्। संसदबाट निर्वाचित भएको सरकारले संसदसँग डराउनु पर्ने कुरै छैन, जे हो प्रधानमन्त्रीज्यूले अस्ति जसरी बोल्नुभयो, हुन त प्रधानमन्त्री सिस्टम हो यो, जतिखेर पनि उहाँले हात उठाइरहनु पर्दैन, जुरुक्क उठिरहनु पर्दैन, सभामुख आज म देशका नाउँमा जनताका नाउँमा संसदका नाउँमा सम्बोधन गर्छु भन्ने अधिकार हुन्छ, मन्त्रीहरूलाई पनि हुन्छ, जतिखेर पनि गएर उहाँहरूले आफ्ना कुराहरू त्यहाँ राख्न पाउनुहुन्छ। तर नेपालले भारतको भूमि मिचेको छ भन्ने जुन कुरा आयो, यो अलि संवेदनशील कुरा आयो र राष्ट्रिय हामीले राष्ट्रहित विपरीत काम गरेका छौं भने जस्तो कुरा आयो, यसलाई संसदभित्रै गएर प्रधान कुन ठूलो कुरा हो, आफैले निर्वाचित गर्ने सांसदहरूलाई गएर त्यहीभित्र गएर त्यहाँ त सत्ता पक्ष प्रतिपक्ष सबै छन् नि, ती गएर भएको कुरा यो हो, मैले भन्न खोजेको कुरा यो हो, भएको हो भने यो मिचेको छ भन्नु पर्यो, छैन भनेदेखि मेरो मिस्टेक भयो सरी, पार्लियामेन्टभित्रका कुरामा म चाहिँ तपाईँहरूको आशय नेपालको स्व सार्वभौमिक एकता अखण्डतालाई आज पुग्ने गरी पुर्याउने गरी आएको होइन, त्यसैले कुनै अनौठो कुरा होइन, यस्ता कुराहरू पार्लियामेन्टमा हुन्छन्, कतिपय कुराहरू रेकर्डबाट हटाएका पनि छन् प्रधानमन्त्रीले बोलेका कुरालाई। योभन्दा अगाडि 2074 जस्तो लाग्छ प्रधानमन्त्री केपी ओलीले संसदमा निम्छरो भन्ने शब्द प्रयोग गर्दाखेरि संसदले उहाँलाई बोलाएर त्यो शब्द डिलिट गर्न लागेको छ पार्लियामेन्टबाट, निम्छरो भन्ने शब्द। त्यसैले यस्ता कहिलेकाहीँ केही कुराहरू मिस्टेकली आएका पनि हुन सक्छन्, त्यसमा लजाउनु पर्ने,
0: प्रधानमन्त्री एक्सक्युज माग्ने लाइनमा हुनुहुन्छ, प्रधानमन्त्री चाहिँ जवाब दिने लाइनमा हुनुहुन्न, बरु परराष्ट्र मन्त्रीले त्यसको जवाब दिनुहुन्छ, यदि आवश्यकै पर्यो भने राज्यसभाका सभापति जवाब दिनुहुन्छ।
5: एउटा कुरा, प्रधानमन्त्रीले आएर बोल्ने, परराष्ट्र मन्त्रीले त्यसको प्रतिउत्तर दिने मिल्ला र त्यसैले त संसद साथीहरू एकताबद्ध भएर सबै प्रतिपक्षीहरू लाग्नु भएको छ, ती संसदमा गएर भएको यो हो भन्नलाई कुनै अनौठो के त्यस्तो समस्या छ र त्यसैले संसदमा कुराहरू उठेका छन्। करमा त बीओआईडीका कुराहरू अहिले देख्नुभयो, 700-800 गाडीहरू अघिल्लो दिन ल्याएर करको दर बेट, यस्ता कुराहरू असाध्यै संवेदनशील कुरा हुन्, यस्ता कुरामा सरकारले जनतासँग स्पष्ट पार्नुपर्दछ, चाहे बीओआईडीको कुरामा होस्, अर्थ मन्त्रालयको कुरा होस्, चाहे तपाईँको प्रधानमन्त्रीले बोलेका कुरा होस्, चाहे अरू कुरामा होस्, यो सरकारले छिटो भन्दा छिटो पार्लियामेन्टमै गएर यस्ता कुराको जवाब दिएर ती पार्लियामेन्ट मेम्बरहरूलाई सन्तुष्ट बनाउने काम सरकारको त्यो गर्नुपर्छ।
0: हजुर, करका दर हेरफेरमा पनि अर्थमन्त्रीको संलग्नता आशंकाकै हिसाबले हेर्नुभयो यहाँहरूले?
5: कसैलाई थाहा हुँदैन नि यार के हुँदैछ भन्ने कुरा, अघिल्लै दिन चु आउट हो भने त त्यो गम्भीर अपराध हो नि, त्यस्तो काम त गर्नु भएन नि, यस्ता काम गरिसकेपछि त राष्ट्र कोही प्रति विश्वास भएन, जे भएको त्यो कुरा तथ्य आउनु पर्यो, भएको हो कि सदस्यहरूले धेरै कुराहरू उठाउनु भएको छ, त्यहाँ कतिपय पहिला एकचोटि तार काटेका कुराहरू पनि आए मुसाले, त्यतिखेर पनि छानबिन आयोगहरू गठन भएका छन्, बेला बेला बजेट आउने बेलामा यस्ता कुराहरू हुन्छन्, अर्थमन्त्रीहरूले सानो चित्त राखेर केही मेरो फाइदाका लागि होइन मुलुकका लागि शपथ ग्रहण गरेको हुन्छ मन्त्रीहरू, प्रधानमन्त्रीले राष्ट्रका लागि देशका लागि जनताका लागि राष्ट्रियताका लागि राष्ट्रिय अखण्डका लागि म प्रतिबद्ध छु भनेर शपथ ग्रहण गरेको हुन्छ, उहाँहरू त्यो प्रति प्रतिबद्धता हुनु पर्यो, व्यक्तिगत स्वार्थका लागि, व्यक्तिगत आकांक्षाका लागि, व्यक्तिगत मोहका लागि होइन।
0: होइन, सर्वदलीय बैठक पनि निष्कर्ष विहीन नै रह्यो, सर्वदलीय बैठकमा पनि जुन ढंगले चाहिँ सहमति
5: पार्टीगत रूपमा राज्यसभाका सभापतिले बोलाउनु भयो त्यो एउटा ठिकै छ, पहिलो पार्टी भएका नाताले सबै पार्टीहरूसँग सामञ्जस्यता कायम गरेर जाउँ, मुलुकका समस्या समाधान गर्न हामी एकताबद्ध भएर जाउँ, मुलुकमा समस्याहरू धेरै छन्, यो सबैको दायित्व हो भनेर कुनै पार्टी अध्यक्ष सभापतिले आयोजना गर्नु एउटा कुरा हो, देशको समस्याको बारेमा पार्लियामेन्ट भागमा भएका कुराहरूको बारेमा सरकारले गर्नुपर्ने बारेमा सरकारले नै यसको सर्वदलीय मिटिङ गरेर सबैसँग सल्लाह गरेर जाँदा अझ राम्रो हुन्छ, पार्टीगत रूपमा पनि नराम्रो भनेको छैन मैले, पार्टी पार्टी बीचको सम्बन्ध कायम गर्न बेला बेला यस्ता मिटिङहरू आवश्यकता छन्, पार्टीभित्रको एकता, पार्टीभित्र अझ चाहिँ यो चाहिँ सद्भावको राजनीति कायम गर्न यसले पनि पोजिटिभ पार्टीहरूमा स्थापना गर्छ, पोजिटिभ वातावरण स्थापना गर्छ, तर सरकारले गर्ने मिटिङ पार्टीले गरेर हुँदैन र सरकारले दिनुपर्ने उत्तर पार्टीले दिएर हुँदैन।
0: अब अहिलेको अवस्थामा संसदको अवरोध खुल्ने जस्तो देखिँदैन, बजेट पनि पारित गर्नुपर्नेछ, भूमिका निर्वाह गर्दै
5: म तपाईँलाई अनुरोध गरे, वर्तमान सभामुख हामी सँगै काम गर्यौं 2.5 वर्ष पार्लियामेन्टमा, उहाँ आफै तपाईँको केही समय मन्त्री पनि हुनुभयो, श्रम मन्त्री भएर काम गर्नुभयो केही समय, अहिले सभामुख हुनुभएको छ, सभामुख भनेको तटस्थ हो, न पक्ष न विपक्ष, यो तटस्थ र निष्पक्ष हुनुपर्छ। मेरो तेरो होइन, उहाँका आँखाले त्यही भएर सबै सांसदलाई देख्ने गरी उहाँको कुर्सी सबभन्दा माथि राखिएको हुन्छ। उहाँका आँखाले सबै सांसदलाई बराबर देख्नु पर्दछ, यो सत्ता पक्षको यो प्रतिपक्षको भन्दा पनि। यो संसदको सांसद हो, यी मेरो दायित्व भनेको संसद चलाउने हो, संसदीय व्यवस्था दह्रो बनाउने हो। त्यसै भएर कहिलेकाहीँ कार्यव्यवस्था परामर्श समिति भन्ने हुन्छ, कार्यव्यवस्था परामर्श समितिमा सबै पार्टीका साथीहरू हेर्दै हुन्छन्, त्यहाँ छलफल गरेर आज कसरी जाने भन्ने, त्यो भन्दा पहिला संसदको मिटिङ भन्दा पहिला त्यहाँ मिटिङ गरेर जाने प्रचलन पनि हुन्छ। यसरी सभामुखले सबैलाई समेटेर जानुपर्ने, सभामुख सत्ताको गोटी हुनुहुँदैन, एक पक्ष हुनुहुँदैन। संसद चलाउन सबैको सहयोग चाहिन्छ, अन्तर्राष्ट्रिय संसदको जुन मर्यादा छ, एकजना सांसद पनि उठेर विरोध गरेपछि त्यसमा विरोध जनिन्छ, त्यसैले उहाँले सबैको सहमति लिएर जानुपर्छ। सत्ता पक्षलाई म खुसी बनाउन म यसरी जान्छु भनेर हुँदैन। यत्रो दिन भइसक्यो संसदमा साथीहरू उठिरहनु भएको छ, संसद सदस्यहरू उठिरहनु भएको छ, माननीय सदस्यहरू, कमसेकम सरकारलाई यो बारेमा सरकारको धारणा के हो, छिटो भन्दा छिटो यति दिनभित्र सदनमा आएर जवाब दिनुहोस् भन्नुहोस्। सभामुखलाई के गाह्रो
0: पर्छ, शोक सन्तप्त परिवारहरूप्रति, मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्यो, जेनजी विद्रोहका ताका होइन, प्रतिपक्षी विपक्षी दलले नै संसद चलाइरहेको दृश्य।
5: तपाईँको फोन अलिक के भइरहेछ, अलिक साउन्ड मिलेको छैन कि, त्यहाँ
0: क्लियर सुन्नु भएको छैन, अहिले सुनिरहेछ,
5: अलिक कम सुनेर चाहिँ।
0: अहिले चाहिँ संसदमा त विपक्षी दलले नै संसद चलाएको दृश्य नि देखियो नि त हिजो, होइन?
5: त्यो पनि एउटा कुरा के हो भन्नुहुन्छ भने, संसदभित्र संसदले गर्ने काम सभामुख मार्फतै गर्नु पर्थ्यो, एउटा मिस्टेक हो त्यो। यो चाहिँ जुन मौन धारण गर्ने कुरा हिजो मैले सुने, त्यो पनि सदनमा त्यस्तो चलन अलिक कमै हुन्छ। एउटा सांसदले लो म मौन धारण गर्छु भनेर आफ्ना लागि सरकारले काम गरेन गर्न सक्छ, समग्र संसदलाई नै उठाएर मौन धारण गर्ने कुरा चाहिँ अलिकता संसदीय
0: सभामुखले पनि के गरौं के गरौं जस्तो देखियो नि त दृश्य त।
5: अब सभामुखले त्यतिखेर सबै रुलिङ गर्दा भन्न सक्नु पर्थ्यो, अब सभामुख पनि बोल्नुहुन्न, अनुभव छैन, यता सोद्धा उता सोद्धा, यसो गर्दा गर्दै समय बितिहाल्यो, अनि कराएर के गर्छ। त्यसैले त्यो भन्दा पहिला कार्यव्यवस्था समितिको मिटिङ गर्नु पर्यो, छलफल गर्नु पर्यो, कसरी जाने भने प्रस्तुत हुनु पर्यो। अनमेजोरिटी गरेर भएन, जनतालाई त के जस्तो भइसक्यो भने, यहाँ त झगडा गरिरहेका छन् दिने पछि, जनताका कुराहरू केही गरेका छैनन्, यत्रा समस्याहरू छन्, महँगी बढ़िराखेको छ, जनताहरूलाई राहतका कुनै कार्यक्रमहरू आएका छैनन्, यस्तो बेलामा तपाईँको आतंकित भएको छ, जस्तो उद्योगी व्यवसायहरू आतंकित भएको छन्, जनताहरूमा राहतका कुनै अनुभूति भएको छैन, विकास निर्माण कामहरू भएको छैन, विकास निर्माणमा बजेटहरू छुटिएको छैन, अब यति छिटै फेरि फलानले विरोध गरो फलानले गरेन भन्ने होइन, कमसेकम मर्निङ सो द डे भने चाहिँ बिहान केही न केही पोजिटिभ कुरा देखिनुपर्ने, केही मान्छेहरूलाई तर्साएर थर्काएर मात्रै त राज्य चल्दैन होला नि त।
0: होइन, सुदन गुरुङ फेरि फर्किनु भयो नि त गृहमन्त्रीमा, खतिवडाजी
5: होइन, मलाई त्यति जानकारी छ, उहाँ फर्किनुभयो, काम राम्रो गर्नु, शुभकामना छ।
0: अब त दरबार हत्याकाण्डको फाइल पनि खुल्ने भयो क्या, अहिलेसम्म तपाईँहरूले छानबिन गर्न नसकेको?
5: निर्मला हत्याकाण्डको फाइल पनि खोले हुने नि, यस्ता यस्ता इस्युहरूमा जनताका सरकारकै छ, दरबार हत्याकाण्डको पनि खोल्नुहोस्, गल्ती गर्ने जोसुकै छ, कारवाहीको दायरामा ल्याउनुहोस्। त्यो सक्सकै चर्चित निर्मला हत्याकाण्ड कहाँ पुग्यो भनेर सोद्धा, त्यो चाहिँ नखोल्ले, त्यो खोलिदियो भने झन् राम्रो हुन्थ्यो नि त।
0: यो देशमा निर्मला हत्याकाण्डको हत्यारा पत्ता लाग्ने कुरा, अनि यो के अरे जीवी राई पक्राउ पर्ने कुरा त यो त चरीको दुध जस्तो हुन थाल्यो क्या, अब चाहिँ यो किन होइन,
5: यो कस्तो संस्कार भयो भने, हिजो अहिले सत्ता पक्षमा भएका साथीहरू पार्लियामेन्टमा दुई महिना तीन महिनासम्म निलो स्क्याप लाएर नारा लाउँदै किताब पढ्दै पार्लियामेन्टको वेल घेर बसेर चलेको सही सही गरेर हिँडेको हामीले देखाएका थियौँ। फेरि अरूलाई पनि त्यस्तै वातावरण सिर्जना गर्ने काम गर्नु भएन नि, सत्तामा हुँदा एउटा प्रतिपक्षमा हुँदा अर्को व्यवहार गर्नु भएन, हामीले सत्ता र प्रतिपक्षमा हुँदा जनताले के थाहा पाउनु भन्दा यिनीहरूको व्यवहार चाहिँ सही र छ, सत्तामा हुँदा गरेको व्यवहार प्रतिपक्षमा पनि त्यस्तै पाइयो, प्रतिपक्षमा हुँदा गरेको व्यवहार सत्ता पक्षमा पनि त्यस्तै पाइयो, खास जनताका लागि यिनीहरूले काम गरेका रहेछन् भन्ने वातावरण सिर्जना भयो भने त्यसले अझ पोजिटिभ मेसेज दिन्छ।
0: होइन, यो अर्बौं खर्बौंको घोटालामा मुछिएका व्यक्तिहरू चाहिँ तत्कालैका व्यक्तिहरू पक्राउ पर्दैनन्, निर्मला काण्डका व्यक्तिहरू पक्राउ पर्दैनन्, यो ट्विस्ट ल्याउन र जनतालाई चाहिँ भ्रममा पार्नका निम्ति ठूला ठूला फाइल होइन, स्वाभाविक रूपमा दरबार हत्याकाण्डदेखि मदन भण्डारी हत्याकाण्ड
5: मुलुक संविधान अनुसार चल्नुपर्छ, कानून अनुसार चल्नुपर्छ। व्यक्तिगत लहरमा चलेर हुँदैन। हामीले यत्रो ठूलो कानून निर्माण के का लागि गरेका हौ? आफूलाई जे मन लाग्यो त्यसैका लागि होइन, मुलुक चलाउनका लागि हो। त्यसैले मुलुक चाहिँ कानून अनुसार चल्नुपर्छ, संविधान अनुसार चल्नुपर्छ। व्यक्तिगत लहरमा चढ्नु हुँदैन। कानून भन्दा बाहिर गएर म सबै गर्छु भन्नु भने पोले फेरि पनि भने त्यसको सकारात्मक सन्देश जाँदैन।
0: अहिले यो दरबार हत्याकाण्डको फाइल खोल्छु भन्ने भित्र चाहिँ कतै गृहमन्त्रीको नियत माथि र गृहमन्त्रीले दिन खोजेको ट्विस्ट माथि शंका गर्ने केही बाटाहरू छन्?
5: अब यो धेरै पछि फेरि यो इस्यु किन ल्याइयो थाहा छैन। अब उहाँहरूलाई के लागेको छ भने यस्ता ठूला रहस्यमय घटनाहरूका बारेमा, धेरै ठाउँमा भएका घटनाहरूको बारेमा पब्लिकलाई जानकारी सत्य तथ्य कुरा आयो भने असाध्यै राम्रो हो।
0: मलाई लाग्छ तत्कालीन गृहमन्त्री त्यो ताका अहिलेको वर्तमान राष्ट्रपति नै हुनुहुन्थ्यो होइन, रामचन्द्र पौडेलजी?
5: गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्थ्यो होइन, रामचन्द्र पौडेललाई कारवाही गर्नका लागि गरिएको हो भने त्यो अर्को कुरा हो। तर सत्य तथ्य जानकारी जनताका बीचमा ल्याउनका लागि प्रयास हो भने यस्ता विभिन्न चरणमा भएका घटनाहरूको बारेमा उहाँहरूले सबै खालका मैले भन्न सानो निर्मला हत्याकाण्डदेखि अरू काण्डका सबैतिर लागे भइहाल्यो नि। जनताको ध्यान एकातिर छ, अर्कोतिर आकर्षित गर्ने होइन। अहिले एकातिर सुशासनका कुराहरू आएका छन्, एकातिर प्रतिशोधको राजनीति जस्तो देखिने गरी वातावरण सिर्जना नहोस्। हामी चाहन्छौ मुलुकमा अहिले शासन गर्ने शक्ति दुई तिहाई नजिकमा पुगेर शासन गरिरहेछ, काम गर्ने थुप्रो समय छ। हतारिएर अतालिएर त्यसपछिबाट त्रासको वातावरण सिर्जना गरेर मुलुक बन्दैन। शान्ति सुरक्षा कायम गर्नका लागि सबैलाई समानता छ, यहाँ गडबड केही छैन। हामी कानूनी राज्यमा छौं, अप्ठ्यारो केही छैन। गलत गरे कारवाही हुन्छ, सही गरे हामीलाई केही हुँदैन भन्ने वातावरण सिर्जना हुने वातावरण सिर्जना हुनुपर्छ। त्यो वातावरण सिर्जना होस्, सबैलाई व्यापारीलाई तर्साउने, उद्योगपतिलाई तर्साउने, जनतालाई तर्साउने, अरूलाई तर्साउने वातावरण सिर्जना भयो भने कहाँबाट मुलुक बन्छ? मुलुक त यस्तो हुनु पर्यो, यो मुलुकमा हामी सबै सुरक्षित छौं, सबैलाई शान्तपूर्ण वातावरण छ, यहाँ कुनै समस्या हुँदैनन्, सरकार हाम्रो पक्षमा छ भन्ने अनुभूति जनतामा हुनु पर्यो।
0: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
5: धन्यवाद।
0: नेपाली कंग्रेसका नेता रामहरि कटेउडा आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
6: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
7: रेडियो बिहानी 97.6 MHz।
0: यतिखेर हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानूनका जानकार अधिवक्ता एकेमणि नेउपाने हुनुहुन्छ। एकेमणि सर, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
8: मर्निङ, नमस्कार।
0: होइन, तपाईँ अब जिल्ला अधिवेशनदेखि प्रदेश अधिवेशनको देश दौडामा हुनुहुन्छ, यतिखेर कहाँ हुनुहुन्छ तपाईँ?
8: यतिखेर म मोरङ छु।
0: आफ्नै क्षेत्रतिर हुनुहुन्छ होइन? क्षेत्रका जनताहरूले के छ, कतिको हौसला छ तपाईँ आइसकेपछि सांसदमा?
8: नागरिकहरू आशामा रहनुभएको छ, अब यो देशमा परिवर्तन सम्भव छ र परिवर्तन हुन्छ भन्ने कुरामा उहाँहरूलाई विश्वास लागेको छ।
0: अब फेरि गृहमन्त्री सुदन गुरुङ नै सुनपानी छर्केर कमब्याक भइसक्नु भएको छ होइन? सुनपानी छर्कियो नि त समितिले, के भन्नुहुन्छ यसमा?
8: त्यसलाई सुनपानी नभनौ, छानबिन गर्दाखेरि उहाँमाथि जे आरोप लगाएर सामाजिक सञ्जाल मिडियामा बबन्डर मचाइएको थियो त्यो प्रमाणित भएन राज्यको निकायबाट।
0: तर यसमा चाहिँ विवादका विषयहरू पनि त राम्रोसँग बाहिर आएनन् नि त होइन? विवादका विषयहरू राम्रोसँग स्पष्टसँग पनि बाहिर आएनन् नि त
8: होइन? विवादका विषय सम्पत्तिको सन्दर्भको स्रोत के हो, वैध हो कि अवैध हो भन्ने थियो। सर्लक्क राजीनामा दिएर ल मेरो सम्पत्ति के रहेछ, वैध कि अवैध, राज्यले छानोस् छानबिन गरोस् भन्दाखेरि सम्पत्ति शुद्धिकरण जस्तो निकायले छानबिन गर्यो। छानबिन गर्दाखेरि उहाँको सम्पत्तिको स्रोत वैध देखिए। अब वैध स्रोत प्रमाणित राज्यको एउटा इन्स्टिट्युसनबाट हुन्छ भने अब त्यसभन्दा माथि के चाहियो?
0: उहाँले त अब गृहमन्त्रीमा आइसकेपछि चारवटा निर्णय गर्नु भएको छ होइन, जेएनजीका हरूलाई लगाएका अभियोजनहरू अभियोगहरू फिर्ता लिनेदेखि लिएर दरबार हत्याकाण्डको फाइल खोल्ने भन्नुभएको छ। अहिले यो अवस्थामा सजिलो छ, यो दरबार हत्याकाण्डको फाइल भन्दा पनि निर्मला हत्याकाण्डका फाइलहरू धेरै छन् होइन, जीवी राई फरारका फाइलहरू पनि धेरै छन्, अन्य भ्रष्टाचारका फाइलहरू पनि धेरै छन्।
8: सबै फाइलहरूले चाहिँ खुल्ला रहने र जब नारायण हिटी हत्या भयो त्यस पछाडि एउटा जुन प्रतिवेदन आयो तात्कालीन अवस्थामा सभामुख तारनाथ राणाबाटले जे भटटटट भन्ने एउटा आवाज सहित होइन उहाँले सार्वजनिक गर्नुभयो र कालो पदार्थ सेवन गरेको भन्ने जुन शब्द तत्कालीन चाहिँ महाराज धिराजमा आइलाग्यो र त्यो चाहिँ उहाँलाई लागेको गोली चाहिँ पछाडि झाडपट्टि थियो भन्ने कुरा पनि तत्कालीन समाचार माध्यमहरूले सार्वजनिक गरेको अवस्था थिए। कतिपय संचार माध्यमहरूले चाहिँ एउटै अनुहारका दिपेन्द्रको अनुहारका चाहिँ चारवटा मुखण्डधारी व्यक्तिहरू पनि थिए है भन्ने जस्ता आवाजहरू पनि तत्कालीन दरबारमा रहेका आसे पासे र त्यहाँ काम गर्नेहरूले चाहिँ यदाकदा सार्वजनिक गरेका थिए। त्यसले गर्दा नागरिक के आश्वस्त हुन सकेन भने दरबार हत्याकाण्डको रिपोर्ट जे आयो त्यहाँ कुनै प्रभाव छ कि छैन, छैन भने त्यसको विश्वसनीयतालाई वैध गर्न पर्यो, छ भने कसको संलग्नता छ या थियो भने दिपेन्द्रको एकल संलग्नतामा त्यो सबै भयो कि उनका अरू सहयोगीहरू कोही थिए यो भने ती कारवाहीको दायरामा आउने कि नआउने हेरन् भने भन्ने कुरा आज पनि नेपाली नागरिकमा जहिले पनि यो नेपाली नागरिकको मनमा बिज्ने चिज हो। नेपाली नागरिकले आज पनि यो विषयबाट न्याय पाएका छैनन् कि त्यसैले राज्यको काम भनेको न्याय दिलाउनु पनि हो। त्यसैले त्यसको त्यो फाइल पुनरावलोकन गर्छु भन्नु भनेको कसैसँग लक्षित नभएर सुशासनसँग लक्षित विषय हो।
0: राष्ट्रपतिले
8: यो वर्ष सुशासनको वर्ष खिल निकाल्ने वर्ष, ती केही खिलहरू चाहिँ बीसौं वर्ष पच्चिसौं वर्षदेखि 58-59 सालदेखि गढेका छन् तिनीहरूलाई निकाल्ने हो।
0: होइन खिल निकाल्न सक्छ राष्ट्रिय स्वतन्त्र पार्टीले, अहिलेसम्म कति खिल निस्के?
8: आज यो देशमा गर्ने भनेको राष्ट्रिय स्वतन्त्र पार्टी एक त यो देशको उन्नति समृद्धि र सुशासनका लागि अरू कुनै शक्ति छँदा पनि छैन र त्यो नेपाली नागरिकले कल्पना पनि गरेका छैनन्। जसलाई आठ भरोसा र दुई तिहाईको नजिकको मत दिए उसले सक्छ र भन्ने प्रश्न नै खेमजी अलिकति कता कता बायस पो हो कि भन्ने
0: संसदको अवरोध हामीले देखिरहेका छौँ, प्रधानमन्त्रीका अभिव्यक्तिहरू हामीले सुनिरहेका छौँ। एउटा प्रधानमन्त्रीले एउटा देशलाई अतिक्रमणकारी बनाउन मिल्छ र रोस्टममा उभिएर नेपालले जग्गा मिच्याएको छ भारतको, तपाईँ पत्याउनुहुन्छ यो कुरा? तपाईँ स्वीकार्नुहुन्छ? बचाउ सुनपानी छर्किनुहुन्छ फेरि बोलीमा?
8: मैले सुनपानी भन्दा पनि त्यो विषय के हो हेर्नुहोस् चाहिँ सम्बन्धित निकायले जानकारी देला है सबै कुरा, फेरि मैले नै जाने छ यो देशका अरू कसैले जाने छैन।
0: लामो समय चाहिँ कानुनी पेसामा काम गर्नु भएको छ, यहाँलाई धेरै कुरा थाहा छ क्या के मनित जी?
8: त्यही त सुन्नु न, एउटा सांसदले फेरि एकजना सांसदले यसो पनि भन्नु भएन क्या, सीमाको सन्दर्भको प्रश्न आयो भने मै जानकार हुँ, चाहिँ कूटनीतिको प्रश्न आयो भने पनि मै जानकार हुँ, चाहिँ विज्ञान प्रविधिको कुरा आयो भने पनि मै जानकार हुँ भनेर गफ गर्यो भने त हेर्नुहोस् मिल्दैन
0: मिल्दैन।
8: तर राष्ट्र र
0: नेपालले चाहिँ भारतको सीमा अतिक्रमण गरेको छैन भन्ने कुरामा तपाईँ जानकार हुनुहुन्छ
8: हजुर?
0: तर एउटा कुरा, नेपालले भारतको सीमा कहीँ कतै पनि मिचेको छैन, अतिक्रमण गरेको छैन भन्ने कुरामा चाहिँ तपाईँ जानकार हुनुहुन्छ क्लियर रूपमा होइन?
8: त्यो साथसाथै मेरो बुझाइ के छ भने नेपाल भारतको सीमा चाहिँ खुल्ला छ हेर्नुहोस् तिनतिरबाट र यी कतिपय स्तम्भहरू चाहिँ मकिएका उकिएका एकपट्टिबाट अर्कोपट्टिबाट रहेका त्यहाँ बसोबास गर्ने चाहिँ रोटीबेटीको सम्बन्ध भएको औल्लो घर र पल्लो घर भएको अवस्थामा ती सीमाहरूको सन्दर्भमा एक अर्का दुवै पक्ष बसेर समाधान गर्नुपर्छ र ती सीमाहरू चाहिँ कतै परेका छन् भने पनि नयाँ प्रविधिको प्रयोग गरेर टुङ्ग्याउनुपर्छ भन्ने सन्दर्भ हो र यसलाई इन्डिकेट गरेर गरिएका शब्दका बोलीका लवजलाई शब्द मात्रै ट्वाक्क टिपेर चाहिँ अनर्थ व्याख्या पनि गर्नु हुँदैन भन्ने मेरो बुझाइ हो। किनभने आज कसले चाहिँ त्यो किसिमको जबरजस्त कुरा गरिरहेछन् भन्दा जसले हिजो
9: चाहिँ हाम्रो महाकाली सन्धि गरेर चाहिँ देशलाई यो अवस्थामा पारे हिजो चाहिँ टरकपुरको विषय त्यो अवस्थामा छोडेर हिँडे जसले नेपालको भूमि यही तपाईँ भन्नुहुन्छ भने कोशी ब्यारेकको सन्दर्भको विवाद चाहिँ निम्त्याएर यो देशलाई चाहिँ कंगाल बनाए यिनीहरूले चाहिँ अस्वाभाविक तरिकाले जे देखाइराखेको भएको त्यो चाहिँ गलत छिर्नुहोस् कुरा चाहिँ के हो भने यो देशको राष्ट्र सत्यताको सन्दर्भमा कसैले पनि झुक्दैन र इभन प्रधानमन्त्री म बेलायतीलाई राखेर भयो भने ती नक्साको उत्तर आयो भने तुम्ल्याउँछु भन्ने म त
10: मानिसु यहाँको अलिकति अडियो अलिकति कटेर आइरहेछ
9: अडियो भुल्नु हुँदैन रातको कुरा गर्दा दिन भुल्नु हुँदैन
10: अडियो अलिकति कटेर आइरहेछ मानिसु अलिकति नेटवर्क भएको ठाउँमा यहाँले अलिक सहजीकरण गर्नुहोला र अहिलेको अवस्थामा अब बालिन शाहजी यो देशको प्रधानमन्त्री उहाँले बोलेको कुरालाई लिएर प्रतिपक्षीहरूले चाहिँ संसद अवरोध गरिरहनु भएको छ जवाफ माग पनि गर्नु भएको छ मलाई याद छ हिजो केपी शर्मा ओलीले संसदमा केही त्यस्ता 22 शब्दहरू बोल्दा 74 साल जस्तो लाग्छ निम्ठरो शब्द लगायतका शब्दहरू संसदका रेकर्डबाट हटाइएका कुरा छन् यो त देशको कुरा हो सीमाको कुरा हो राष्ट्रको गरिमाको कुरा हो होइन यसलाई भारतका एसडी मुनि लगायतहरूले चाहिँ स्वागत गरेका छन् बालिनजीको बोलीलाई भन्दा यो कुरामा संवेदनशील बन्नु पर्दैन राष्ट्रिय स्वतन्त्र पार्टी आज
9: होइन राष्ट्रिय स्वतन्त्र पार्टी पनि संवेदनशील छ सरकार पनि संवेदनशील छ परराष्ट्र मन्त्रालयले तत्समयमा नै चाहिँ एउटा चाहिँ ऊ सार्वजनिक जानकारीका लागि नोटिस पनि आह्वान गरेको थियो त्यो विषयमा हाम्रा सीमाको सन्दर्भमा भएका अभिलेखहरूको सन्दर्भमा पनि राज्यले भोलि सार्वजनिक गर्दै जाला ती कुराहरू एउटा ठाउँमा छन् तर जसरी तपाईँको चाहिँ यो गोरु के अरे हलो अड्काएर गोरु चुट्ने प्रचलन छ अर्थात् एउटा चाहिँ कुनै न कुनै चिजलाई बोकेर बजेट जस्तो संवेदनशील विषय संसदमा छलफलै हुन नदिने जुन किसिमको पिगडम गरिराखिया छ जुन किसिमको पाण्डव नृत्य देखाइराखिया छ यसले त देशलाई भलो गर्दैन नि अब पनि हामी
10: प्रधानमन्त्रीले जे पनि बोल्न मिल्ने होइन सत्तापक्षीले चाहिँ व्यवस्थापिका के अरे कार्यपालिकाले व्यवस्थापिकालाई बन्धक बनाउन पनि मिल्ने उपस्थित पनि भइ नदिनु पर्ने जनताको चाहिँ एउटा होइन यो आवाज मुखरित गर्ने थलोमालाई चाहिँ आफ्नो ढंगले चलाउन मिल्ने अनि प्रतिपक्षीले मात्रै चाहिँ देख्ने प्रतिपक्षीले गरेका कुरा
9: सर्वदलीय बैठक चाहिँ पार्टी सभापतिज्यूले आह्वान गर्दा भन्नुभएको थियो त सरकारका तर्फबाट सरकार भनेको बालिन शाह प्रधानमन्त्रीज्यू मात्रै होइन नि सरकार भनेको सबै मन्त्रीहरू पनि सरकार हुन् नि सरकारको तर्फबाट परराष्ट्र मन्त्रीले किनभने कतिपय सीमाको कुराको सन्दर्भमा परराष्ट्र मन्त्रीले स्वास्थ्यको विषयको सन्दर्भमा स्वास्थ्य मन्त्रीले शिक्षाको विषयको सन्दर्भलाई शिक्षा मन्त्रीले जवाब दिनु पनि तपाईँको सरकारले जवाब दिएको विषय प्रधानमन्त्रीय प्रणालीको विषय हुन्छ नि ती कुरालाई पनि म मान्दै मान्दिनँ भन्नु अथवा सरकारले जवाब दिन्छ भन्दा पनि संसद चल्नै दिन्न भन्नु इभन बरु एकदेखि अर्कोतिर चाहिँ गएर चाहिँ अर्थमन्त्रीमाथि पनि अनावश्यक तपाईँको चाहिँ टिका टिप्पणीतर्फ सुरु गर्नु भनेको चाहिँ के हो भने यो देश बनाउँछन् यिनीहरूले बनायो भने हामी सधैँका लागि रसातलमा जान्छौँ त्यसैले केही न केही अवरोध गरेर संसदमा यही किसिमको चाहिँ गतिरोध चाहिँ स्थापित गरेर हामी राजनीतिक चाहिँ जोगाउन सक्छौँ कि विरासत भन्नेमा उहाँहरू लाग्नुभएको छ
10: त्यो
9: अवस्थाका छैन
10: अर्थमन्त्रीमाथि पनि त प्रश्न त उठ्यो नि त होइन ती गाडीहरू ती बीवाईडी गाडीहरू चाहिँ कसरी चाहिँ भन्सारमा त्यसरी भित्रिए करका डर चाहिँ किन हेरफेर भए सदनमा एउटा पछि चाहिँ किन चाहिँ वेबसाइटमा अर्को राखियो संसदलाई संसदको सचिवालयलाई किन त्यो पत्र लेख्न लगाइयो प्रश्नहरूले त घेरिए नि त होइन अर्थमन्त्रीज्यू पनि
9: होइन सुन्नु न प्रश्न त जबरजस्त निकाल्न पनि पाइयो त प्रश्नको सन्दर्भमा अर्थमन्त्रीज्यूले मलाई ओन्ली 10 मिनट दिनुहोस् संसदमा सबैका लागि त्यो प्रश्न चाहिँ ननिस्कने गरी म उत्तर दिन्छु र प्रत्येक नेपाली नागरिकले चित्त बुझाउन सक्छु भन्नु किन नद्या प्रश्न गर्ने उत्तर दिने चाहिँ स्थान नदिने संसदलाई चाहिँ प्रतिपक्षको हो सांसद भन्ने नाममा सत्ता सरकारलाई उपस्थित हुनै नदिने उपस्थित हुन्छु भने हुन्नु नदिने यो पनि हुन्छ त
10: उपस्थित हुन त के गाह्रो छ दुई तिहाई छ नजिकबाट मजाले उपस्थित भएर आफ्ना कुराहरू राख्न सकिन्छ होइन हिजोका दिनमा राखियो
9: तिहाई छ भन्दैमा कार पेलिने पेलेर जाने परिस्थितिमा जानु हुँदैन लोकतन्त्र भने अधिकतम अन्तिम अवस्थासम्म त संसदीय मूल्य र मान्यतालाई कायम रहेर एकजना मान्य सांसदज्यूको चाहिँ उठेर चाहिँ उठ्नुभयो भने पनि संसद अगाडि नबढाउने हाम्रो अन्तर्राष्ट्रिय परम्परालाई पनि कायमै राख्नुपर्छ नि। अब अन्तिम अवस्था भयो भने पो अर्को कुरा छ त, त्यसैले दुई तिहाई छ भन्दैमा फेरि सरकार त्यतातर्फ जानु हुँदैन र जाँदैन।
10: जाँदा जाँदै जिल्ला अधिवेशनमा जताततै चाहिँ रवि लामिछानेजी पार्टी सभापति अझै स्ट्रङ भएर अब वैधानिक तवरले चाहिँ एकदम बलियो ढंगले एकछत्र रूपमा अगाडि आउनुभयो होइन, त्यहाँ चाहिँ कतिपय खुरापात त भित्र गर्न खोजिएको थियो भन्ने विषय पनि आएका छन्, तर रवि लामिछाने नै अबको विकल्प, अबका केही वर्षहरूको विकल्प उहाँ नै हो भन्ने ढंगले पार्टी अगाडि बढ्यो है।
9: त्यो जिल्ला अधिवेशनहरूमा कुनै गलत केही भएको छैन, त्यो अनर्गल प्रचारबाजी र अनर्गल समाचारहरू हुन्,
10: होइन फाइट पनि भएको छ, हानाहान पनि भएको छ, अहिले देखिरहेको छौ दृश्य त, हानाहान पनि भएको छ धेरै,
9: सामान्य तलमाथि हुने एउटा कुरा भयो, तर त्यस्तो तलमाथि भएकाहरू कुनै रवि लामिछानेज्यू सभापतिज्यू प्रधानमन्त्रीज्यू बालन शाहसँग केन्द्रित पनि होइन, तल्लो लेभलमा आफ्नो तहमा भएका ती सामान्य छिटफुट घटना बाहेक चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ अधिवेशनहरू पूर्णमा सफल तरिकाले अगाडि बढेका छन्। अब चाहिँ महाधिवेशनले सामान्यतया चाहिँ यो अगाडिदेखि नेपाली नागरिकै मनमनमा बसेको एउटा नाम हो पार्टी सभापति रवि लामिछाने, जसको विकल्प नेपाली समाजमा राष्ट्रिय स्वतन्त्र पार्टी मात्रै होइन अरू दललाई गएर सोध्नुभयो भने पनि, एउटा न्यूट्रल मान्छेलाई गएर सोध्नुभयो भने पनि आज रवि लामिछाने विकल्प छैन भन्छ के हार्ने यो देश।
10: हस् यहाँको महत्वपूर्ण सबैका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, आगामी दिनको शुभकामना, नमस्कार,
9: धन्यवाद।
10: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अधिवक्ता योगेमणि नेउपानी आदरणीय श्रोता नेपाली बहसमा, छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
2: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर, शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर, सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
4: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
10: यतिखेर हाम्रो बीचमा राजनैतिक विश्लेषक मुमाराम खनाल हुनुहुन्छ। खनालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु, नमस्कार।
11: नमस्कार, धन्यवाद।
10: कार्यक्रमको शुभारम्भमै यहाँले फेसबुक अर्थात सामाजिक सञ्जालमा लेखेको एउटा विषयबाट म उठान गर्न चाहन्छु, जतिसुकै दोषी किन नहोस् सुदन गुरूङलाई गृहमन्त्रीबाट रोक्ने तागत बालेन्द्र शाह र यो मुलुकसँग थिएन भुजिस भनेर चाहिँ तपाईँले जुन स्ट्याटस लेख्नुभयो यसको अन्तर्य के हो?
11: मैले चाहिँ वास्तवमा यो सोसियल मिडियामा त के हुन्छ भने एउटा हल्का फुल्का टिप्पणीहरूलाई चाहिँ हल्का फुल्का ढंगले चाहिँ प्रस्तुत गर्ने गरिन्छ, त्यहाँ त्यति गम्भीर कुरा हुँदा पनि हुँदैनन्।
10: तर मैले
11: चाहिँ त्यहाँ भन्न खोजेको कुरा के हो भने जसका जो जसको चाहिँ दोष उप छानबिन गर्ने भनेर समिति बन्यो, त्यो समिति आफ्नै पार्टीले बनायो र उनीहरूको सरकारले बनायो अथवा र त्यो प्रतिवेदन चाहिँ के छ त्यसमा भन्ने कुरा कसैलाई पनि थाहा छैन, अनि एकाएक चाहिँ उनी दोषी भएनन् भनेर चाहिँ भनियो, र यस्तो त एउटा अधिनायकवादी शासन सत्तामा मात्रै हुन्छ या त कुनै चाहिँ विदेशीको चाहिँ उपनिवेशमा हुन्छ। कुनै पनि लोकतन्त्रमा त कुनै पनि व्यक्ति दोषी छ कि छैन भन्ने कुरा, त्यसको पहिलो कुरा त प्रतिवेदन नै जनस्तरबाट बन्नु पर्थ्यो। मेरो पहिलेदेखिकै धारणा के हो भने नेपालमा चाहिँ कुनै पनि समिति बन्यो भने आफ्ना चाहिँ वफादार, आफ्ना ताबेदार र आफ्ना नोकर चाकरहरूबाट चाहिँ समिति बनाएर आफैलाई चोख्याउने जुन चाहिँ पुरानाहरूले गरेका थिए त्योभन्दा पनि निकृष्ट चाहिँ यो बालेन्द्र सरकारको चाहिँ त्यो छानबिन समिति थियो र त्यो छानबिन समितिको प्रतिवेदन के छ कस्तो छ जनस्तरमा त्यसलाई सार्वजनिक नगरिकन अनि आफै चाहिँ झाँक्री आफै बोक्सी बन्ने चाहिँ जुन परम्परा हो त्यसलाई चाहिँ यो ढङ्गले चाहिँ यो जेनजीको चाहिँ आलो रगत अहिले रगत सुकेको पनि छैन त्यसको चाहिँ जगमा बनेको चाहिँ सरकार चाहिँ त्यही अरू व्यतिथि पुरानाले भन्दा बढी व्यतिथि गर्नको लागि उनीहरूलाई सरकारमा ल्याएको हो र यो आन्दोलनको त्यही थियो उपलब्धि। त्यस कारणले कुनै पनि कुराहरू चाहिँ गर्नको लागि कमसे कम चाहिँ नागरिक तहमा चाहिँ त्यो कुरा चाहिँ आइसकेपछि नागरिक तहमा एउटा बहसपछि ल्याउन सकिन्थ्यो नि।
10: सुदन गुरुङ
11: बाहेक यो नेपालमा कुनै पनि मान्छे छैन जो कि उनको आफ्नो चाहिँ त्यो उनको न त बोली चाहिँ एउटा गृहमन्त्रीलाई सुहाउने जस्तो छ न उनको व्यवहार चाहिँ गृहमन्त्रीलाई सुहाउने जस्तो छ न चाहिँ त्यो कुनै परिपक्वता छ। एक खालको चाहिँ उरनठेउला चाहिँ व्यक्तिलाई गृहमन्त्रीको रूपमा ल्याउनु पर्ने कुन अदृश्य शक्ति हो त्यो त्यो नेपालमा छैन हेर्नुहोस्। त्यो त्यो त्यो शक्तिले जसले हिजो चाहिँ उनको जुन चाहिँ विवादास्पद छवि छ त्यो छवि उनले चाहिँ टिओबीमा पनि उनले चाहिँ जुन खालको चाहिँ आरोप छ त्यसको बारेमा चाहिँ उनले प्रश्न गर्नुपर्छ। उनले चाहिँ पानी बाँध्न हिँडेको भनेको छ उनले चाहिँ विभिन्न खालका चाहिँ उकसाटका कुराहरू गरेका छन् त्यसमा प्रश्न हुनुपर्छ। यत्रो चाहिँ आगजनी भएको छ त्यो आगजनीमा चाहिँ उनको संलग्नताका कुराहरू छन् यी मानव अधिकार आयोगको चाहिँ रिपोर्टमा चाहिँ उनलाई पोलेको छ यी सबै कुरा हुँदाहुँदै गृहमन्त्रीमा लिएर जाने भनेको त यो देश यो मुलुकको चाहिँ विधि विधानलाई चाहिँ समाप्त पार्नलाई जुन जुन खालको चाहिँ चलखेल हिजो थिए त्यो त्योभन्दा कैयौं गुणा चाहिँ चलखेल अहिले भइरहेछ र एउटा चाहिँ सुदन गुरुङ नहुने हो भने यो देशमा गृहमन्त्री बन्न लायक एकजना मान्छे पनि छैन
10: राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने लगायतकाहरूको चाहना बमोजिम भन्दा पनि अर्कै शक्तिको चाहना बमोजिम सुदन गुरुङ फर्किए भन्ने आशय हो तपाईँको शंका हो
11: होइन मलाई चाहिँ मलाई त के भने स्वयं चाहिँ त्यो पार्टीको सरकारै चाहिँ कसरी चाहिँ बन्यो र कसरी बनिरहेछ भन्ने नै शंका हो किनभने जुन जुन प्रकृतिबाट चाहिँ यी कामहरू भइरहेछन् यी कामहरू चाहिँ एउटा स्वाभाविक ढंगले चाहिँ भइराखेका छैन हेर्नुहोस् होइन जुन चाहिँ जुन जुन जुन चाहिँ तरिकाले चाहिँ यो गृह मन्त्रालयलाई चाहिँ जुन ढंगले बालेन्द्र शाहले चलाउन खोजिरहेछन् कि अरू कसैले चलाउन खोजिरह्यो र सुदन गुरुङको चाहिँ गृहमन्त्रीबाट उनले चाहिँ राजीनामा दिन बाध्य भएपछि केही स्ट्याटस तपाईँले हेर्नुभयो भने यति आपत्तिजनक छ जो कि स्वयं चाहिँ बालेन्द्र शाहलाई चाहिँ उनले थर्काइरहेछन् भनेपछि यो के हो चाहिँ एउटा सुदन गुरुङलाई कन्ट्रोल गर्न नसक्ने चाहिँ यो राज्यको मेकानिजम भइसकेपछि यो देश कतातिर जाँदैछ त यो चाहिँ मलाई आपत्ति हो।
10: यसको मतलब सुदन गुरुङमाथि भएको छानबिन प्रतिवेदनमाथि पनि शंका
11: के छानबिन हो त छानबिन भने त त्यो बेकार कुरा हो कहाँ छानबिन भएको छ त्यो छानबिनको नाटक जुन मञ्चन गरियो यो सरकारको वैधानिकतालाई चाहिँ त्यसैले नै चुनौती दिँदै गइरहेको छ। हुन त मैले पहिलो दिनदेखि नै उठाएको हो जति बालेन्द्र शाहका चाहिँ क्रियाकलापहरू जति चाहिँ यो सत्तालाई अवैधानिक बनाउन छ त्यति नै यसभन्दा अगाडि केपी ओलीले आफूले चाहिँ विभिन्न खालका अन्टसन्ट कुरा गरेर र त्यो अन्टसन्ट चाहिँ बोलेर चाहिँ त्यो सरकारको वैधानिकतालाई समाप्त पारेर आफ्नो यो हालत भइरहेछ। बालेन्द्र शाहले चाहिँ दिन प्रतिदिन जुन कामहरू गरिरहेछन् उनी धेरै बोल्दैनन् तर फेसबुक स्ट्याटस र उनले गरेका कामबाट यसको वैधानिकता समाप्त हुँदै गइरहेछ। अहिले चाहिँ बालेन्द्र शाहकै 25-30 चाहिँ गल्तीहरू भइसके जबकि अझै 3 महिना 100 दिन पुरा कट्या छैन 100 दिनभित्र यो खालको ताण्डव र यो खालको चाहिँ त्यो सत्तालाई नै अवैधानिक बनाउन उनका जुन क्रियाकलापहरू आएर आम वृत्तमा आम नागरिक तहमा जुन चाहिँ आलोचना भइरहेछ यो चाहिँ यो सरकारले चाहिँ गम्भीरतापूर्वक सच्याउला भनेको त झन् त्यसलाई चाहिँ झन् बढी चाहिँ
10: होइन छानबिन समितिका संयोजक अच्युत प्रसाद भण्डारीजीसँग पनि मैले दुई पटक यही बहसमा कुराकानी गरेका छु। उहाँले चाहिँ दूधको दूध पानीको पानी नै हामी ल्याउँछौ प्रतिवेदन एकदम फियर आउँछ प्रतिवेदनमा कसैले नि शंका गर्न मिल्दैन भन्ने खालको दावी गर्नुभएको थियो क्या 2-3 दिन अगाडि मात्रै
11: होइन त्यो थियो त उनीहरूले भन्ने कुरा त त्यो त्यो छानबिन कसरी बन्यो कसले बनायो भन्ने कुरा नै त्यो आफैमा चाहिँ त्यसको प्रक्रिया नै पहिलो कुरा त त्यसको त्यो पहिला पनि यस्ता छानबिन समितिहरू बन्थे आफैले चाहिँ छानबिन समितिहरू बनाउँथे आफैलाई चाहिँ सफाइ दिन्थे त्यही नै भएको एउटा नाटक मञ्चन भन्दा बढी मैले केही छानबिन।
10: यसको मतलब चाहिँ सुदन गुरुङ फेरि गृहमन्त्रीमा फर्किसके पछाडि उनले 4 निर्णय गरेका छन् दरबार हत्याकाण्डको विषयलाई छानबिन गर्छु भन्ने विषय निकै चर्चाको विषय छ यसभित्रका केही रहस्यहरू हुन् दरबार हत्याकाण्डको फाइल
11: त्यो वाहियात कुरा हो त्यो यही सुदन गुरुङ चाहिँ आउनलाई बाँकी थियो र अनि दरबार हत्याकाण्डको छानबिन नभएको हो र इतिहासमा यस्ता हत्याकाण्ड चाहिँ जोन एफ केनेडीको चाहिँ हत्या भएको पनि अहिलेसम्म अमेरिका पत्र लागेको छैन त्यसो हुनाले चाहिँ यस्ता यस्ता चाहिँ फन्टुस कुराहरू चाहिँ गरेर आजका समस्याहरू समाधान गर्ने हो त आफ्नो हैसियत भन्दा चाहिँ ठुला कुरा गर्ने होइन त्यो चाहिँ सुदन गुरुङको हैसियत के हो भन्ने कुरा चाहिँ सबै आम नागरिकलाई थाहा छ त्यसमाले उनले त दरबार हटेका
10: नागरिकहरू
11: नागरिक त भेडाहरूको यो भेडाहरूको बगालमा तपाईँ चाहिँ नेपाली जनता भेडो भनेर त्यसै भने होइन गणेश मानले हेर्नु र अहिले त नेपालमा चाहिँ 50 साल यता त तपाईँले हेर्नुभयो भने अलिकति राम्रो चाहिँ ब्रेन भएको मान्छे नै यहाँ बसेका छैन र ती बाहिर गइसकेपछि चाहिँ नेपालको राजनीतिमा सबभन्दा बढी चासो चाहिँ नेपाल छोडेकाहरूको छ फेरि जसलाई नेपालको विषयवस्तुबारे केही पनि थाहा छैन उनी नै सबैभन्दा बढी चाहिँ राजनीति कुरा गरिरहेका हुन्छन् त्यसैले यो मुलुकको जुन अधोपतन हो मैले त पहिले नै स्ट्याटसै लेखेका थिएँ उनी गृहमन्त्री भएको दिन बीपी कोइराला नेपालको चाहिँ लोकतान्त्रिक आन्दोलनको पहिलो गृहमन्त्री भए जो नेपालमा चाहिँ प्रजातन्त्र आएपछि र सुदन गुरुङ चाहिँ प्रधान गृहमन्त्री भइसकेपछि नेपालको यो 75 वर्षको इतिहास हेर्नुभयो भने जुन चाहिँ बीपी कोइराला पछि त अहिलेको राजनीतिमा सबभन्दा बढी चासो चाहिँ नेपाल छोडेकाहरूको छ फेरि जसलाई नेपालको विषयवस्तुबारे केही पनि थाहा छैन उनी नै सबैभन्दा बढी चाहिँ राजनीति कुरा गरिरहेका हुन्छन् त्यसैले यो मुलुकको जुन अधोपतन हो मैले त पहिले नै

0: चाहिँ सड़कमा हिजो आन्दोलनमा चाहिँ पानी बाँड्ने मान्छे अनि चाहिँ त्यो मान्छे चाहिँ अहिले चाहिँ सत्ता सरकार सबै फालिदिन्छु भन्छ एक्लै होइन अनि त्यो मान्छेलाई गृहमन्त्री बनाउने ठाउँमा आइपुग्यौं. यो भनेको नेपाली राजनीति चाहिँ यस्तो एउटा गहिरो खोजमा चाहिँ गएर चाहिँ यो खस्यो. यहाँभन्दा तल जाने अब ठाउँ नै छैन कि. अब यो राजनीतिप्रति टिप्पणी गर्नु नै बेकार कुरा हो. मलाई त रुचि पनि छैन अहिले तपाईँहरूले भनिरहनुहुन्छ तर मलाई चाहिँ त्यो रुचि किन छैन भन्नुहुन्छ नि. त्यो राजनीति मरिसक्यो. त्यो मरिसकेको राजनीतिको बारेमा अब त्यसको जुवा उखाल्नको लागि चाहिँ त्यो कामै छैन कि केही पनि. नेपालीहरूको टिप्पणी सामाजिक सञ्जालमा उनीहरूका गाली गलौज होइन मलाई फलो गर्ने भन्दा बढी मैले ब्लक गरेको छु हेर्नुहोस्. किनभने उनीहरूलाई गाली भन्दा केही पनि आउँदैन कि. कोही प्रत्येक मान्छेलाई गाली गर्नको लागि चाहिँ एक लाख मान्छेहरू चाहिँ कम तयार भएर बसिरहेछन् भने यो देशकै माथि जान्छ.
1: होइन, देशको सुशासनका लागि भनेर जनताले दुईटै नजिकको सरकार होइन राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गरे कि सुशासनका आयामहरू पनि हामी ल्याउँछौ थप्छौ भन्ने ढंगले चाहिँ सरकार अगाडि बढ़ाएको छ. प्रधानमन्त्रीका कतिपय एक्सनहरूमा चाहिँ जनताहरूले पनि साथ दिइरहेका छन्. राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई भारतमा पनि राम्रै स्वागत भएको स्थिति छ. होइन, एक किसिमको अलिक उत्साह छैन देश बन्छ भन्ने कुरामा.
0: होइन, मलाई देश बन्ने भने के हो. मुलुकको बजेट तपाईँले देखिहाल्नुभयो. देश बन्ने भनेको कुनै चाहिँ फन्टुस चाहिँ दुईजना मान्छेले चाहिँ म देश बनाउँछु देश बनाउने हुटुटी नेपालीहरूको अहिले सबभन्दा ठूलो रोग भनेको यो देश बनाउँछु भन्ने हो. यो देश बनाउँछु भन्ने यो सस्तो चाहिँ आडम्बर यो शब्द जुन छ नि यो शब्द उच्चारण गर्ने लगाएर थुनिदिनु पर्ने स्थिति आइसक्यो. देश बनाउँछु भन्ने अनि चाहिँ प्रत्येक ठाउँमा चाहिँ आगो लाउँदै हिँड्ने मान्छेहरू अनि त्यसले देश बनाउँछ. तपाईँ चाहिँ अहिलेका सांसदहरूका अभिव्यक्तिहरू सुन्नुहोस्, उनीहरूको चाहिँ उनीहरूका कुराहरू सुन्नुहोस्. देश बनाउने होइन, पहिला आफू मान्छे बन्न सिक्न पर्यो. पहिला यो पार्टीका मान्छेहरूले पहिला मान्छे बन्न सिक्नु पर्यो. मान्छे बनेपछि त उसले चाहिँ भोलि देश बनाउला, घर बनाउला, आफ्नो चाहिँ जीवन पनि बनाउला होइन. तर मान्छे बन्न नपाउँदै मान्छे नबन्दै चाहिँ ऊ चाहिँ नेता बनिसक्यो. मान्छे नबन्दै ऊ चाहिँ प्रधानमन्त्री बनिसक्यो. मान्छे नबन्दै ऊ चाहिँ विभिन्न खालका चाहिँ पदहरूमा गइसक्यो. त्यस कारणले पहिला त म के आग्रह गर्छु भने त्यो मान्छे बनिसकेपछि बल्ल अरू काम गर्नु पर्यो क्या.
1: अहिलेको सरकारप्रति, अहिलेको क्याबिनेटप्रति, अहिलेका सांसदहरूप्रति तपाईँको विश्वास छैन त्यसो भए?
0: मलाई छैन, मलाई थिएन पहिला, हिजो पनि थिएन, मलाई आज पनि छैन. तर यसको मतलब यो होइन कि पुरानाले राम्रो गरे. पुराना चाहिँ पुराना दलहरूप्रति मेरो आलोचना छैन हेर्नुहोस्. पुराना दलहरू राम्रो थिए तर पुरानो दलले चाहिँ मात्रै के गर्न सकेनन् भने आफ्नो त्यो भ्रष्ट र चाहिँ त्यो वृद्ध पंक्ति जुन पंक्ति चाहिँ जीवनभरि देश लुटेर चाहिँ खायो र त्यो लुटेराहरूको चाहिँ पंक्तिलाई चाहिँ सजाय दिन सकेनन् पार्टीले नै. पार्टीले नै सजाय दिएको भए आज यो स्थिति हुन्नथ्यो. पार्टीभित्रका दलालहरूले चाहिँ त्यो आफ्नै नेताबाट टीका लगाएर मलाई सभापति देला भन्दा भन्दै आफै पनि बुढा भए, जसका कारणले गर्दा अराजनैतिक उदण्ड र असामाजिक तत्व आएर नेपालमा चाहिँ शासन गर्न थाल्यो. र त्यसले चाहिँ विभिन्न ढंगले कहाँ पुर्याउँछ भन्ने चाहिँ यो त डर कहाँ के भयो भन्नुहुन्छ नि. अब यो देश बनाउँछ भन्ने होइन, यो देशलाई अब एज इट इज ठाउँमा राख्छै राख्दैन भन्ने चाहिँ अहिलेको बहस.
1: भनेपछि अहिलेसम्म बनेको देशलाई पनि यही अवस्थामा राख्न सक्छ कि सक्दैन?
0: हो हो, त्यो डर हो. अब यस्ता चाहिँ कसले कसलाई चाहिँ स्वागत गर्यो, कसले सम्मान गर्यो? भारतले सम्मान गरेर हामीलाई के?
1: तर अबको यो देशको इमर्जिङ पावर भनेको राष्ट्रपा हो भनेर
0: उनीहरूका लागि त इमर्जिङ पावर त्यही पावरले त हिजो राणालाई पनि बेलायतमा चाहिँ सम्मान गरेका थियो जङ्गबहादुरलाई हेर्नुहोस् होइन. त्यसो हुनाले कसले स्वागत गरे भन्ने त उनीहरू त भारत त राष्ट्रवादी छन्। भारतीय मान्छेहरू भारतले स्वागत गर्नु भने त्यो भारतले चाहिँ आफ्नो स्वार्थका लागि चाहिँ विभिन्न ढंगले उसले आफ्नो गतिविधि गर्छ. हामीले के गर्यौं भन्ने हो क्या. त्यसैले हामीले के गर्यौं, अहिले त रवि लामिछाने सरकारमा छैनन्, हाम्रो पार्टीका मान्छेहरूलाई चाहिँ भारतले अथवा चीनले अथवा कसैले पनि स्वागत गर्नु त्यो हाम्रा लागि एकदम सकारात्मक कुरा हो, हाम्रो लागि गर्वको कुरा पनि हो. सबैले स्वागत गरून् हाम्रा चाहिँ नागरिकहरूलाई, हाम्रा चाहिँ नेताहरूलाई, हाम्रा. तर मैले चाहिँ भन्न खोजेको के हो भन्नुहुन्छ भने नेपाली राजनीति यो तहमा चाहिँ पतन भइसकेका छ, यो तहमा त्यसको चाहिँ अवसान भइसकेका छ. तपाईँले चाहिँ यसलाई चाहिँ अझ बढी यसलाई अझ यसको अधोपतनतिर लिएर जानको लागि चाहिँ अब रहल पहल चाहिँ अधोपतनतिर चाहिँ यिनीहरूले लिएर जाँदैछन् कि.
1: अब अहिलेको अवस्थामा चाहिँ प्रधानमन्त्रीले सीमाको विषयमा बोलेको अभिव्यक्ति पनि विवादास्पद बन्यो होइन. कर्का दर हेरफेर गरेको भनेर अर्थमन्त्री पनि जुन यो विवादको दायरामा तानिएको एउटा स्थिति छ, के लाग्ने छ यो संसदको दृश्यहरू हेर्नु?
0: होइन, त्यो त स्वाभाविक हो नि हेर्नुहोस्. हिजो यही विषयमा चाहिँ लिएर कत्रो हंगामा भयो, मुसाले तार काट्यो भनेर चाहिँ एउटा छानबिन समिति बन्यो होइन. अहिले पनि सेम त्यही भएको त हो नि. अहिले पनि विभिन्न ढंगले चाहिँ अँध्यारो कोठामा चाहिँ कर्का दरहरू हेरफेर गरिए, वेबसाइटमा जुन आएको छ हामीले के बुझ्ने कुनै व्यक्ति इमानदार छ भनेर चाहिँ त्यसै हुनाले त नियम कानुन

0: भनेको नि इमान्दार व्यक्ति हुँदैन हेर्नुहोस्, चाहे चाहिँ जति सभ्य राष्ट्र होस् कानुन शक्तिशाली भएको हुनाले मान्छेहरू डराउने हो. कानुन जब चाहिँ कानुन जब आफ्नो हातमा लिन्छन् सबैले जसको सरकार आउँदा, अनि त्यसपछि चाहिँ के हुन्छ भने त्यो दण्डहीनता बढेर जान्छ. अनि चाहिँ मलाई त मेरै चाहिँ मेरै आफ्नै चाहिँ बुवा आफ्नै भाइ आफ्नै जोसुकै होस् त्यो चाहिँ कुनै आफन्त होस् साथी होस् भनेर त भएन नि त. अब यहाँ चाहिँ नेपाली समाज कति भावुक छ भन्नुहुन्छ भने नियम कानुन किन चाहियो त? इमान्दार भनेर एकजना चाहिँ एकजना मान्छेले फलानु इमान्दार हुनुहुन्छ भनिदिएपछि इमान्दार हुन्छ कि? इमान्दारिताका लागि चाहिँ त्यो इमान्दारी त प्रमाणित हुनुपर्छ. मान्छे कोही पनि बेइमान छैन संसारमा.
1: होइन, प्रधानमन्त्रीले बोलेको अभिव्यक्तिमा के छ यहाँको टिप्पणी?
0: प्रधानमन्त्री होइन, कुन चाहिँ टिप्पणी गर्नुभयो?
1: सीमा अब नेपालले पनि अतिक्रमण गरेको थाहा पाएन.
0: होइन होइन, त्यस्ता कुराहरू प्रधानमन्त्रीको तहबाट हुन पनि हुँदैन. त्यस्तो त्यो हुँदा पनि होइन कि. त्यो 10 गजामा चाहिँ सिमाना मिच्नु भनेको, सिमाना मिच्नु र जग्गामा चाहिँ जग्गा भोगचालन गर्नु भनेको चाहिँ आकाश जमिनको फरकको कुरा हो. सिमाना मिच्नु भनेको के हो भने सम्बन्धित राष्ट्रले प्रमाण हुँदाहुँदै पनि भारतको जमिन चाहिँ नेपालले चाहिँ मिचेर त्यहाँ चाहिँ सेना लगाएर राखेर हामीले चाहिँ त्यो जमिन चाहिँ हाम्रो भनेर चाहिँ त्यहाँ कुनै विवाद छ र? कुनै भारतले समेत विवाद झिकेका छैन, कहिले विवादै छैन हो. 10 गजामा नेपालको चाहिँ सीमा स्तम्भ राख्दाखेरि त्यति बेला चाहिँ सहरहरू जोडिएका थिएनन्, गाउँहरू जोडिएका थिएनन्, ठूलो जंगल थियो. त्यो बीचमा चाहिँ गरेका कैयौं हामीले नदीनालाहरूलाई चाहिँ सीमाको चाहिँ कुरा गरेका छौँ, तर नदीनालाले चाहिँ कहिलेकाहीँ चाहिँ आफ्नो बहावमा चाहिँ मार्ग परिवर्तन गर्छ. त्यो अवस्थामा चाहिँ कतिपय सीमा विवादहरू एकदम सजिलेरी गरी सल्टिन्छन्, कुनै विवादहरू लामो हुन्छन् किनकि संसारमा सीमा जोडिएपछि सीमा विवाद हुन्छन्. तर त्यो कालापानी लिपुलेख जस्तो चाहिँ सुस्ता महेशपुर जस्तो चाहिँ समस्याहरू होइन त्यो. त्यसकारणले चाहिँ त्यस्ता कुराहरू प्रधानमन्त्रीको तहबाट बोल्ने पनि होइन. तर अब कसले चाहिँ त्यो अब एउटा न त्यो अनुभवबाट चाहिँ त्यो राजनीतिक आन्दोलनबाट आएको मान्छे हो न सामाजिक आन्दोलनबाट, त्यसमा शून्यबाट आएका मान्छेले यस्तै नै गर्छन् त्यो मलाई आश्चर्य लागेको छैन. तर मेरो चाहिँ समग्र चाहिँ कुरा के हो भने उनी नबोल्दाखेरि चाहिँ ठिकै हुन्छ बरु होइन, तर बोल्यो भने चाहिँ उनको कुरा कहिल्यै पनि ठिक ठाउँमा चाहिँ हुँदैन. नबोल्नु नै राम्रो, कम बोल्छन् ठिकै, कमै बोलेको राम्रो. तर एक्सनबाट पनि उनले चाहिँ यति धेरै गलत कामहरू गरिसकेका छन् कि त्यो एक्सनबाट पनि उनी चाहिँ लामो समय जान्छन् प्रधानमन्त्रीको रूपमा भन्ने मैले देख्दिनँ.
1: अब जाँदा जाँदै एउटा कुरा, यो भर्खरै समाचार आएछ, यो हिजो बोल्नु भएको विषय होला, आर्थिक विधेयक र गाड़ी आयातको विषयमा दुष्प्रचार गरियो भनेर अर्थमन्त्रीले दावी गरेछन्।
0: हरेक मन्त्रीले त्यस्तै भन्छन्, हिजो चाहिँ हिजोका अर्थमन्त्रीहरूले पनि त्यसै भन्थे र त्यो विवादमा हुने बित्तिकै त्यो विवाद यहाँ मान्छेलाई चाहिँ कुनै पनि मान्छेलाई बोल्नका लागि यहाँ चाहिँ जति बेला पनि उनीहरूले केही गल्ती गर्लान् र अनि चाहिँ मैले समाउला भनेर बसेको छ र मान्छे. अनि हिजो चाहिँ वेबसाइटमा एउटा कुरा चाहिँ अपलोड गरेका छ, अर्को दिन चाहिँ त्यसलाई चाहिँ पुरै सच्याएको छ. अनि अब ती कुराहरू के हुन्छ?
1: होइन, भाषा सच्याउनु मिल्दैन भन्ने छ क्या उहाँको प्रश्न.
0: होइन, भाषा होइन, तथ्य पनि चाहिँ सच्या छ नि, भाषा मात्रै होइन.
1: हस्, यहाँको महत्वपूर्ण समय र सुझावका लागि धेरै धेरै धन्यवाद. नमस्कार.
0: हस्
1: नमस्कार. राजनैतिक विश्लेषक मुमाराम खनाल, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु. नमस्कार.

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछे।
2: ल भाइ गो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढा सम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
5: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
5: 9860248443,
6: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।

0: 6.9 inch standard display, AI powered camera, 3 years ago warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko sath thap atyadhunik visheshta haru le tapai ko man jitna barambar.
1: Lasto hai mehbe phebe ma rangma je RCC dim bora sahara din pre ra khor ma naga farm ma asim tomatar ki tronel ma singbai sur singjepla muba होले सिंगबे सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेग होय रोमा हुजुरिमी डिम फिटिंग सिंगबे अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यरी यंगबा असेम दिन सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रन्युर्नाले बजार कोर्ब आहि नै रोमा सेग बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0-10-520-470 असेम 98-511-87-882 फोन सिंजिम सेग है रोमा.
2: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त. भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला.
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन. धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि. त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि. यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ.
2: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु. 1227 को कुरो सुन्दिन म.
3: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-097-437 र 010-590-093 सम्पर्क गर्नु होला नि.
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ. सम्पर्क मोबाइल नम्बर 98-43-057-437.
4: रेडियो बिहानी 97.6 मेगाहर्ज.

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
3: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810, 98-49-185-810।
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन, अनि कहाँबाट लिएर आने गहना?
6: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
5: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छेयो।
7: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सुक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
6: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र रसैली, सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
7: बाजेदेखि नातिसम्म, विश्वास हाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
8: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
9: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
8: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
9: जनरल मेडिसिन सेवा,
8: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
9: बाल रोग सम्बन्धी सेवा,
8: स्त्री रोग सम्बन्धी सेवा,
9: मुटुको इको र भिडियो एक्सरे सेवा,
8: ल्याब टेस्ट,
9: भिटामिन डी,
8: भिटामिन बी 12,
9: आइरन प्रोफाइल
8: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
9: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
8: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
9: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
9: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
2: गर्मी मौसममा आगोको सानो झिल्कोले पनि ठूलो वन डढेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौ। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई, लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौ। पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं। चुरोट, बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान, पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डढेलो लाग्ने काम कसैले पनि नगरौं नगराउ। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
10: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा, पाइलुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, निलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोप्राइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 98 66 26 26 73 र 98 43 40 39 11।

0: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
1: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
0: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के। यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
1: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छाड सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा, जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
0: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
1: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
0: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
1: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
3: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
1: पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
0: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
1: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
4: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन सुरुमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटा र धादिङ। आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510 63 802, 98510 63 802।
2: राष्ट्रको लागि बक्सिङ,
3: स्वास्थ्यको लागि बक्सिङ,
2: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
3: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइट तर्फ, ओम शान्ति भवन नजिकै।
2: समय बिहान र बेलुका।
3: थप जानकारीका लागि रेगन श्रेष्ठ। सम्पर्क नम्बर 98415064 99।
2: जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 9851-87882, गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।

0: hello.
1: Let's go. 6.9-inch को standard display, AI powered camera, Vivo को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
2: पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा.
3: तपाईको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा.
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ.
3: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ.
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843662616 र 9810323754.
3: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला.
4: ए बाबु अँध्यारो छ टर्च बालेर जाऊ.
5: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के.
4: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ. उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि.
5: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो.
4: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
5: भन्नुभयो नि. मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो.
4: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ.
6: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौ.
7: नेपाल सरकार विज्ञापन बोर्ड.
8: बाबा बाबा म त आज स्कुल जान्न.
9: म पनि स्कुल जान्न मम्मी.
10: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे. मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर.
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा.
10: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि.
12: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ. हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ. सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिन एमाले चोकबाट 6 घर तल
13: काठमाडौँ जाने बाटोपट्टि.
12: प्रोपाइटर राम थापा मगर. सम्पर्क मोबाइल नम्बर 9861705454.
13: 9861705544.
14: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
15: होइन सर, के सोचिरहनु भएको छ?
14: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्न पर्ने, कहाँ गएर किन्ने होला?
15: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता.
16: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप. हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ.
14: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ. सम्पर्क नम्बर 9851108878 र 9808887778.
17: लस्तो है मेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम चमटार कि ट्रनेलमा सिङ्बै सुर सिङ्जेपल मुबा होले सिङ्बै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरी नि टिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ असेम दिम स्तम्भ न बोरबरी ढुवानीलाई सुविधा न मुभा क्रङ्गुर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0-10-520-470 असेम 98-511-87-882 फोन सिङजिम सेगो है रोमा
6: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
4: सम्पर्क मोबाइल 97140131429।
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
6: होइन, के भयो, किन एक्लै गनगन गरिरहे कि?
5: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
6: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
5: मंगल सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार, धादिङ।
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: प्रोप्राइटर मंगल रसाइली। सम्पर्क मोबाइल नम्बर 9841715542, 9861002611 र 010520542।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98511-87882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट
5: एसपीई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ
4: साथै आकर्षक डिजाइनका पार्टी सुज स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला प्रोप्राइटर दिनेश शाह सम्पर्क नम्बर 98-45-55-66-56 98-28-049-215 ए पक्नुहोस् त अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सिटी कलेज जाने बाटोमा खुलेको छ प्रोप्राइटर विनय शाह सम्पर्क नम्बर 98-12-20-25-53 98-12-20-25-53
0: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि हिजो राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
2: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
5: प्रोप्राइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
2: 98-60-24-58-43
5: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
6: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
7: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
8: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
7: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
7: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
0: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
0: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98340-0597-37 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
0: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-0597-437।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
1: है मेज्यू। म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
3: आदरणीय सिद्धलेखवासी कृषक महानुभावहरू, के तपाईँलाई थाहा छ हाम्रा रैथानी कोदो र फापरमा विश्वका महँगा खाद्य वस्तुहरूमा भन्दा बढी पोषक तत्व हुन्छ, त्यसैले आयातित बिउको मह त्यागौं, रैथाने बिउ जोगाऊ। आजै आफ्नो ओडाको कृषि प्राविधिकसँग सम्पर्क गरी रैथाने खेती शुरू गरौं। सिद्धलेख गाउँपालिकाको अभियान, कृषिमा आत्मनिर्भरता, स्वास्थ्यमा सुधार। सिद्धलेख गाउँपालिका धादिङद्वारा जनहितमा जारी सन्देश।
4: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलेख गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141-68-67-64 9141-68-67-64।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
6: भिटामिन डी,
5: भिटामिन बी 12,
6: आइरन प्रोफाइल
5: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
7: लौ लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता। त्यो ठुलो रुखको फेदमा बसौ।
0: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र?
0: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
0: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
0: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: बाबा बाबा, म त आज स्कुल जान्न।
11: म पनि स्कुल जान्न मम्मी।
12: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
13: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
12: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
14: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
15: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
14: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिङ, एमाले चोकबाट 6 घर तल,
15: काठमाडौँ जाने बाटोपट्टि।
14: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54,
15: 98 61 97 65 47।
16: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

आज हामी एकअर्कामा टाढा भए पनि सबैको माया छ यो मुटुमा। जिन्दगी सबैको उस्तै कहाँ हुन्छ र भन्ने

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सञ्जुब लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: करका दर हेरफेर प्रकरणमा अर्थमन्त्रीको प्रष्टीकरण, आर्थिक विधेयकमा संशोधन गरिएको स्वीकार, अतिरञ्जित गरिएकोमा आपत्ति।
0: रासोपा बागमती प्रदेश अधिवेशनमा मतपत्र र प्रतिनिधि बारे विवाद, मतदान प्रक्रिया स्थगित, प्रतिनिधि घर फर्किए, दैलेख कार्यालयमा तालाबन्दी।
1: किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25 लाख किसान सूचीकृत, वर्गीकरण पश्चात सरकारी सुविधा पाउने, 16 लाख किसान प्रणाली बाहिरै।
0: अमेरिका र इरानको युद्ध विराम उल्लंघन, इरानले हेलिकप्टर खसालेपछि केसम टापुमा अमेरिकाको जवाफी आक्रमण।
1: र नेपाली महिला टोली एसिया कपमा छनौट हुन असफल, सेमी फाइनलमा थाइल्याण्डसँग 56 रनले पराजित।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: अनि
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन घरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। करका दर हेरफेर प्रकरणमा अर्थमन्त्री डाक्टर सोनी मुवाग्लेले अर्थ समितिमा प्रष्टीकरण दिनुभएको छ। आज बसेको बैठकमा सांसदहरूले कोराला भन्सारबाट भित्रिएका गाड़ी र आर्थिक विधेयकमा गरिएको छेड़खानीबारे प्रश्न गरेका थिए। वाग्लेले भन्सार दरमा कुनै नीतिगत चलखेल नभएको र प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवाद बनाइएको दावी गर्नुभएको छ। आर्थिक विधेयकमा संशोधन गरिएको र त्यो अधिकार अर्थमन्त्रीलाई रहेकाले अनावश्यक बहस आवश्यक नभएको बताउनु भएको छ। यद्यपि यो विषयलाई अतिरञ्जित गरिएको उहाँको भनाई छ। गत वर्ष नेकपा एमाले र नेपाली कंग्रेसको सरकारले सच्याएका केही दरहरूलाई नै यसपटक स्पष्ट पारिएको बताउँदै रगत र भ्याक्सिन बोक्ने क्यारियरको भन्सार दरमा मात्र सामान्य परिवर्तन गरिएको र त्यो मानवीय तथा प्राविधिक विषय मात्र भएको बताउनुभयो। अन्य कतिपय विषयमा भाषागत स्पष्टताका लागि मात्र परिमार्जन गरिएको दावी गर्दै संचार माध्यममा आएका समाचारले भ्रम सिर्जना गरेको उहाँले बताउनुभयो। त्यस्तै प्रतिवेदनबाट 16 पाना गायब गरिएको भन्ने आरोपका सम्बन्धमा उहाँले माइक्रोसफ्ट वर्डको प्राविधिक पक्षबारे स्पष्ट पार्नुभएको थियो। 450 भन्दा बढ़ी पानाको डकुमेन्टमा कोलमको साइज थोरै मात्र घटबड़ गर्दा पनि समग्र र पानाको संख्या उल्लेख्य परिवर्तन हुन सक्ने उहाँको भनाई छ। यो विवादलाई चियाको कपमा तूफान ल्याउने प्रयासको संज्ञा दिँदै अर्थमन्त्री वाग्लेले आफू यसको डटेर सामना गर्न तयार रहेको स्पष्ट पार्नुभयो। चीनबाट ल्याइएका बीवाईडी गाड़ीबारे समेत अर्थमन्त्री वाग्लेले विगतमा पनि जेठको महिनामा गाड़ी आउने गरेको तथ्याङ्क देखाएर उम्किन खोज्नुभयो। बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता नरहेको उहाँको भनाई छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको बागमती प्रदेश अधिवेशन स्थगित भएको छ। मतपत्रमा देखिएको त्रुटि तथा मतदाता नाम ओलीको अन्तिम प्राविधिक प्रमाणीकरण लगायतका कारण देखाएर मतदानतर्फ अघि बढ़िसकेको प्रक्रिया रोक्नु परेको हो। पार्टीको निर्वाचन आयोगका अनुसार करिब 400 जनाको समायोजन सूचीमा देखिएका उजुरी र विवादहरूको उचित व्यवस्थापन गर्न प्रक्रिया रोकिएको हो। प्रदेश निर्वाचन समितिमा आवश्यक जनशक्ति थप गर्न र निर्वाचन प्रक्रियालाई सहज बनाउन प्रक्रिया रोकिएको केन्द्रीय निर्वाचन प्रमुख भवन केसीले जानकारी दिनुभएको छ। हिजो राति ढिलासम्म उम्मेद्वारको अन्तिम नामावली नटुंगिएकोले आज बिहान निर्वाचन प्रक्रिया शुरू हुनु पर्ने भए पनि लम्बिएपछि अधिकांश प्रतिनिधिहरू आफ्नो जिल्ला फर्किसकेका छन्। समितिले भ्रमवश फर्किएका लगायत सबै प्रतिनिधिलाई मतदान प्रक्रियामा सहभागी हुन आवश्यक आग्रह गरेको छ। बागमती प्रदेशको नेतृत्वको लागि निवर्तमान सभापति अच्युतम लामिछानी, उत्सव अरियाल, हरि खत्री र कृष्णमान साक्य प्रतिस्पर्धामा छन्।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा दैलेखको अधिवेशन सम्पन्न भएपछि फेरि विवाद चुलिएको छ। निर्वाचनको मतगणनालाई लिएर विवाद उत्पन्न भएको हो। निर्वाचन समितिले जानकारी दिएको कुल मत संख्या र गणनाका क्रममा भेटिएको मत संख्या बीच तालमेल नमिलेपछि असन्तुष्ट पक्षले पार्टी कार्यालयमा तालाबन्दी समेत गरेको छ। निर्वाचन प्रक्रियाको निष्पक्ष छानबिनको माग रासोपा दैलेखको पार्टी कार्यालयमा तालाबन्दी गरिएको अधिवेशनमा सभापति पदका उम्मेद्वार प्रकाश कुमार बुढाले बताउनुभयो। निर्वाचक समितिले कुल 240 मत खसेको जनाएको थियो, तर सभापति पदका उम्मेद्वारहरूले प्राप्त गरेको मत संख्या जोड्दा 246 मत देखिएकाले त्रुटि देखिएको छ।
1: कृषि वन तथा पर्यावरण मन्त्रालयले किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25 लाख किसान आबद्ध भएको जनाएको छ। किसानलाई जमीनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रका अधिकृत संजीव पण्डितले जानकारी दिनुभयो। कृषि गणना 2078 अनुसार 41,30,000 संख्या रहेकोले बाँकी 16 लाख भन्दा बढ़ी किसानलाई पनि सूचीकृत गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो। सबै किसानलाई सूचीबद्ध गरेपछि निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी चार प्रकारमा मन्त्रालयले वर्गीकरण गर्ने योजना बनाएको उहाँले बताउनुभयो। वर्गीकरण पश्चात परिचय पत्र वितरण, विद्युतीय सूचना प्रणालीमा जोड्ने लगायतका कार्यक्रम गरिनेछ। परिचय पत्रका आधारमा सरकारले अनुदान सहित रासायनिक मल, बिउ अनुदान, सेवा व्यवस्थापन लगायत सुविधा सहित उपलब्ध गराउन सहज हुने उहाँको भनाई छ। देशभर स्थानीय तहसँग समन्वय गरी किसानका सूचना तथा तथ्याङ्क संकलन गरिएको हो। यसले केन्द्रले यस कार्यक्रममा आफ्नो नाम दर्ता गराउन सबै किसानलाई आह्वान समेत गरेको छ।
0: निर्वाचन आयोगले दल त्याग गरेका नेकपा एमालेका 8 जना वडाध्यक्षहरूको पद रिक्त भएको घोषणा गरेको छ। आयोगले आज एक सूचना प्रकाशन गर्दै दल त्याग गरी पद रिक्त भएको जानकारी गराएको हो। 2079 सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भई हाल अन्य दलमा प्रवेश गरेका 8 जना वडाध्यक्षहरूको पद स्वत रिक्त भएको सूचनामा उल्लेख छ। कमलबहादुर बानिया मेलुङ गाउँपालिका वडा नम्बर 1 ओखलडुङ्गा, कमल तामाङ मेलुङ गाउँपालिका वडा नम्बर 6 ओखलडुङ्गाको स्थान पद खाली गरिएको छ। यस्तै सुरेश कुमार थापा चम्पादेवी गाउँपालिका वडा नम्बर 7 ओखलडुङ्गा, राजकुमार पन्थी माथागढ़ी गाउँपालिका वडा नम्बर 1 पाल्पा, होम प्रसाद बजगाई बागमती गाउँपालिका वडा नम्बर 7 ललितपुर, रामकुमार श्रेष्ठ लेटाङ नगरपालिका वडा नम्बर 4 मोरङ, महेश कुमार खनाल रंगेली नगरपालिका वडा नम्बर 1 मोरङ र मधुसूदन शर्मा घोराई उपमहानगरपालिका वडा नम्बर 4 दाङको वडाध्यक्षको ठाउँमा पद रिक्त भएको घोषणा गरिएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। फ्लाइट दुवैले पोखरा दुवै रूटमा सिधा उडान गर्न अनुमति पाएको छ। आगामी सेप्टेम्बर 23 दुवै पोखरा दुवै दैनिक उडानको लागि अनुमति दिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताउनुभयो। फ्लाइट दुवैको टोलीले केही दिन अघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा संचालन सम्बन्धी निरीक्षण गरेको थियो। हालसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिमेकी केही देशमा चार्टर उडान बाहेक अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। 22 अर्ब रूपियाँ ऋणमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ। सन् 2025 मार्चमा निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पहिलो पटक पोखरा लासा नियमित व्यावसायिक उडान शुरू गरे पनि त्यो लामो समय टिक्न सकेन। मार्च 23 हिमालय एयरलाइन्सले पोखरा लासा उडान सेवा बन्द गरेको थियो। फ्लाइट दुवैको नियमित उडान हुने भएपछि स्थानीय व्यवसायीहरू आशावादी देखिएका छन्।
0: नेपाली बजारमा सुनको मूल्य आज एकै दिन 10,000 रूपियाँ बढ़ीले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा आज 10,100 रूपियाँले घटेर 2,91,800 रूपियाँ कायम भएको छ। हिजो सुन तोलामा 3,01,900 रूपियाँमा कारोबार भएको थियो। चाँदी आज तोलामा हिजोभन्दा 185 रूपियाँले घटेर 4,740 रूपियाँ कायम भएको छ। हिजो 4,925 रूपियाँमा कारोबार भएको थियो।
1: अब अन्तर्राष्ट्रिय समाचार. इरानले हर्मुज जलडमरूमा अमेरिकी हेलिकप्टर खसालेपछि अमेरिकाले जवाफी आक्रमण शुरू गरेको छ. हिजो राति अमेरिकाले इरानको केसम टापुमा आक्रमण गरेको हो. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलिकप्टर खसालिएको घटनाका लागि इरानलाई जिम्मेवार ठहर गर्दै प्रतिकार गर्ने चेतावनी दिनुभएको थियो. यससँगै क्षेत्रमा फेरि युद्ध भड्कने खतरा बढ़ेको छ. यद्यपि एक अमेरिकी अधिकारीले सीबीएस न्यूजलाई दिएको जानकारी अनुसार इरानी ड्रोनले जानी जानी हेलिकप्टरमाथि आक्रमण गरेको हो या होइन भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन. अमेरिकी संचार माध्यम एक्सियोसका अनुसार अमेरिकाले इरानका कयौं डिफेन्स र राडर प्रणालीलाई निशाना बनाएको छ. इरानी सरकारी टेलिभिजनले पनि फारसको खाड़ी तटमा रहेका बन्दर अब्बास केसम र सिरक जस्ता क्षेत्रहरूमा विस्फोट र एयर डिफेन्स सक्रिय भएको रिपोर्ट सार्वजनिक गरेको छ. अर्कोतर्फ इरानी विदेश मन्त्री सईद अब्बास अरागाचीले सामाजिक सञ्जाल एक्समा लेख्दै अमेरिकालाई चेतावनी दिनुभएको छ. लड़ाईमा हार बिहोरे पनि अमेरिकाले इरानको दृढ़ता जाँच्ने प्रयास गरेकोले सबै आक्रमणको जवाफ दिने बताउनु भएको छ. युद्ध विरामका बीच भएको यस घटनाले मध्यपूर्वको समीकरण फेरिने आशंका उब्जिएको छ. ट्रम्पले हाल आर्थिक दबाव र नाकाबन्दीको रणनीति अप्नाइरहेका छन् भने इरानीहरूले अमेरिकी धैर्यताको परिचय लिँदै वार्तामा केही सहुलियत पाउने दावी गरिरहेका छन्.
0: अब खेल समाचार. नेपाली महिला क्रिकेट टोली एसिया कपमा पनि छनौट हुन असफल भएको छ. आज मलेसियामा भएको क्वार्टर फाइनलमा नेपाल थाइल्याण्डसँग 56 रनले पराजित भएको हो. थाइल्याण्डले प्रस्तुत गरेको 131 रनको लक्ष्य पछाएको नेपालले पूरा विश्वभरमा 7 विकेट गुमाएर 74 रन मात्र बनाउन सक्यो. नेपालका लागि रूबिना छेत्रीले सर्वाधिक अभिजित 20 रन बनाइन्. सोनी पाखरिनले 15, सीता राणा मगरले 12 तथा सम्झना खड्काले 11 रन बनाइन्. अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्. थाइल्याण्डका लागि चिपातवा पुथावाङले 4 ओभरमा 7 रन मात्र दिएर 2 विकेट लिइन्. सुनिदा चतुरोङ तर्ना र सुलिपन लाउमीले पनि 2-2 विकेट लिए भने फनिता मायाले 1 विकेट लिइन्. त्यसअघि बायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले विश्वभरमा 4 विकेट गुमाएर 130 रन बनाएको थियो. नेपाली महिला टोली गत साता भएको एसियन गेम्सको छनौटमा पनि निर्णायक खेलमा चीनसँग पराजित भएर एसियन गेम्समा छनौट हुन असफल भएको थियो. दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक.
1: करका दर हेरफेर प्रकरणमा अर्थमन्त्रीको प्रष्टीकरण. आर्थिक विधेयकमा संशोधन गरिएको स्वीकार. अतिरञ्जित गरिएकोमा आपत्ति.
0: रासोपा बागमती प्रदेश अधिवेशनमा मतपत्र र प्रतिनिधि बारे विवाद. मतदान प्रक्रिया स्थगित. प्रतिनिधि घर फर्किए. दैलेख कार्यालयमा तालाबन्दी.
1: किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25 लाख किसान सूचीकृत. वर्गीकरण पश्चात सरकारी सुविधा पाउने. 16 लाख किसान प्रणाली बाहिरै.
0: अमेरिका र इरानको युद्ध विराम उल्लंघन. इरानले हेलिकप्टर खसालेपछि केसम टापुमा अमेरिकाको जवाफी आक्रमण.
1: र नेपाली महिला टोली एसियन कपमा छनौट हुन असफल. क्वार्टर फाइनलमा थाइल्याण्डसँग 56 रनले पराजित.
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो. सन्चु र धर्मराज विदा हुन्छौ. नमस्कार.
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्. हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar.
6: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ.
7: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी.
8: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त.
7: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त.
8: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न. घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि. हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि.
9: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गीजर सोलर किचन तथा टॉयलेट बाथरूम फिटिंग करने सब सामान अंतभंड होलसेल मूल्य में पाइन धादिंग जिला को विभिन्न स्थान बाट सेवा दीदी आई ओम चंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोल संपर्क फोन नंबर 0105204705118882 गोल्सी बजार को लगी 0104116 र 920 बजार को लगी 9851209590 ओम चंकेश्वर इंटरप्राइजेस धादिंग बेसी धादिंग ओम चंकेश्वर इंटरप्राइजेस तपाईको सेवामा सधैं तत्पर छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
10: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिनिदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
9: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
10: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
9: 9860248543
10: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा
11: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
10: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चश्मा 5 मिनटमै तयार गरिन्छ
11: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ
10: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062686 र 9810323354
11: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
12: बाबा बाबा म त आज स्कुल जान्न
13: म पनि स्कुल जान्न मम्मी
14: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
15: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
14: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
16: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
9: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल
16: काठमाडौँ जाने बाटोपट्टि
9: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
16: 9861975547
11: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल नयाँ ब्रान्डेड मोबाइल आकर्षक घडीहरू टर्च इमर्जेन्सी लाइट विभिन्न ब्रान्डका पंखा दाढी कपाल काट्ने मेसिन चस्मा राउटर ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ निशुल्क सीसीटीभी क्यामेरा जडान नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ ए सुन्नुहोस् त हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन सुरुमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802।
0: राष्ट्रको लागि बक्सिङ,
17: स्वास्थ्यको लागि बक्सिङ,
0: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
17: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
0: समय बिहान र बेलुका।
17: थप जानकारीका लागि रेगम श्रेष्ठ। सम्पर्क नम्बर 98-41-65-64-99 98-41-65-64-99।
0: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
3: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छारसूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
3: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
4: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
3: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
4: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
3: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चर गुप्ताद्वारा बात, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतु, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन के भयो, किन एक्लै गनगन गरिरहे कि?
0: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
1: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
0: मंगल सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार, धादिङ।
1: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
0: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-7152, 9861-02-6611 र 010-520-542।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141-6767-64, 9141-6767-64।
3: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल, धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, एस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मरमत गरिन्छ।
3: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-1915।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र आलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड आलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
6: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरा सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
8: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

हरी माटी में समाऊं, पानी जैसे चंदन माटी में।

0: रुई फुई दुई भन्छन् जाडो कटाउनलाई, राम्री केटी बिहे गराए केटा हो जीवन बिताउनलाई।
1: राम्री बुहारी भन्दा भन्दै दफर माउली आउली, तिमी सुत्ने खात काटेर टुरिस्ट स्ट्यान्ड बनाउली,
0: के भन्छ यो?
1: ठिकै भन्छ यो,

0: यात्रा लाठे भइसके बुद्धि पलाएको छैन, बिहे गरे घरबार बन्छ कुरो बुझ्ने होइन।
1: आज भोलिका ठिटीहरूले के को घरबार जान्छ, कुचो समाउने हात त पोलको टुप्पी जान्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: शैक्षिक सत्र 2082 एसई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
2: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन विश्वजनमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
1: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 98 45 55 66 56, 98 28 049 215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 98 12 20 25 53, 98 12 20 25 53।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी 12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
4: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
3: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
3: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
4: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
3: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला? कहाँ हुनु नि सर? हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ।
6: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
1: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98510 63802, 98510 63802।
7: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
8: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
7: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
8: ल टिप्नुहोस्, प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 98340 0957 437 र 010590 0393 सम्पर्क गर्नुहोला नि।
0: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98340 0057 437।
1: आदरणीय भीमसेन थापा, गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर, टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ, कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका, भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
9: अफिसको डेकोरेसन त सबै सकियो। अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
10: होइन सर, के सोचिरहनु भएको छ?
9: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
10: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
11: समर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
9: समर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका, सम्पर्क नम्बर 9851108878 र 9808878778।
3: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्द्रकिशोर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
6: भिटामिन डी,
5: भिटामिन B12,
6: आइरन प्रोफाइल
5: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण,
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ, आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
6: बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
4: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिन एमाले चोकबाट 6 घर तल
6: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
6: 9861705544।
11: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
12: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
6: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
12: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
6: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा। सम्पर्क मोबाइल नम्बर 9855978383 र 9802340723।
10: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्नी छ, घरगहना बनाउने जिम्मा पनि माफलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
12: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता, त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
6: हजुर, हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ।
12: स्टुडियो हरि आर्ट सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार चोक धादिङ। प्रोपाइटर हरि कुमार श्रेष्ठ। सम्पर्क नम्बर 0105203014 र 9860571166।
13: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
4: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470
3: 9851-87882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
2: ओहो, होइन के हो नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि?
5: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
5: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
2: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-19।
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
7: अब सुन्नुहोस् पूरा समाचार।
8: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
7: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
8: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
7: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
8: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
7: मद्यपान र धूम्रपान सेवन नगरौ,
8: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: लस्सो है मेबे फेबेमा रंगमाजे आरसीसी दिम बोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम टमाटर की टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्म न बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेज धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 02-525-470 असेम 98-511-87-882 फोन सिन्जिम सेगो है रोमा।
11: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
12: छैन सर, के सोचिरहनु भएको छ?
11: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्न पर्ने, कहाँ गएर किन्ने होला?
12: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
13: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
11: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकन्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-88-778।
14: राष्ट्रको लागि बक्सिङ,
15: स्वास्थ्यको लागि बक्सिङ,
14: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
15: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइटार तर्फ ओम शान्ति भवन नजिकै।
14: समय बिहान र बेलुका।
15: थप जानकारीका लागि रेगन श्रेष्ठ सम्पर्क नम्बर 98-41-65-64-99 98-41-65-64-99।
14: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त,
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौ। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ, कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
1: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
1: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: बाबा बाबा म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
8: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
9: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
8: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार थारिन, एमाले चोकबाट 6 घर तल,
9: काठमाडौँ जाने बाटोपट्टि।
8: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
9: 9861705544।
8: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
10: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
8: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
10: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0097-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
8: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: लस है मेबे फेबे मा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोर मा नग फारम मा असिम टमाटर की ट्रनेल मा सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंके सुर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरी मी टीम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तरला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असिम दिम सम्मन बोरबारी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिन्जिम सेगो है रोमा
1: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा
2: दैनिक रूपमा ज्वरो आउने खोकी लाग्ने पुरानो दम मोटो दुख्ने पुरानो ग्यास्ट्रिक पेट फुल्ने अल्सर मृगौलाको पत्थरी पिसाब पोल्ने महिलाहरूको महिनावारी गडबडी सानो पेट दुख्ने युनाङ्गमा घाउ खटिरा आउने सेतो पानी बग्ने हाड जोर्नी भाँचिएको या मर्खिएको छमछम गर्ने एवं कमर दुख्ने घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण
1: लाउने छालामा देखिएको दुबी दाद लुतो कोठी त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल गजुरी एक गजुरी बजार धादिङ फोन 010-40-23-29
3: प्रबन्ध निर्देशक राम कार्की मोबाइल 98450-89-394
4: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
5: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
6: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
4: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
6: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
5: किन नि बाबा
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
5: हस् बाबा
7: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
8: सम्पर्क मोबाइल 97140-031-429
0: के तपाईँले दात मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64
10: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
11: खर्च अनुसारको घर त बना जस्तै बनाएको छ त
10: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङ का सामान ल्याउन तनाव छैन त?
11: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
12: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
12: 98-511-87-882, गोल्सी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
13: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
14: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल, धादिङ।
14: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: तपाई रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बना जस्तै बना छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
5: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 9851-87882, गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
6: मैले गहना लिएर आएको
7: थिएँ। त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन? अनि कहाँबाट लिएर आने गहना?
6: निलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
7: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छैयो।
8: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
6: आरके सुन चाँदी पसल, निलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 9841-63-89-53।
8: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुनचाँदी पसल।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन एक गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
2: भिटामिन डी,
1: भिटामिन बी 12,
2: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205563।
2: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। धादिङको सिद्धलेक गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो, फापर, जुनेलो, कागुनो, लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेक गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश।
3: बाबा म चाहे स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार, धादिङ, एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
7: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454,
8: 9861975547।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

बढ़ाउने प्रयास। अर्का दर हेरफेरमा अर्थमन्त्रीले राज्यलाई अरबौं नोक्सानी पुर्याएको ज्ञानेन्द्र साईको आरोप, जथाभावी संसदीय छानबिनको माग नराख्न विपक्षी दलहरूलाई अर्थमन्त्री वाग्लेको आग्रह, सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप। र सपाको बागमती प्रदेश अधिवेशनमा विवाद भएपछि अधिवेशन नै स्थगित, बाढ़ीले क्षति पुगेको रसुवागढ़ी जलविद्युत आयोजनाको पुननिर्माण तीव्र, कोशी प्रदेशको बजेट 2 अर्बले बढ़ने। खाड़ी संकटबीच ऊर्जा व्यापारमा भारत र भेनेजुएला बीच सम्बन्ध थप सुदृढ़ बनाउने प्रयास, चीनिया राष्ट्रपति शी र उत्तर कोरियाली नेता किम बीच क्षेत्रीय र विश्व शान्ति प्रवर्धन गर्ने प्रतिबद्धता। र फिफा विश्वकप फुटबल 2026 भोलिबाट शुरू हुँदै 48 टोली सहभागी रहेको संस्करणमा 104 खेल हुने, एसीसी महिला प्रिमियर कपको क्वार्टर फाइनलमा थाइल्याण्डसँग पराजित भएपछि नेपाल एसियन कपमा छनौट हुन असफल।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: नराष्ट्रपा सभापति लामिछानेको अनुरोध सर्वदलीय बैठकपछि विपक्षी दलका नेताहरू छुट्टै छलफलमा साझा धारणा

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबर शुरू गरौं रवि लामिछानेको प्रस्ताव सम्बन्धी खबरबाट। राष्ट्रपा सभापति रवि लामिछानेले विपक्षी दललाई सदन खुलाउन अनुरोध गर्नुभएको छ। आज विपक्षी दलको नेतासँगको छलफलमा उहाँले प्रधानमन्त्री बालेन्द्र शाह बालेनको अभिव्यक्तिप्रति परराष्ट्र मन्त्री शिशिर खनालले भारत भ्रमणको बेलामा स्पष्टीकरण दिइसकेकाले सदन चलाउन प्रस्ताव गर्नुभएको हो। परराष्ट्र मन्त्री भारत भ्रमणमा गएर आइसक्नुभयो। दूतावासमा भएको पत्रकार सम्मेलनमा यस विषयमा प्रश्न पारिसक्नु भएको छ। जनताका अनेक मुद्दा छन्, ती मुद्दा समर्थन गर्नुपर्छ, बजेटमाथि छलफल गर्नुपर्छ लामिछानेको भनाई छ। तर त्यस विषयमा विपक्षी दलले सहमति जनाएनन्। उनीहरूले नेपालले भारतको सीमा मिचेको विषयमा प्रधानमन्त्री बालेन्द्र शाह बालेनको भौतिक उपस्थिति नहुने हो भने लिखित स्टेटमेन्ट माग गरेका छन्। छलफलमा कंग्रेस दलका नेता भीष्मराज आङदाम्बे, प्रमुख सचेतक बासना थापा, एमालेका प्रमुख सचेतक एन महर, नेकपाका प्रमुख सचेतक युवराज दुलाल, राप्रपाकी खुशबु ओली सहभागी हुनुहुन्थ्यो। यता राष्ट्रपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि विपक्षी दलका नेता अहिले छुट्टै छलफलमा छन्। राष्ट्रपाले राखेको प्रस्तावमाथि छलफल गर्न र साझा धारणा बनाउन विपक्षीको छलफल भइरहेको हो। परराष्ट्र मन्त्रीलाई बोल्न दिने वा नदिने, संसद चल्न दिने वा नदिने भन्ने बारे साझा धारणा बनाउन छलफल भइरहेको एक नेताले बताएका छन्। विपक्षीहरूको छलफल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राप्रपाका नेताहरू रहेका छन्। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले जथाभावी संसदीय छानबिनको माग नराख्न विपक्षी दललाई आग्रह गर्नुभएको छ। जथाभावी संसदीय छानबिन के संसद त्यति सस्तो भयो संसदीय छानबिन भन्नलाई आज प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा अर्थमन्त्री वाग्लेले भन्नुभयो करको दर हेरफेरको आरोप लगाएर विपक्षी दलहरूले अर्थमन्त्री वाग्लेकै राजीनामा मागिरहेका छन्। आर्थिक विधेयकमा भएको करका दर हेरफेरबारे संसदीय छानबिन समिति गठन हुनुपर्ने माग उठिरहेको छ। करको दर हेरफेर गरेको र करको दर फेरको सूचना चुहाट गरेको आरोप लगाएर विपक्षी दलहरूले अर्थमन्त्रीमाथि प्रश्न गरिरहेका छन्। जवाफमा अर्थमन्त्री वाग्लेले छानबिन नै गर्नुपर्ने तहमा केही नभएको प्रष्टीकरण दिनुभएको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले जेठ 15 गते आर्थिक विधेयक ल्याउनु भएको थियो। उक्त विधेयकमा आर्थिक विधेयक पृष्ठ संख्या 464 छ। अर्थ मन्त्रालयले फेरबदल गरेर आफ्नो वेबसाइटमा राखेको विधेयकको पृष्ठ संख्या 448 छ। अर्थ मन्त्रालयले 16 पेज हटाएर विधेयक सार्वजनिक गरेको हो। यसै विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र साईले करका दर हेरफेर गरेर अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले राज्यलाई अरबौं नोक्सानी पुर्याएको आरोप लगाउनु भएको छ। बजेट निर्माण प्रक्रिया सम्बन्धी सूचना चुहावट, करका दरमा हेरफेर र राज्यलाई अरबौं रूपियाँ राजस्व नोक्सानी पुग्ने सम्भावित विषयमा निष्पक्ष र विश्वसनीय संसदीय छानबिन समिति गठन गर्न तपाईँले सहयोग गर्नुहोस् साईले आज सामाजिक सञ्जालमा लेख्नु भएको छ। करका दर हेरफेर गरेको आरोपमा सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्न अर्थमन्त्री वाग्ले तयार नभएको सन्दर्भमा उहाँले यस्तो बताउनु भएको हो। संसदीय दलका नेता शाही अगाडि लेख्नुहुन्छ, यदि तपाईँले कुनै गल्ती गर्नुभएको छैन र सबै प्रक्रिया पारदर्शी ढंगले सम्पन्न भएको हो भने संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट। सत्य तथ्य बाहिर ल्याउने सबैभन्दा उचित माध्यम निष्पक्षीय छानबिन नै हो, ज्ञानेन्द्र शाहीले लेख्नु भएको छ। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण संकलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी एक महिना म्याद थप गरिएको आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीले जानकारी दिनुभयो। जेएनजी आन्दोलनका क्रममा कतिपय कार्यालय आगजानीमा परेर विवरण संकलनमा कठिनाई भएको हुन सक्ने अनुमान गरिएको छ। सम्पत्ति सम्बन्धमा 60 भन्दा बढ़ी उजुरी प्राप्त भएको आयोगका अध्यक्ष भण्डारीले जानकारी दिनुभएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश अधिवेशनमा विवाद भएपछि अधिवेशन स्थगित भएको छ। मतपत्र र मतदाता नामावली र उम्मेद्वारको विषयलाई विवाद भएपछि बागमती प्रदेश अधिवेशन स्थगित भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशको प्रथम अधिवेशनमा सभापति पदका लागि नुवाकोटका सांसद अच्युतम लामिछाने, काभ्रेका सांसद बदम भण्डारी, मकवानपुरका उत्सव अर्याल, धादिङका कृष्णमान साक्यर, रामेछापका हरिबहादुर खत्रीले उम्मेद्वारी दिनुभएको थियो। गत वर्ष असार 24 लेहेन्दे खोलामा आएको बाढ़ीले क्षति पुर्याएको 111 मेगावाट क्षमताको रसुवागढ़ी जलविद्युत आयोजनाको पुननिर्माण तथा मरमत तीव्र गतिमा अगाडि बढ़ाइएको छ। बाढ़ीका कारण भोटे कोशी खोला स्थित बाँध संरचनामा क्षति पुगेपछि आयोजनाको उत्पादन प्रभावित भएको थियो। हाल बाँध स्थलमा थुप्रिएको अवरोध हटाउने कार्य द्रुत रूपमा अघि बढ़िरहेको आयोजनाले जनाएको छ। आयोजनाका कार्यकारी प्रमुख सत्यराम ज्याखवाका अनुसार बालुवा ठिग्राउने पोखरीमा जम्मा भएका अवरोध हटाइसकिएको छ भने हेटरेज सुरूङ तथा विद्युत उत्पादनसँग सम्बन्धित उपकरणको सफाई समेत सम्पन्न भएको छ। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि चालू आर्थिक वर्षभन्दा करिब 2 अर्ब बढ़ीको बजेट ल्याउने तयारी गरेको छ। चालू आर्थिक वर्षमा बजेट खर्चको प्रतिशत घटेकाले नगद मौजदात बढ़ेको र संघीय सरकारले दिने अनुदान रकम पनि बढ़ाएकाले करिब 38 अर्बको हाराहारीको बजेट आउन सक्ने कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेपले जानकारी दिनुभएको छ। उहाँले प्रदेशप्रति जनआस्था बढ़ाउने गरी शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार र सूचना प्रविधिलाई उच्च प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम ल्याइएकाले सोही क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी भइरहेको बताउनुभयो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास, आईएमई गरौं।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। चीनिया राष्ट्रपति सी जिनपिङ र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन बीच महत्वपूर्ण सहमति भएको छ। दुवै देश क्षेत्रीय एवं विश्वव्यापी शान्ति रक्षाका लागि मिलेर अघि बढ़न सहमत भएका छन्। चीनिया राष्ट्रपति सी उत्तर कोरियाको 2 दिने राजकीय भ्रमण सम्पन्न गरेर फर्किएका छन्। त्यसपछि उनले एक धन्यवाद सन्देश पठाएका थिए। उत्तर कोरियाली सरकारी संचार माध्यमले यस सन्देशको आधारमा यो जानकारी दिएको हो। यता मध्य पूर्व खाड़ीमा चर्किएको सैन्य संकटका कारण विश्वव्यापी तेल आपूर्ति प्रणाली अवरूद्ध भइरहेको अवस्थामा भारत र भेनेजुएलाले ऊर्जा क्षेत्रमा आफ्नो सम्बन्धलाई थप सुदृढ बनाउने प्रयास थालेका छन्। भेनेजुएलाले भारतलाई यस क्षेत्रमा आफ्नो एक प्राथमिकता प्राप्त साझेदारका रूपमा हेरेको नयाँ दिल्लीले स्पष्ट पारेको छ। यसै सिलसिलामा भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज मन्त्रीहरूको ठूलो टोलीसहित भारत भ्रमणमा आएकी छन्। फिफा विश्वकप फुटबल 2026 भोलिबाट शुरू हुँदैछ। अब खेल खबर। अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यस संस्करणको उद्घाटन समारोह मेक्सिकोको सिटी स्थित ऐतिहासिक एस्टाडियो एस्टेकामा आयोजना हुँदैछ। उद्घाटन समारोहमा विश्व प्रसिद्ध कलाकारको आकर्षक प्रस्तुति रहनेछ। फिफाका अनुसार कोलम्बियाकी पप स्टार साकिरा र नाइजेरियाली गायक वर्ना बोएले विश्वकपको आधिकारिक गीत डाई डाई प्रस्तुत गर्नेछन्। यसै गरी अर्को खेल खबरमा, नेपाल एसियन कपमा छनौट हुन सफल भएको छ। मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टर फाइनलमा आज थाइल्याण्डसँग 56 रनले पराजित भएपछि नेपाल छनौटबाट बाहिरिएको हो। मलेसिया स्थित बायुमास क्रिकेट ओभल मैदानमा जीतका लागि थाइल्याण्डले दिएको 131 रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित 20 ओभरमा 7 विकेटको क्षतिमा 74 रनमा समेटिएको थियो। राष्ट्रपा सभापति लामिछानेद्वारा विपक्षी दलहरूलाई सदन खुलाउन अनुरोध। सर्वदलीय बैठकपछि विपक्षी दलका नेताहरू छुट्टै छलफलमा साझा धारणा बनाउने प्रयास जारी। करका दर हेरफेरमा अर्थमन्त्रीले राज्यलाई अरबौं नोक्सानी पुर्याएको ज्ञानेन्द्र साईको आरोप। जथाभावी संसदीय छानबिनको माग नराख्न विपक्षी दललाई अर्थमन्त्री वाग्लेको आग्रह। सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप। राष्ट्रपाको बागमती प्रदेश अधिवेशनमा विवाद भएपछि अधिवेशन नै स्थगित। बाढ़ीले क्षति पुगेको रसुवागढ़ी जलविद्युत आयोजनाको पुननिर्माण तीव्र। कोशित प्रदेशको बजेट 2 अर्बले बढ़ने। खाड़ी संकट बीच ऊर्जा व्यापारमा भारत र भेनेजुएला बीच सम्बन्ध थप सुदृढ बनाउने प्रयास। चीनिया राष्ट्रपति सी र उत्तर कोरियाली नेता किम बीच क्षेत्रीय र विश्व शान्ति प्रवर्तन गर्ने प्रतिबद्धता। र फिफा विश्वकप फुटबल 2026 भोलिबाट शुरू हुँदै 48 टोली सहभागी रहेको संस्करणमा 104 खेल हुने। एसीसी महिला प्रिमियर कपको क्वार्टर फाइनलमा थाइल्याण्डसँग पराजित भएपछि नेपाल एसियन कपमा छनौट हुन असफल। अवस्था यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
2: हरिशरण म लक्ष्मी भुषाल सुनिरहेछु रेडियो एनआरएन 99.1
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो मज्जाको म्युजिक

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सर्टिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248443।
3: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावर वाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323754।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, निलकण्ठ नगरपालिका 3, पुछार बजार, थारिङ, एमाले चोक बाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
2: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454।
8: 9861705454।
9: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: तपाईँलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
2: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स, दार्जिलिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 9741031429।
5: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाएको छ त।
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
6: बाबा बाबा, म त आज स्कुल जान्न।
1: म पनि स्कुल जान्न मम्मी।
0: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
0: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
5: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिङ, एमाले चोकबाट 6 घर तल,
7: काठमाडौँ जाने बाटोपट्टि।
5: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
7: 9861-7045-47।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843-0997-437 र 010-590-0093 मा सम्पर्क गर्नुहोला नि।
4: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
8: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी 12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
5: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
6: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
5: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
6: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
7: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
1: राष्ट्रको लागि बक्सिङ,
2: स्वास्थ्यको लागि बक्सिङ,
1: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
2: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
1: समय बिहान र बेलुका।
2: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 98-41-65-64-99 98-41-65-64-99।
1: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त?
8: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: 물이 에러다? 라우.
1: 아하, 코디 람로 먹어 주자. 까바도 라고.
0: 까바도 오노니? 멀리 디디바니 순사리 거거나 우드고 바다 라고니?
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
4: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
3: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
4: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
3: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
5: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोप्राइटर रामजी परियार फोन नम्बर 9141-68-67-64 9141-68-67-64
6: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
7: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त
7: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
6: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
8: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
6: 9851-87-882 गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर घर त बल्ल बल्ल बनाइभ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्दी सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
7: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
6: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 को कुरो सुन्दिनँ म
7: ल टिप्नुहोस् प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0947-437 र 010-590-093 मा सम्पर्क गर्नुहोला नि।
8: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0457-437।
9: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: है मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास ब्याङ्क भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: उफ, के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
5: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुनिने,
5: ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइल्स, फिसर, फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइल्स, फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोभाइडर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860248543।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: है मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: बुढा, आज इन्टरभ्यु थियो, के भयो त?
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
1: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा सिलाको ड्रेस लगाएर गएको सिधै पाएँ।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810। शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन B12,
3: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: रङमाझे RCC दिम बोरा चहर दिन प्रे र खोरमा नग फारममा असिम टमाटर कि ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यरी यङ्ग असिम दिम सम्बन्ध बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 0105204070 असेम 9851187882 फोन सेन्जिम सेगो है रोमा। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
5: होइन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै धादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
8: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा एउटा नयाँ खण्ड र नयाँ पुस्तक लिखन पूर्ण हाजिर भइसकेका छौं र हामी आशा गर्दछौं आजको अध्ययनको निम्ति पनि तपाईँहरू एकदमै उत्साहको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस्, अब नढिलाइकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। आजको अध्ययन शुरू गर्नु अघि मलाई एउटा प्रश्न छ। हामी निरन्तर रूपमा सिक्दै आइरहेका छौं कि व्यवस्थाले होइन ख्रिस्टले उद्धार दिनुहुन्छ, तर पावल त पहिले फरिसी थिए र व्यवस्थामा कडाईका साथ लागेका थिए। के उनी वास्तवमै व्यवस्थाबाट मुक्त भएका थिए त?
3: भाइ, तपाईँले एक महत्वपूर्ण प्रश्न गर्नुभयो। पावल वास्तवमै व्यवस्थामा कडाईका साथ लागेका व्यक्ति थिए, तर जब उनले ख्रिस्टलाई चिने, उनले बुझे कि व्यवस्थाले होइन ख्रिस्टको अनुग्रहले मात्र उद्धार दिन्छ। आजको अध्ययनमा हामी यही सत्यतालाई अझ स्पष्ट रूपमा बुझ्नेछौँ भाइ।
2: अघिल्लो अध्ययनमा पनि हामीले व्यवस्थाले उद्धार गर्न सक्दैन भन्ने सिकेका थियौं, तर आज पनि धेरै अवस्थामा मानिसहरू आफ्नै नियम बनाएर त्यसमा बाँधिन्छन्। के यस्तो गर्नु ठिक हो?
3: भाइ, यो एक गम्भीर प्रश्न हो। हामीले बुझ्नुपर्ने कुरा के हो भने, हाम्रा कामहरूले ख्रिस्टको महिमा गरिरहेका छन् कि उहाँको बलिदानलाई व्यवस्था गरी बारम्बार ख्रिस्टलाई क्रुसमा टाँगेका छौं भन्ने कुरा हामीले थाहा पाउनुपर्छ। यदि हामी कर्ममा भर पर्छौं भने हामीले ख्रिस्टको अनुग्रहलाई व्यवस्था गरिरहेका हुन्छौं।
2: साँच्चै नै तपाईँले एकदमै वास्तविक कुरा बताउनुभयो। आज पनि धेरै ठाउँमा अनुग्रह भन्दा कर्मलाई प्राथमिकता दिइन्छ, जसले मानिसलाई फेरि बन्धनमा पार्छ।
3: हो नि त भाइ, उद्धार केवल ख्रिस्टबाट मात्रै सम्भव छ र त्यो उहाँमा विश्वासद्वारा प्राप्त हुन्छ। त्यसैले आउनुहोस्, यस अध्ययन मार्फत हामी त्यो सत्यतालाई अझ गहिरो रूपमा जानौं र हाम्रो हृदयमा त्यसलाई अङ्ग्याउँ।

0: त मित्र आज हामी पाउल व्यवस्थाबाट स्वतन्त्र भए भन्ने बारेमा हेर्नेछौ। हामी गलाती 2:19-21 हेर्नेछौ। त 19 हेर्दै हामी अगाडि बढौ। गलाती 2:19 यहाँ यस प्रकार लेखिएको छ, किनकि म त परमेश्वरको लेखी ज्यू भनेर व्यवस्थाको हिसाबले व्यवस्थाको लेखी मरेको छु किनकि म त परमेश्वरको लेखी ज्यू भनेर व्यवस्थाको हिसाबले व्यवस्थाको लेखी मरेको छु। पाउल भनिरहेका छन्, जब ख्रिष्ट मरे ऊ मेरो लागि मर्नुभयो, ऊ मेरो बदलामा मर्नुभयो, किनकि व्यवस्थाले मलाई दोषी निन्दित तुल्याएको थियो। व्यवस्था दोषको निन्दाको सेवा थियो भनी पाउल 2 कुरन्थी 3:7 भन्छन्। यसले मलाई निन्दा गर्छ, अरू त के, वैदिक प्रणाली मुनि पनि परमेश्वरले इसरायल राष्ट्रलाई नष्ट गर्नुहुने थियो, तर उहाँले बलिदानिक प्रणाली दिनुभयो। 5 बलिदानहरू थिए, ती सबैले ख्रिष्टलाई संकेत गर्दथ्यो। प्रभु परमेश्वर आफ्नो अनोखा अनुग्रहद्वारा बचाउन योग्य हुनुहुन्थ्यो, त्यसकारण कृपा आसन अनुग्रहको सिंहासन थियो जहाँ इसरायल राष्ट्रले पापहरूको क्षमा पाउन सक्थ्यो। त्यसकारण व्यवस्थाले मलाई दोषी ठहराएको थियो, व्यवस्थाले मानिसलाई दोषित बनाएको छ। व्यवस्थाको अघि हामी अपराधी ठहरिन्छौं मित्र। यस प्रकार वास्तवमा व्यवस्था येशूको हाम्रो निम्ति मर्ने कामको लागि जवाबदेह छ। व्यवस्थाले हामीलाई दोषी बनाए, निन्दा गर्यो र भन्यो हामी मर्नु पर्थ्यो, हामी मर्नु पर्नेछ। अहिले सबै ठिक छ, यदि म व्यवस्थामा मरेको छु भने तब अबदेखि म व्यवस्थाको जवाबदेह छुइन। व्यवस्थाले पहिले मलाई मारिसक्यो, यसले मलाई प्राण दण्ड दिएको छ र म मरेको छु, व्यवस्थाको लेखी मरेको छु। त्यसकारण ख्रिष्टले मेरो लागि जे गर्नुभयो त्यो व्यवस्थाले मेरो निम्ति गर्न सकेन। वा मेरो स्थान लिनुभएर सिर्फ मर्नु मात्र भएन, तर उहाँले मेरो निम्ति अरू पनि गर्नुभयो, उहाँ मलाई जीवन दिनुभयो, त्यहाँ मृत्युबाट उहाँ वापस आउनुभयो। हेर्नुहोस् त, व्यवस्थाले गिरफ्तार गर्यो, दोषी ठहरायो र दण्ड आदेश दियो र हामीलाई मार्यो। त्यही मात्र व्यवस्थाले हाम्रो निम्ति गर्न सक्यो। बस यदि तपाईँ व्यवस्थाको मार्ग भएर परमेश्वर कहाँ आउन चाहनुहुन्छ भने तपाईँले मृत्यु पाउनुहुनेछ। ख्रिष्टले मात्र जीवन दिन सक्नुहुन्छ र सबैभन्दा जीवन नै हो जो हामी हरेकलाई जरूरत छ आज भन्छन्। किनकि म त परमेश्वरको लेखी ज्यू भनेर व्यवस्थाको हिसाबले व्यवस्थाको लेखी मरेको छु। अनि 20 भन्छन्, म ख्रिस्टसँग क्रुसमा टाँगिएको छु तैपनि म ज्यू छु, त्यसो भए तापनि म त होइन तर ख्रिष्ट ममा जिउनुहुन्छ र जुन जीवनमा अहिले म शरीरमा जिउँछु परमेश्वरका पुत्रको विश्वासमा जिउँछु जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफूलाई समर्पण गर्नुभयो। यस पदले एक तथ्यलाई राख्दछ जुन प्रत्येक विश्वासीको लागि साँचो छ। हामी ख्रिस्टसँग क्रुसमा टाँगिन खोज्नु हुन्न, म धेरै जवानहरूको सम्मेलनहरूमा उपस्थित भएको छु। त्यसकारण मलाई लाग्दैन कि जब म भन्छु कि मैले हजारौं जवान जवानीहरूले ख्रिस्टलाई ग्रहण गरेको देखेको छु भन्दा मैले बढ़ाइ चढ़ाई गरेर भनिरहेको छु। मैले सुनेको पनि छु दौराको भारीलाई आगोमा लगाएको जस्तो ती धेरै जवान मानिसहरू जीवन गवाएको सभाहरूमा यस विष पदलाई उद्धृत गरिरहेको उनीहरूलाई यस पदको उपर उपर भन्दा अरू बढ़ी कुनै जानकारी थिएन र छैन। आज त्यहाँ धेरै मानिसहरू छन् जो क्रूसारोपित जीवन जिउने बारेमा बात गर्छन्, अर्थात क्रूसमा टाँगिएको जीवनको बारेमा बात गर्छन्। पावल त्यसको बारेमा यस पदमा बोलिरहेका छैनन्। यो कुरा हामी याद गरौं। हामी ख्रीष्टसँग क्रूसारोपित हुन खोज्नु हुन्न। हामी पहिले उहाँसँग क्रूसारोपित भइसकेका छौं। उहाँसँग पहिले नै हामी क्रूसमा टाँगिसकिएका छौं। जिउनुको आधार व्यवस्था होइन जसले हामीलाई मारेको छ, कारण यसले हामीलाई दोषी पायो। अब हामी विश्वासद्वारा जिउनु पर्छ। विश्वास केमा भन्दा परमेश्वरको पुत्रमा विश्वास। हेर्नुहोस् त, क्रूसमा ख्रीष्टको मृत्यु खाली दण्ड मात्र थिएन, त्यसको मतलब हो हाम्रा पापको निम्ति जुर्माना तिरिरहनु भएको मात्र थिएन, तर यो प्रतिष्ठापनताको मृत्यु पनि थियो। अर्को शब्दमा उहाँ तपाईं र मेरो साटुको मृत्यु थियो। तपाईं र म पापी भएको कारणले दण्ड हामी माथि थियो, तर प्रभु येशु ख्रीष्टले त्यो दण्ड उहाँले आफै माथि लिनुभयो। उहाँ सिर्फ पापको निम्ति मात्र बलि हुनुभएको थिएन, तर उहाँमा विश्वास गर्ने हरेकको स्थान उहाँले लिइरहनु भएको थियो। त्यसकारण पावल बताउँछन् कि व्यवस्थाको मुनि उखारियो, दोषी पाइयो, अपराधी ठहराइयो र उसको प्रतिष्ठानको व्यक्तिको उसलाई मारिएको थियो। कहिले त्यसले स्थान लियो? जब ख्रीष्ट क्रूसमा टाँगिनुभयो त्यस समय यसले स्थान लियो। पावल ख्रीष्टसँग क्रूसमा टाँगिएका थिए। आगे भन्छन्, तर तै पनि म जिउँछु। कसरी म जिउँछु? ख्रीष्टमा। उहाँ परमेश्वरको दाहिने हातमा जीवित हुनुहुन्छ। हामीलाई भनिएको छ हामी ख्रीष्टमा राखिएका छौं। यो बुझ्नलाई महत्वपूर्ण कुरा हो मित्र। एकजना महान अमेरिकाको वृद्ध परमेश्वरको दास यसरी भन्छन्, जब म लस एन्जल्समा एक पास्टर थिए, एक जवान मानिस आराधनाको बातमा म कहाँ आएर सोध्यो, पास्टर तपाईँ ख्रीष्टसँग क्रूसमा टाँगेको जीवन जिरहनु भएको छ? मलाई लाग्छ जब मैले उसलाई उत्तर दिए, मलाई लाग्छ मैले बढ़ी चौकाइदिए उसलाई, अहा, मैले त्यस्तो जीवन क्रूसमा टाँगिएको जीवन जिरहेको छुइन। त्यसपछि मैले उसलाई सोधे, के तिमीले यस्तो जीवन जिरहेका छौ? उसले केही समय हिचकिचाएपछि भन्यो, म कोशिश गरिरहेको छु। तब मैले भने, त्यो तिमीले मलाई सोधेको प्रश्न होइन, तिमी जान्न चाहन्थ्यौ म क्रूसमा टाँगिएको जीवन, क्रूसारोपित जीवन जिरहेको छु या छुइन। मैले भने, छुइन। अब तिमी आफ्नो जीवनको बारेमा भन, तिमी यस्तो जीवन जिरहेका छौ कि छैनौ? के तिमी क्रूसमा टाँगेको जीवन क्रूसारोपित जीवन जिइरहेका छौ? फिर एक पटक उसले जवाब दियो, म कोशिश गरिरहेको छु। मैले उसलाई भने, तिमी यो जीवन जिइरहेको छौ या तिमी यो जिइरहेका छैनौ, यसमा मलाई कुनै आपत्ति छैन। वास्तविकता यो हो कि तिमी यो जिउन सक्दैनौ। ओ, उसले भन्यो, किन म सक्दिन? तब मैले उसलाई इशारा गरे कि क्रूसीकरणको बारेमा त्यहाँ केही चाखलाग्दो कुरा छ। तिनी आत्मघात धेरै प्रकारले गर्न सक्छौ, तिमी आत्महत्या धेरै प्रकारले गर्न सक्छौ, तिमी आफैलाई झुन्ड्याउन सक्छौ, आफैलाई गोली मार्न सक्छौ, विष लिन सक्छौ, अग्लो घरबाट हाम फाल्न सक्छौ, वा ट्रक अघि हाम फाल्न सक्छौ, या कुनै गाड़ीको रेलको अघि हाम फाल्न सक्छौ। त्यहाँ धेरै तरिकाले आफ्नो जीवनलाई समाप्त गर्न सक्छौ, तर तिमी आफै क्रूसमा टाँगिन सक्दैनौ। जब तिमी एक हातमा किल्ला लगाउँछौ, कसले तिम्रो अर्को हातमा क्रूसमा किल्ला लगाउँछ? यो तिमी आफै गर्न सक्दैनौ। तिमीले जान्नुपर्छ कि पाउल के को बारेमा यहाँ बताइरहेका छन्। जब उसले यो भन्छन्, म ख्रिससँग क्रूसमा टाँगिएको छु, पाउल ख्रिससँग क्रूसमा टाँगिएका थिए जब ख्रिस्ट मर्नुभएको थियो। बस ख्रिस्ट एक प्रतिस्थापनताको मृत्यु मर्नुभएको थियो। उहाँ पाउलको निम्ति मरे, उहाँ तपाईँ र मेरो लागि मर्नुभयो। रोमी छ अध्यायले हामीलाई बताउँछ कि हामी ख्रिस्टसित बप्तिस्माद्वारा गाडिएका छौं, नयाँ जीवनमा हामी उहाँसँग उठाइएका छौं, र अब हामी जीवित ख्रिस्टसँग सम्मिलित भएका छौं, एउटै भएका छौं। पाउल भन्छन्, उहाँलाई हामी अब शारीरिक रूपमा जान्दैनौ, उहाँ गलिलका मानिस, गलिलको समुद्रमा हिँडिरहेको मानिस हुनुहुन्न। केही समय पहिले त्यस क्षेत्रको आसपास म घुमेथे, तर उहाँलाई मैले देखिन। मित्र, आज उहाँ त्यहाँ हुनुहुन्न, बरु उहाँ परमेश्वरको दाहिने हाततर्फ बस्नु भएको छ स्वर्गीयमा। उहाँ महिमित ख्रिस्ट हुनुहुन्छ। पाउल भनिरहेका छन्, म ख्रिस्टसँग क्रूसमा टाँगिएको छु, तैपनि म जीवित छु, जिउँछु। हेर्नुहोस्, व्यवस्थाले हामीलाई मार्यो, व्यवस्थाले हामीलाई जीवन दिन सकेन। अब कसले हामीलाई जीवन दिने भन्दा, त्यसो भए तापनि म त होइन, तर ख्रिस्ट ममा जिउनुहुन्छ। मेरो मित्र, यो महत्वपूर्ण कुरा छ। उहाँ मेरो निम्ति यहाँ तल पृथ्वीमा मर्नुभयो क्रूसमा, ताकि म उहाँ माथि उहाँमा जिउन सकौं स्वर्गीयमा, र उहाँ यहाँ तल ममा जिउन्। पाउल भन्छन्, र जीवन, जुन जीवनमा म अहिले शरीरमा जिउँछु, जुन जीवनमा म अहिले शरीरमा जिउँछु, परमेश्वरको पुत्रको विश्वासमा जिउँछु। कुन प्रकारको जीवन हो यो? यो विश्वासको जीवन हो, विश्वासद्वारा उद्धार, विश्वासद्वारा जिउनु, विश्वासद्वारा हिँडाई। यही नै आत्मामा चल्नुको अर्थ पनि हो। भनिएको छ, म ख्रिस्टसँग क्रूसमा टाँगिएको छु, तैपनि म जिउँछु, त्यसो भए तापनि म त होइन, तर ख्रिस्ट ममा जिउनुहुन्छ, र जुन जीवनमा अहिले म शरीरमा जिउँछु, परमेश्वरका पुत्रको विश्वासमा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफूलाई समर्पण गर्नुभयो। अन्तिम खण्डमा भनिएको छ, म परमेश्वरको पुत्रको विश्वासमा जिउँछु। कति कोमल छ यो कुरा, जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफूलाई समर्पण गर्नुभयो। ख्रीष्टले मलाई प्रेम गर्नुभयो, उहाँ आफै मेरो निम्ति समर्पित हुनुभयो। परमेश्वरको उपहार ख्रीष्ट येशूमा अनन्त जीवन हो। तपाई उपहारलाई सिर्फ विश्वासद्वारा मात्र ग्रहण गर्न सक्नुहुनेछ। यो सबै उदाहरणको लागि लागू छ। तपाईले विश्वास गर्नुपर्छ कि जब त्यसलाई आगे तपाईका बढाउनु भएर तपाईको लागि उपहार राख्नुहुन्छ, उहाँ विश्वासयोग्य हुनुहुन्छ। तपाईले विश्वास गर्नुपर्छ कि उहाँले साँचो भनिरहनु भएको छ। जब तपाईको निम्ति यो राख्नुहुन्छ भन्नुहुन्छ, यो तिमीहरूको निम्ति हो, यो तिम्रो निम्ति हो। तपाईको अधीनमा यो हुनुभन्दा पहिले विश्वासद्वारा तपाई यसलाई लिन पुग्नुपर्छ र लिनुपर्छ। परमेश्वरले ख्रीष्ट येशूमा तपाईलाई अनन्त जीवनको उपहार अर्पण गर्दछ। यो पदको विषयले मलाई यो विश्वास गर्न लगाउँछ कि पाउल ख्रीष्टको क्रुसमा टाँगेको बेला उपस्थित थिए। पाउल एक फारिसी थिए र तिनीहरू ती व्यक्ति थिए जसले उहाँलाई क्रुसमा टाँग्ने कुराको अगुवाई गरेथे। पाउल मण्डलीलाई खेदो गर्नेहरूका एक अगुवा थिए। उसले ख्रीष्टलाई घृणा पनि गर्थे। ख्रीष्टको क्रुसीकरणको समयमा उस सम्भवत यरुसलेमको स्कूलमा गमियलको स्कूलमा उपस्थित थिए। म विश्वास गर्दिन कि एक उत्साहित जोशीलो जवान फारसी मानिस ख्रीष्टको क्रुसीकरणको दिनमा घरमा बस्नेछ। म यस्तो सोच्दिन। तिनीहरूले उहाँलाई क्रुसबाट ओर्ली आ भने, तब तिनीहरू बसेर उहाँलाई मरिरहेको हेरिरहे। तपाईँ यो भन्दा धेरै गहिरो निष्ठामा डुब्न सक्नुहुन्न। म विश्वास गर्छु त्यस दिन पाउल त्यहाँ उपस्थित थिए, मतलब ख्रीष्टको क्रुसीकरणको दिनमा पाउल त्यहाँ उपस्थित थिए। अब पाउल महिमित ख्रीष्टलाई जानेपछि, थाहा पाएपछि, जो यहाँ तपाईँ र मेरो निम्ति मर्नुभएको थियो, बौरी उठ्नुभयो, जो परमेश्वरको दाहिने हाततर्फमा हुनुहुन्छ, पाउल त्यो दिनलाई याद गर्न सक्छन् र भन्छन्, जब म त्यहाँ उहाँको उपहास गरिरहेको थिएँ, खिल्ली उडाइरहेको थिएँ, उहाँप्रति घृणा प्रकट गर्दै तीरको वचनले प्रहार गर्दै थिएँ, उहाँले मलाई प्रेम गर्नुभयो, उहाँले मलाई प्रेम गर्नुभयो र आफैलाई मेरो निम्ति दिनुभयो। उहाँ आफैलाई दिनुभयो सर्वोच्च बलिदान। पाउल आफैलाई पापीहरूमध्ये मुख्य भन्छन्, मानलिन्छन्। उसले यो आफ्नो बढाई चढाई गर्न भनेका थिएनन्। यो एक वास्तविक तथ्य थियो। पापीहरूमध्ये ऊ सम्भवत मुख्य प्रधान थिए। मेरो मित्र, उहाँलाई इन्कार गर्दै ख्रीष्टको बहुमूल्य रगतलाई तपाईँ पैताला मुनि दबाउन सक्नुहुन्छ वा उहाँको विरूद्धमा खड़ा भएर उपेक्षा गर्न सक्नुहुनेछ, जस्तो पाउले गरेका थिए। तर त्यो त्यस भीड़को लागि येशू ख्रीष्टले प्रार्थना गर्नुभएको थियो, पिता तिनीहरूलाई क्षमा गर्नुहोस् किनकि तिनीहरूले के गरिरहेका छन् जान्दैनन्। यद्यपि तपाईँ उहाँलाई घृणा गर्नु भए तापनि उहाँ तपाईँलाई प्रेम गरिरहनु भएको थियो। र आफैलाई तपाईको निम्ति दिइरहनु भएको थियो। पद 21 मा भनिएको छ, परमेश्वरको अनुग्रह म व्यर्थ तुल्याउन, किनकि व्यवस्थाद्वारा धार्मिकता हुन्छ भने त ख्रीष्ट व्यर्थमा मर्नुभयो। मित्र, मुख्य विचार यस पदमा सिर्फ यो हो कि यदि त्यहाँ पापीहरूलाई उद्धार गर्ने अरू मार्ग भए परमेश्वरले त्यस मार्गलाई पनि अपनाउनु हुने थियो। यदि व्यवस्था वा कुनै धर्मले पापीहरूलाई उद्धार गर्न सक्थ्यो भने परमेश्वरले त्यसको दिनु हुने थियो, तर कुनै पनि मार्ग थिएन हामीलाई उद्धार गर्ने। एउटै मात्र मार्ग असीम असीमित परमेश्वरले तपाई र मलाई बचाउन उद्धार गर्न दिनुभयो, त्यो आफ्नो पुत्रलाई यस संसारमा पठाउनु भएर, जो तपाई र मेरो निम्ति क्रुसमा आफ्नो प्राण दिनुभयो। उहाँ सर्वोच्च बलिदान हुनुहुन्थ्यो। यो वास्तविकता बुझ्ने प्रभु हरेकलाई हृदय दियो।
1: साँच्चै नै दाई, आजको अध्ययनले चाहिँ मलाई विश्वास छ हाम्रो धेरै जिज्ञासा प्रश्नहरूको उत्तर चाहिँ आजको अध्ययनले चाहिँ हामीलाई दिएको छ। पावल जस्तो कठोर फरिसी पनि ख्रीष्टको अनुग्रहमा परिवर्तन भए र त्यही सुसमाचारको प्रचार गरे। यसले हामीलाई के दर्शाउँछ भने परिवर्तन चाहिँ ख्रीष्टमा सम्भव छ।
2: आहा भाइ, यो कुरा सुन्दाखेरिमा म एकदमै खुसी भएको छु। यस अध्ययनले हामीलाई यो पनि सिकाउँछ कि ख्रीष्ट सम्पूर्ण मानव जातिको लागि अन्तिम बलिदान हुनुहुन्छ। अब कुनै अन्य बलिको आवश्यकता छैन। उहाँले सबैलाई उद्धारमा सहभागी हुनको लागि बोलाइरहनु भएको छ।
1: साँच्चै दाई, जसरी पावलले भन्नुभयो, ख्रीष्टले मेरो लागि आफूलाई दिनुभयो, त्यो सत्य आज पनि हामी सबैका लागि हो। जससँग ख्रीष्ट हुनुहुन्छ त्यससँग साँचो जीवन छ।
2: हो नि त भाइ, त्यो अनन्तको जीवनमा प्रवेश गर्ने बाटो एउटै छ, त्यो हो ख्रीष्टको बाटो अर्थात क्रुसको बाटो। उहाँमा विश्वास गरेर मात्र हामी नयाँ जीवनमा जिउन सक्छौ।
1: साँच्चै नै दाई, परमेश्वर विश्वासयोग्य हुनुहुन्छ र हामी विश्वासका साथ उहाँ कहाँ आउनुपर्छ।
2: हो भाइ, परमेश्वरको महान उपहार येशु ख्रीष्ट मार्फत प्राप्त अनन्त जीवन हो। त्यसैले प्रश्न यो हो कि के हामी त्यो जीवनमा जिइरहेका छौं। त्यसैले श्रोताहरू, यो अध्ययनले तपाईहरूलाई उत्साह र अनन्त जीवनको मार्ग देखाएको छ भन्ने हामी आशा गरेका छौं, र तपाईहरूले पाउनु भएको आशिषहरू हामीहरूसँग बाँड्नुहोस् र केही प्रार्थनाको विषयहरू छन् भने हामीलाई बताउनुहोस्। हामी तपाईहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गरिरहनेछौ।
1: हजुर, साँच्चै नै हाम्रा आदरणीय श्रोताहरू, हामीलाई विश्वास छ तपाईँहरूको आशिषले हामीलाई अझ धेरै आशिषित बनाउनुहुनेछ। र आजको दिनलाई पनि हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा हुन चाहन्छौ र हामी निरन्तर रूपमा तपाईँहरूको निम्ति प्रार्थना गर्ने रहनेछौ। र अन्त्यमा परमेश्वरको प्रेम, येशु ख्रीष्टको अनुग्रह र पवित्र आत्माको मार्गदर्शन हामी हरेकको जीवनमा सधैँभरि रहिरहोस्। आजको अध्ययनलाई भने यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूले पाउनुभएको आशिष, तपाईँहरूको प्रार्थनाको विषय र हाम्रो कार्यक्रमबारे केही प्रश्न अथवा जिज्ञासाहरू छन् भने पनि हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97 97।

0: हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707420979797।
1: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248543।
3: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
4: लस्तो है मेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नगफारममा असिम टमाटर कि ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मानु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्बन्न बोरबारी ढुवानीला सुविधा न मुभा क्रङ्गुर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 0105204770 असेम 9851187882 फोन सिङजिम सेगो है रोमा।
3: ओहो होइन, के हो नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि?
5: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
5: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
3: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
5: के तपाई नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई रु 80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन सुरुमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9851063802 9851063802। राष्ट्रको लागि बक्सिङ,
3: स्वास्थ्यको लागि बक्सिङ,
5: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
3: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइट तर्फ, ओम शान्ति भवन नजिकै।
5: समय बिहान र बेलुका।
3: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841564499, 9841564499।
5: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
1: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू,
0: जनरल मेडिसिन सेवा,
3: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
0: भिटामिन डी,
3: भिटामिन B12,
0: आइरन प्रोफाइल
3: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण,
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी, धादिङ।
4: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, UPVC र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
5: भैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला।
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल UPVC एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त ISO नेपाल गुणस्तर मान्यता प्राप्त UPVC अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। UPVC र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
6: ल टिप्नुहोस्, प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 9843004337 र 0105900093 मा सम्पर्क गर्नु होला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
8: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: 6.9 को standard display, AI powered camera, Vivo को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: विगत 15 वर्ष देखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिप टप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार फोन नम्बर 9141867764 9141867764।
2: राष्ट्रको लागि बक्सिङ,
3: स्वास्थ्यको लागि बक्सिङ,
2: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
3: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइटातर्फ ओम शान्ति भवन नजिकै।
2: समय बिहान र बेलुका।
3: थप जानकारीका लागि रेगन श्रेष्ठ सम्पर्क नम्बर 9141565649 9141565649।
2: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
4: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: ई-अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS
0: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म
0: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्
3: नेपाल टेलिकम राष्ट्रको संचार
4: समाचार अब विस्तारमा विपक्षी दलहरूको अवरोध हटेसँगै प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि सामान्य छलफल शुरू भएको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वक्तव्यसहित सुसम्बन्धी छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। बैठकमा सभामुख डोल प्रसाद अरियालले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल मात्रै हुने र मन्त्रालयगत कार्यक्रम तथा योजनाका बारेमा विनियोजन विधेयकमाथि विस्तृत छलफल गरिने र छलफलका लागि 4 घण्टाको समय निर्धारण गरिएको जानकारी दिनुभयो। बैठकमा आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सत्ता पक्षका सांसदहरूले देशको अर्थतन्त्रका समग्र समस्यालाई समाधान गर्ने गरी बजेट आएको बताउनुभयो। सांसदहरूले विप्रेषण आयात र बेरोजगारी जस्ता पक्षलाई उत्पादन रोजगारी र आर्थिक विकासतर्फ लैजाने गरी बजेटले रूपान्तरणकारी लक्ष्य लिएको औल्याउनुभयो। सांसदहरूले आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्रको व्यापक पुनर्संरचना मात्र नभई शासकीय सुधारको लय समातेको भन्दै निजी क्षेत्रको मनोबललाई उकास्न महत्वपूर्ण दिशानिर्देश गरेको बताउनुभयो। यस्तै प्रतिपक्षी दलका सांसदहरूले बजेटमा आम नागरिकका समय सापेक्ष समस्याहरू सम्बोधन हुन नसकेको बताउनुभयो। विद्युत खपतमा लगाइएको मूल्य अभिवृद्धि करले विद्युत खपत घट्ने र बजेटले लिएको लक्ष्य पूरा हुनेमा आशंका व्यक्त गर्दै सांसदहरूले यथार्थ परिस्थिति आकलन गरी बजेट ल्याउनु पर्नेमा जोड़ दिनुभयो। बजेटमाथिको छलफलमा उठेका विषयमा आज

0: अर्थमन्त्री डाक्टर वाग्लेले जवाफ दिने कार्यसूची रहेको छ। यसैगरी बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले विनियोजन विधेयक 2083, राष्ट्र ऋण उठाउने विधेयक 2083 र नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यस्तै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसअघि सभामा कार्यसूचीमाथिको प्रक्रिया अघि बढ़िरहँदा श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधि सभाको वेल घेराउ गरेर नाराबाजी गरिरहनु भएको थियो। सभामुख डोल प्रसाद अरियालले बोल्ने समय नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गरेर नाराबाजी गरेर अवरोध गर्नुभएको थियो। सभामुख अरियालले रोष्ठम अगाडि उभिएर नाराबाजीसहित विरोध श्रम संस्कृति पार्टीका सांसदहरूलाई आफ्नो स्थानमा बस्न आग्रह गर्दै बोल्न समय दिनुभयो। त्यसपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सदनलाई विधिबाट सञ्चालन गर्न आग्रह गर्दै संविधान अनुसार संसद र शासन व्यवस्था सञ्चालन गरे मात्रै देशमा सुशासन कायम हुने बताउनुभयो। वहाँले सीमाबारे प्रधानमन्त्रीले गम्भीर गल्ती कुरा बोलेको भन्दै सदनमा बोलाउनका लागि रूलिङ गर्न सभामुख अरियालसँग माग गर्नुभयो। वहाँले प्रधानमन्त्री शाहको बोलीका कारण सीमानामा झन समस्या बढ़ेको बताउँदै सीमा मिचिएको विषयमा हेर्न र बुझ्न सेनालाई सीमानामा पठाउन माग गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्तिको विषयमा प्रतिनिधि सभामा स्पष्टीकरण दिँदै प्रधानमन्त्रीको अभिव्यक्ति 10 गजा अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सभामुखसँग समय लिएर परराष्ट्र मन्त्री खनालले सीमा समस्या समाधानका लागि नेपाल भारत बाउण्ड्री वर्किङ ग्रुप र अन्य संयन्त्रको म्यापिङको काम भइरहेको बताउनुभयो। परराष्ट्र मन्त्री खनालले लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका क्षेत्रहरू नेपालको अभिन्न भूभाग रहेको र यस विषयमा सरकारको आधिकारिक धारणा स्पष्ट रहेको बताउनुभयो। सीमा सम्बन्धी समस्यालाई कूटनैतिक माध्यम र ऐतिहासिक तथ्य तथा नक्साका आधारमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको र यसका लागि भारतसँग निरन्तर संवाद भइरहेको उहाँले जानकारी गराउनुभयो। प्रधानमन्त्री शाहले सन् 1816 को सुगौली सन्धिको सन्दर्भमा बेलायतको भूमिकाबारे दिनुभएको अभिव्यक्तिका बारेमा परराष्ट्र मन्त्री खनालले नेपालले कुनै तेस्रो पक्षको मध्यस्थता खोजेको नभई तत्कालीन समयका थप सन्दर्भ सामग्रीहरूका लागि मात्र तत्कालीन हस्ताक्षरकर्ताको नाम उल्लेख गरिएको प्रश्न पार्नुभयो। सीमा विवाद नेपाल र भारतको द्विपक्षीय विषय भएको र यसलाई आपसी समझदारीमै टुंग्याउनु पर्नेमा सरकार अडिग रहेको भन्दै परराष्ट्र मन्त्री खनालले समस्याको समाधान कूटनीतिक संवाद र वार्ताको माध्यमबाट गरिने बताउनुभयो।
1: प्रधानमन्त्रीज्यूले 2083 जेठ 17 गते संघीय संसदमा नेपालको सीमा सम्बन्धी विषयमा जवाफ दिने क्रममा राख्नु भएको भनाईको सन्दर्भ केही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेशनसँग जोड़िएको छ। नेपालको सीमांकन सन् 1816 को सुगौली सन्धिसँग प्रत्यक्ष रूपमा सम्बन्धित भएकोले मित्र राष्ट्र संयुक्त अधिराज्यको नाम उल्लेख गर्नुभएको हो। यसमा तेस्रो पक्षको मध्यस्थता हामीले खोजेका होइनौ, खालि तत्कालीन अवस्थाको थप सन्दर्भ सामग्री केही भए ती स्वाभाविक रूपमा समस्या समाधानमा सहयोगी हुन सक्ने हुनाले आवश्यक परेमा त्यसको उपयोग गर्ने विषयलाई सम्मानीय ज्यूले इंगित गर्नुभएको हो। म केही स्पष्ट पार्न चाहन्छु भने नेपाल भारत सीमा द्विपक्षीय विषय हो र नेपाल तथा भारत बीच रहेको घनिष्ठ सम्बन्धको मर्म र भावना अनुरूप ऐतिहासिक सन्धि सम्झौता तथा नक्साका आधारमा यस समस्याको समाधान कूटनीतिक संवाद र वार्ता मार्फत गर्न नेपाल प्रतिबद्ध छ।
0: परराष्ट्र मन्त्री खनालले सदनमा आफ्नो भर्खरै सम्पन्न भारत भ्रमणका विषयमा समेत जानकारी गराउनु भएको थियो। प्रतिनिधि सभाको बैठकमा परराष्ट्र मन्त्री खनालले जवाफ दिइरहँदा प्रतिपक्ष दल श्रम संस्कृति पार्टीका सांसदहरूले भने उठेर विरोध गर्नुभएको थियो। बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बेले प्रधानमन्त्री शाहले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्तिको जवाफ परराष्ट्र मन्त्री शिशिर खनालले दिने भएपछि आफूहरू सदन सुचारू गरेर अगाडि बढ़न तयार भएको बताउनुभयो। यस्तै प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलका नेता राम बहादुर थापाले नेपालले कुनै पनि भारतीय भूमि नमिचेको यथार्थलाई सत्ता र प्रतिपक्षले राम्रोसँग मनन गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश कुमार हमालले राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सीमा सुरक्षा जस्ता विषयमा संसद विभाजित भएर प्रस्तुत हुनु दुखद भएको बताउनुभयो। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सीमानाको विषय अति संवेदनशील भएकाले यसमा सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनुपर्ने बताउनुभयो। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रयोग गरेका शब्द अशिष्ट र अपमानजनक भएको भन्दै आपत्ति जनाएको थियो। रासोपा सांसद समीक्षा बाँसकोटाले नियमापत्ति जनाउँदै संसदको गरिमा घटाउने खालका शब्दहरू प्रयोग नगर्न आग्रह गर्दै सदनको चिरहरण, मुर्दा लास र मुर्दा शान्ति जस्ता शब्दहरू संसदको मर्यादा विपरीत रहेकाले संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदमा बजेट पेश हुनु पूर्व सूचना सुहावट भई अनियमितता भएको भन्ने प्रचारमा सत्यता नभएको बताउनु भएको छ। प्रतिनिधि सभा अर्थ समितिको आजको बैठकमा आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको अनुमान बजेटका मुख्य मुख्य व्यवस्थाका सम्बन्धमा जवाफ दिँदै वहाँले प्रस्तावित करका दरबारे सूचना सुहावट भएर जेठ 14 गते बीवाईडी गाड़ी भित्रिएको भनेर आफूमाथि लगाइएको आरोप निराधार भएको स्पष्ट गर्नुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले आफू विरूद्ध संगठित रूपमा अफवाह फैलाइएको जिकिर गर्दै बजेट वक्तव्यमा समावेश भएका एकाद बुदा आर्थिक विधेयकमा छुटेकाले संशोधन गरिएको स्पष्ट गर्नुभयो। प्रधानमन्त्री र अर्थमन्त्रीलाई विवादित बनाउने गलत मनसायले तथ्य र प्रमाण बिना अनावश्यक चर्चा गराइएको उहाँको भनाइ छ। बैठकमा समितिका सदस्य लीमा अधिकारीले सदनमा प्रस्तुत बजेट ऐतिहासिक र रूपान्तरणकारी आएको बताउँदै अर्थमन्त्री वाग्लेको जवाफबाट धेरै विषय स्पष्ट भएको बताउनुभयो। समितिका सदस्य नरेन्द्र कुमार केरुङले विगतमा सरकारका पालामा केही भएन भन्ने भाष्य गलत भएको बताउनुभयो। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण संकलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी एक महिना म्याद थप गरिएको आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीले जानकारी दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25,00,000 किसान आबद्ध भएका छन्। किसानलाई जमीनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रका अधिकृत संजीव पण्डितले जानकारी दिनुभयो। कृषि जनगणना 2078 अनुसार 41,30,000 संख्यामा रहेको बाँकी 16,00,000 भन्दा बढ़ी किसानलाई पनि सूचीकृत गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो। देशभर स्थानीय तहसँग समन्वय गरी किसानका सूचना तथा तथ्याङ्क संकलन गरिएको हो। नेपालका अधिकांश स्थानीय तहमा बेरुजू बढ़दै गएका बेला पर्वतको महाशिला गाउँपालिकाले भने आर्थिक वर्ष 2081-82 शून्य बेरुजू कायम गर्दै वित्तीय अनुशासनमा नयाँ इतिहास रचेको छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
2: महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको 63 औं वार्षिक प्रतिवेदन अनुसार पर्वतको महाशिला गाउँपालिकाले आर्थिक वर्ष 2081-82 आय व्ययतर्फको कुल 81,84,63,000 रूपियाँको लेखा परीक्षण सम्पन्न गर्दा एक रूपियाँ पनि बेरुजू नदेखिएपछि गाउँपालिकाले वित्तीय अनुशासन र सुशासनमा उल्लेखनीय सफलता हासिल गरेको हो। शून्य बेरुजू हुने गाउँपालिकाको सफलता ठूलो प्रयासले मात्र सम्भव भएको बताउनुहुन्छ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डे।
3: शुरूदेखि नै यो वर्षलाई बेरोजगार शून्य गाउँपालिका बनाउने भनेर कति वर्ष जनाएको
2: देशभरका स्थानीय तहहरू बेरोजु नियन्त्रणको चुनौतीसँग जुझिरहेका बेला मासिला गाउँपालिकाले कानूनको पूर्ण पालना, प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली तथा पारदर्शी भुक्तानी प्रक्रिया मार्फत यो सफलता हासिल गर्न सफल भएको हो। सीमित स्रोत र साधन, न्यून आर्थिक आय स्रोत भएको पालिका भए पनि आफूहरूले धेरै मेहनतका साथ शून्य बेरोजु बनाउन लागि परेको बताउनुहुन्छ गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भूषाल।
3: पर्वत जिल्लामा आर्थिक हिसाबले हेर्ने हो भने सबैभन्दा कम आय स्रोत भएको, राजस्व भएको हाम्रै पालिका पर्छ। आफ्नो स्रोत र साधन भित्र रहेर पूर्वाधार निर्माणका कुराहरू यसलाई संघले, प्रदेशले, स्थानीय सरकारले तिनटैको लगानीमा हामीले निरन्तर अगाडि बढाइरहेका छौँ।
2: मासिला गाउँपालिकालाई शून्य बेरोजु कायम गराउन गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्यहरू, गाउँसभाका सदस्यहरू तथा सम्पूर्ण कर्मचारीहरूको इमानदारीता र प्रतिबद्धताको महत्वपूर्ण भूमिका रहेको प्रतिवेदनको परिणामले नै देखाएको छ। आगामी दिनमा पनि सुशासन र विकासलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउने बताउनुहुन्छ प्रशासकीय अधिकृत देवेन्द्र पाण्डे। प्रतिवेदन अनुसार देशभरका 721 स्थानीय तहमध्ये शून्य बेरोजु कायम गर्ने पर्वतको मासिला बाहेक स्थानीय तहको सूचीमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका र गुल्मीको धुरकोट गाउँपालिका पनि रहेका छन्। भौगोलिक विकटता र कर्मचारी अभाव जस्ता चुनौतीका बावजुद आर्थिक अनुशासनको पूर्ण पालना गर्दै प्राप्त गरिएको मासिलाको यो सफलताले देशभरका अन्य स्थानीय तहलाई समेत वित्तीय पारदर्शिता र उत्तरदायी प्रशासनतर्फ प्रेरित गरेको छ। राजन पौडेल, रेडियो नेपाल पर्व।
0: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ समक्ष विद्युत विकास विभागबाट जारी भएका जलविद्युत आयोजना सम्बन्धी अनुमति पत्रहरूको वर्तमान अवस्था, प्रगति तथा प्रभावकारिताको समीक्षा गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन पेश गरेको छ। समितिको प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले आफ्नो जिम्मेवारी गहन ढंगले पूरा गरेकामा समितिका सदस्यहरूलाई धन्यवाद दिँदै प्रतिवेदनमा समेटिएका सुझावहरूको कानूनी र प्राविधिक मूल्याङ्कन सहित तत्कालै कार्यान्वयनमा लैजाने बताउनुभयो। समितिले अनुमति पत्र प्रणालीमा व्यापक नीतिगत, कानूनी तथा संरचनागत सुधार आवश्यक रहेको सुझावसहित प्रतिवेदन पेश गरेको छ। नेतृत्व पाएसँगै नवगठित विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालयले संस्थागत र नीतिगत काम शुरू गरेको छ। नेपाल सरकारको पछिल्लो कार्य विभाजनबाट साविक शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट विज्ञान तथा प्रविधि हटाएर नव प्रवर्तन थपेर विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय स्थापना भएको हो। यस मन्त्रालयमा स्वतन्त्र सांसद महावीर पुनले मंगलबारदेखि मन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्नु भएको छ। मन्त्रालयका सचिवका रूपमा इन्जिनियरिङ सेवाका प्रमिला वज्राचार्यले पनि केही दिन अघि जिम्मेवारी पाउनु भएको थियो। मकैको उचित मूल्य नपाउँदा मोरङका किसानहरू मर्कामा परेका छन्। सरकारले गहुँ तथा धानको समर्थन मूल्य निर्धारण गर्दै आएको भए पनि मकैको समर्थन मूल्य निर्धारण नगर्दा किसान मर्कामा परेका हुन्। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
4: गत वर्ष स्थानीय बजारमा मकै प्रति क्विन्टल 3300 देखि 3500 रूपियाँसम्म बिक्री हुने गरेकोमा यो वर्ष व्यापारीहरूले प्रति क्विन्टल 2500 देखि 2600 रूपियाँमा खरिद गर्ने गरेको मोरङ धनपालथान गाउँपालिका 3 का किसान अनिल कुमार यादवको भनाइ छ।
5: 3300 देखि 3500 थियो, अहिले 2600 सम्मको भाव छ। बिघामा 7 बोरा लाग्छ डिएप, 12 बोरा लाग्छ युरिया, जोत खर्च छ अनि डिजल छ, मोबिल छ, सबै थोक जोडेर 90,000 रूपियाँ खर्च छ। त्यो हिसाबले हामीलाई भएको छैन, जस्तो मन लाग्यो त्यस्तै भाव।
4: त्यस्तै रंगेली नगरपालिका 4 का किसान मरुङ बाबु बिश्राले अरू बालीको तुलनामा राम्रो आमदानी हुने भएपछि विगत 10 वर्षदेखि मकै खेती गर्दै आउनु भएको छ। मल बिउ विषादी तथा काम गर्ने मजदूर सहित ठूलो खर्च गरेर मकै खेती गर्दै आए पनि यो वर्षको मकैको भावले आफूलाई निराश बनाएको उहाँको भनाइ छ।
6: धेरै भावको समस्या छ, मजदूरहरूलाई काम गर्ने जेला पनि निस्किँदैन, किसानलाई खट्ने जेला पनि आफू खटे बेग्लै हो, खादमल दुनियाँको महँगो छ, खादमल समयमा पाइँदैन।
4: मकैको समर्थन मूल्य निर्धारण नहुँदा व्यापारीहरूले आफू खुसी मकैको भाव तोक्ने गरेको किसानको गुनासो छ। प्रति बिघा 150 देखि 200 मनसम्म मकै उत्पादन हुन थालेपछि मोरङ जिल्लामा पछिल्लो समय मकै खेतीप्रति किसानको आकर्षण बढ़न थालेको छ। धान गहुँ जस्तै सरकारले मकैको पनि समर्थन मूल्य चाँडै निर्धारण गर्नुपर्ने अर्का किसान विशाल शिवाकोटीको भनाइ छ।
7: यो बेलामा चाहिँ मूल्य एकदम डाउनै भएको, हावा हुनरी आयो भने एकैचोटि लगानी जति भए पनि बर्बादै हुन्छ। त्यत्रो रिस्कमा गरेर पनि कृषकले त्यो भाउ सुन्दाखेरि दुःख नै लाग्छ कि।
8: गत वर्ष मोरङ जिल्लामा 21,100 हेक्टर क्षेत्रफलमा लगाइएको मकै खेतीबाट 147,700 मेट्रिक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ। यो वर्ष मोरङ जिल्लामा 21,300 हेक्टर क्षेत्रफलमा मकै खेती लगाइएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
0: वर्षाका कारण ठाउँ ठाउँमा पहिरो गएपछि कर्णाली करिडोर अन्तर्गत कालीकोट सड़क खण्ड अवरूद्ध भएको छ। कालीकोट खण्डमा पर्ने नरहरिनाथ गाउँपालिका एक लालीघाटदेखि भौतेकुना सान्नी त्रिवेणी गाउँपालिका एकको रेगिल खण्ड र पचाल झरना गाउँपालिका चारको घाटफारी सड़क खण्ड अवरूद्ध भएको हो। आज बिहानैदेखि डोजरले पहिरो पन्छाउने प्रयास भइरहे पनि झण्डै 3 किलोमिटर सड़कमा लेदो बगेकाले पन्छाउन कठिन भएको प्रहरी नायब उपरीक्षक खिम बहादुर खत्रीले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानका सैन्य केन्द्रहरूमा श्रृंखलाबद्ध आक्रमण शुरू गरेको छ। इरानी सेनाले अमेरिकाको एउटा सैन्य हेलिकप्टर खसालेको बदलामा अमेरिकाले होर्मुज जलमार्ग नजिक रहेका इरानी राडार प्रणालीमा आक्रमण गरेको हो। त्यसको बदलामा इरानले पनि खाड़ी क्षेत्रका अमेरिकी सैनिक अखाड़ाहरूमा आक्रमण गरेको छ। इरानी सेनाले बहराइन, जोर्डन लगायतका 21 अमेरिकी केन्द्रमा आक्रमण गरेको छ। इरानले ड्रोनबाट अमेरिकाको अपाचे हेलिकप्टरमा आक्रमण गरेर खसाले पनि त्यहाँ रहेका दुई पायलटलाई अमेरिकी सेनाले सकुशल उद्धार गरेको थियो। यसैबीच इरान विरूद्धको अमेरिकी सैन्य आक्रमणको इरानी विदेश मन्त्रालयले कड़ा निन्दा गरेको छ। स्ट्रेट अफ होर्मुजमा सोमबार राति अमेरिकी सैन्य हेलिकप्टर दुर्घटना भएपछि अमेरिकाले बुधबार इरानको दक्षिणी क्षेत्रमा क्रूर आक्रमण गरेको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ। उत्तरी आयरल्याण्डको वेलफास्ट शहरमा गए राति चकुवा आक्रमणपछि भड़केको हिंसामा घर र कारहरूमा आगजनी तथा व्यापक तोड़फोड़ भएको छ। मास्क लगाएका अज्ञात मानिसहरूको समूहले परिवारका सदस्यहरूलाई बाहिर निकाल्दै घरहरूमा आगो लगाएका थिए। अब आर्थिक समाचार।
9: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिले नुवाकोटको रातामाटे सब स्टेशन र नयाँ दमौली सब स्टेशन तथा 297 किलोमिटर लामो विद्युत प्रसारण लाइनको निर्माण कार्यको बुधबारदेखि औपचारिक शुरूआत गरेको छ। संयुक्त राज्य अमेरिकाबाट प्राप्त 55 करोड़ अमेरिकी डलर अनुदान र नेपाल सरकारको 19.70 करोड़ अमेरिकी डलर लगानीमा भइरहेको परियोजनाले अन्तर्राष्ट्रिय स्तरको विद्युत प्रसारण पूर्वाधार निर्माण र महत्वपूर्ण सड़क सञ्जालको स्तर उन्नति कार्यमा सहयोग गर्नेछ। संयुक्त राज्य अमेरिकाको संयुक्त लगानी रहेको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको विद्युत प्रसारण आयोजना अन्तर्गत 3 उच्च क्षमतायुक्त 400 केवी सब स्टेशन तथा 315 किलोमिटर प्रसारण लाइन निर्माण हुँदैछ। शिलान्यास गरिएको 297 किलोमिटर लामो प्रसारण लाइन सञ्जालमा लप्सीफेदी रातामाटे न्यू हेटौडा प्रसारण लाइन खण्ड, रातामाटे न्यू दमौली प्रसारण लाइन खण्ड र न्यू दमौली न्यू बुटवल प्रसारण लाइन खण्ड रहेका छन्। कार्यक्रममा नेपाल सरकारका अर्थ सचिव तथा एमसीए नेपाल संचालक समितिका अध्यक्ष डाक्टर घनश्याम उपाध्यायले ऊर्जा सुरक्षा सुनिश्चित गर्न, लगानी र औद्योगिक विस्तार प्रवर्धन गर्न र नेपालको ऊर्जा सम्भाव्यताबाट अधिकतम लाभ प्राप्त गर्न विद्युत प्रसारण पूर्वाधारलाई सुदृढ गर्नु आवश्यक भएको बताउनुभयो। कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्व स्तरीय स्किन केयर उत्पादन शुरू भएको छ। नेपाली ब्राण्डको आरएसले ललितपुरको इमाडोलमा 35 करोड़को लगानीमा उद्योग स्थापना गरी अन्तर्राष्ट्रिय स्तरको स्किन केयर उत्पादन बजारमा ल्याएको आएको छ। कम्पनीले कोरियन प्रविधि तथा उच्च गुणस्तरीय कच्चा पदार्थको प्रयोग गरी नेपालमै विश्व स्तरीय उत्पादन गरिरहेको जनाएको हो। ओआरए ब्रान्ड उत्पादन गरिरहेको एनके कस्मेटिक प्रालीका प्रमुख तथा गैर आवश्यक नेपाली संघ एनआरएनए का पूर्व अध्यक्ष विनोद कुंवरले नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरका गुणस्तरीय उत्पादन सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यका साथ कम्पनी स्थापना गरी सञ्चालन गरेको जानकारी दिनुभयो। देशभरका किसानहरूलाई एकै प्रणालीमा आबद्ध गर्ने सरकार अघि सारेको किसान सूचीकरण कार्यक्रम अन्तर्गत देशभरका 25 लाख किसान आबद्ध भएका छन्। किसानलाई जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभयो।
0: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
11: एसीसी महिला प्रीमियर कप क्रिकेट प्रतियोगिताको क्वार्टर फाइनल खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ। यो हारसँगै नेपाल एसीसी टी20 एसिया कप छनौट होडबाट बाहिरिएको छ। मलेसियाको कुलालम्पुर स्थित बायोमास ओभल क्रिकेट स्टेडियममा बुधबार भएको खेलमा नेपाल थाइल्याण्डसँग 56 रनले पराजित भएको हो। थाइल्याण्डले दिएको 131 रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 74 रनमा समेटियो। नेपालका लागि रूबिना छेत्रीले अभिजित 20 रनको योगदान दिन। यस्तै सोनी पाखरिनले 15 तथा सम्झना खड्का र सीता राणा मगरले समान 12-12 रन जोड्नु बाहेक अन्य खेलाड़ीले दोहोरो अंकमा रन जोड्न सकेनन्। यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित 20 ओभरमा 4 विकेटको क्षतिमा 130 रनको योगफल बनाएको थियो। थाइल्याण्डकी नाना पाट खोन्सा रोइनकाईले अभिजित 62 रनको योगदान दिन। यस्तै फानिता मायाले 26 रन बनाएन भने चानिदा सुथिर उमाङले 16 तथा कप्तान नारुमय चाईवाईले 8 रन बनाइन्। बलिङतर्फ नेपालका कविता कुंवर, रूबिना छेत्री र रिया शर्माले समान 1-1 विकेट लिए। यसै महिना मलेसियामा नै भएको खेलमा नेपाल चीनसँग पराजित हुँदै एसियन गेम्स छनौटबाट पनि बाहिरिएको थियो। एसियन गेम्स यसै वर्ष जापानमा हुँदैछ। एसियन ई लर्निङ जयकुमार नाथ शाह स्मृति इन्टर स्कूल अण्डर 16 क्रिकेट प्रतियोगिताको उपाधि सुशील केडिया विश्व भारती स्कूल डीएभीले जितेको छ। मुल्तानी क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा डीएभीले नेपाल पुलिस स्कूललाई डीएलएस पद्धतिको आधारमा 7 विकेटले पराजित गर्दै उपाधि जितेको हो। डीएभीले लगातार दोस्रो पटक उपाधि हात पारेको हो। वर्षाले प्रभावित खेलमा जितका लागि 70 रनको लक्ष्य पछ्याएको डीएभीले 10.5 ओभरमा 3 विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो। उपाधिसँगै डीएभीले 1,50,000 रूपियाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता पुलिसले 75,000 रूपियाँ पुरस्कार प्राप्त गर्यो। काठमाडौँ जिल्ला क्रिकेट संघको आयोजनामा जेठ 19 गतेदेखि शुरू भएको प्रतियोगितामा 24 टोलीको सहभागिता रहेको थियो।
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका केही स्थानहरूमा, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत सबै प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 29.6 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 2.3 मिलिमिटर। काठमाडौँको अधिकतम 27.5 डिग्री सेल्सियस, न्यूनतम 18.5 डिग्री सेल्सियस, वर्षा 21 मिलिमिटर। पोखराको अधिकतम 31.3 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 41 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 37.3 डिग्री सेल्सियस, न्यूनतम 20.9 डिग्री सेल्सियस, वर्षा 9.6 मिलिमिटर। र दिपायलको अधिकतम 39.4 डिग्री सेल्सियस, न्यूनतम 22.2 डिग्री सेल्सियस, वर्षा 4 फुट। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिपक्षको अवरोध हटेसँगै प्रतिनिधि सभा बैठक सुचारू। बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल शुरू। प्रधानमन्त्रीले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्तिका विषयमा प्रतिनिधि सभाको आजको बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालद्वारा स्पष्टीकरण। सीमा समस्याको समाधान कूटनैतिक संवाद र वार्ताको माध्यमबाट गरिने परराष्ट्र मन्त्री खनालको भनाई। सम्पत्ति छानबिन आयोगद्वारा सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप। किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25,00,000 किसान आबद्ध। र इरानका सैन्य केन्द्रहरूमा अमेरिकाको श्रृंखलाबद्ध आक्रमण, इरानी विदेश मन्त्रालयद्वारा आक्रमणको निन्दा। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। अवस्त नमस्कार।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।
13: लस्सो है मेबे फेबेमा रंगमाजे आरसीसी दिम बोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम टमाटर की टनेलमा सिंगबै सुर सेंजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी दिम फिटिङ सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुभा क्रङ्युर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 0-10-520-470 असेम 98-511-87-882 फोन सिन्जिम सेगो है रोमा।
14: सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
15: हो र होइन होला त्यस्तो त
16: सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
15: के भएन मिस
16: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
15: हुन्छ
17: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
18: नेपाल सरकार विज्ञापन बोर्ड
19: सिद्धलेको गाउँपालिका धादिङको सूचना गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषकको सूचीकरण अभियान सञ्चालन भइरहेको छ यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला तपाईले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ सही विवरण दिउँ कृषक सूचीकरणमा सहभागी बनाऊ राज्यको सेवा र सुविधा सुनिश्चित गरौं सिद्धलेक गाउँपालिका कृषि विकास शाखा धादिङ

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। प्रधानमन्त्रीको अभिव्यक्तिमाथि संसदमा चर्को बहस, प्रतिपक्षको कड़ा आपत्ति, सीमा विवादमा सरकारको स्पष्टीकरण, लिपुलेख कालापानी नेपालको अभिन्न अंग रहेको सरकारको भनाई।
1: प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलत दशगजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छन्।
0: कांग्रेस महाधिवेशन तयारीमा सदस्यता अध्यावधिक नगर्ने, जनप्रतिनिधि महाधिवेशनबाट बाहिरिने, आर्थिक विधेयकमा चलखेलको आरोप, भ्रामक रहेको अर्थमन्त्रीको दावी।
2: प्रधानमन्त्रीलाई विवादित बनाउने, प्रधानमन्त्री पछि अर्थमन्त्रीलाई विवादित बनाउने, यति हो, सबै राष्ट्रको हितमा छ।
0: चितवन सहित विभिन्न जिल्लामा चैते धानमा नेट ब्लास्ट रोगको संक्रमण, रोग नियन्त्रणका उपाय अप्नाउन विज्ञको सुझाव, देशभर 25 लाख किसान सूचीकरण प्रणालीमा आबद्ध।
3: रियल किसान हो भने एक किसिमको आइडेन्टिटी पनि हो यो एउटा कुरा होइन।
0: र एसिया कप सपना अधुरै, थाइल्याण्डसँग पराजित हुँदै नेपाल क्वार्टर फाइनलबाट बाहिरियो।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: संसद लोकतन्त्रको बलियो आधार र नीति निर्माणको प्रमुख थलो हो, तर पछिल्लो समय यो जनसरोकारका मुद्दा भन्दा व्यक्ति र दलगत स्वार्थ प्रदर्शन गर्ने मञ्च जस्तो बन्दै गएको देखिन्छ। जनताका समस्या भन्दा भाषण अवरोध र राजनैतिक प्रतिस्पर्धाले प्राथमिकता पाउँदा महत्वपूर्ण कानून र नीतिहरू ओझेलमा परेका छन्। संसदको गरिमा जोगाउन दलहरू जिम्मेवार, मर्यादित र परिणाममुखी बन्न आवश्यक छ, अन्यथा जनतामा संसदप्रतिको विश्वास झन कमजोर हुँदै जानेछ। अब खबर सन्तोषी रावलबाट।
5: परराष्ट्र मन्त्री सुशील खनालले प्रधानमन्त्री बालिन शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति, दशगजा क्षेत्रमा नेपाल भारत दुवैको जमीन उपभोग भइरहेको विषयमा केन्द्रित रहेको स्पष्टीकरण दिनुभएको छ। आजको प्रतिनिधि सभा बैठकमा परराष्ट्र मन्त्री खनालले प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिका बारेमा स्पष्टीकरण दिँदै लिपुलेख, लिम्पियाधुरा र कालापानी लगायतका क्षेत्रहरू नेपालको अभिन्न भूभाग रहेको र यस विषयमा सरकारको आधिकारिक धारणा स्पष्ट रहेको दावी गर्नुभयो। सीमा सम्बन्धी समस्यालाई कूटनीतिक माध्यम र ऐतिहासिक तथ्य तथा नक्साका आधारमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको र यसका लागि भारतसँग निरन्तर संवाद भइरहेको जानकारी गराउनुभयो।
1: प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलत दशगजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छन्। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा फिक्स्ड बााउण्ड्री प्रिन्सिपल अवलम्बन गरिएकोले क्रस बोर्डर अकुपेशन भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको छ।
5: प्रधानमन्त्री शाहले 1816 सुगौली सन्धिको सन्दर्भमा बेलायतको भूमिका बारे दिएको अभिव्यक्तिका बारेमा स्पष्टीकरण दिँदै मन्त्रीले नेपालले कुनै तेस्रो पक्षको मध्यस्थता खोजेको नभई ऐतिहासिक तथ्य र सन्दर्भ सामग्रीका लागि मात्र तत्कालीन हस्ताक्षरकर्ताको नाम उल्लेख गरेको प्रश्न पार्नुभयो। सीमा विवाद नेपाल र भारतको द्विपक्षीय विषय भएको र यसलाई आपसी समझदारीमै टुंग्याउनु पर्नेमा सरकार अडिग रहेको उहाँको तर्क थियो।
1: नेपाल इण्डिया बााउण्ड्री वर्किङ ग्रुप र अन्य संयन्त्रहरूले म्यापिङको कार्य गरिरहेका छन्। यस विषयमा विस्तृत विवरण पछि प्राप्त हुनेछ। प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरूमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ।
5: यसै गरी दशगजा क्षेत्रको अतिक्रमण र सीमा स्तम्भहरूको व्यवस्थापनका लागि प्राविधिक टोलीहरू सक्रिय रहेको र जोइन्ट फिल्ड सर्वे टीमले विभिन्न स्थानमा काम गरिरहेको मन्त्रीले बताउनुभयो। सीमा क्षेत्रमा रहेका समस्यालाई वैज्ञानिक ढंगले समाधान गर्न र दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सरकारले राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गरिरहेको उहाँले सदनलाई विश्वास दिलाउनुभयो। यसैबीच उहाँले भारत भ्रमणका क्रममा भारत का विदेश मन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल बीच भेटवार्ता भएको बताउनुभयो। वहाँले आफ्नो भारत भ्रमण दुई देश बीच सम्बन्ध सुदृढ गर्न फलदायी भएको विश्वास आफूले लिएको बताउनु भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता विश्वराज आङदेवेले प्रधानमन्त्री शाहको राष्ट्रियताप्रतिको निष्ठामाथि प्रश्न उठाउनु भएको छ। वहाँले आज बसेको प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको सिमाना मिचेको छ भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई आलोचना गर्दै उक्त अभिव्यक्तिलाई आपत्तिजनक गैर जिम्मेवार र लज्जास्पद रहेको बताउनुभयो। समाधानका क्रममा वहाँले नेपाल कहिल्यै कसैको उपनिवेश नबनेको भन्दै प्रधानमन्त्रीले वीर गोर्खालीको स्वाभिमानमा प्रधानमन्त्रीले चोट पुर्याएको आरोप लगाउनुभयो।
6: फेरि कुनै दिन छापामार शैलीमा प्रधानमन्त्रीजी आउनुहोला, फेरि अर्कै त्यस्तो नहोस् मेरो मुलुकको प्रधानमन्त्रीले, तर डर लाग्छ फेरि कुनै उदण्डता मचाइदिनु होला, डर लागिराखेको छ। तर म अब उपरान्त म उहाँलाई खोज्न चाहन्न, किन भन्दाखेरि मेरो मुलुकको समस्या प्रश्नहरू उहाँको उपस्थिति भन्दा पनि ठूलो छ, भन्दा पनि संवेदनशील छ, त्यसकारण म उपरान्त अब खोज्न चाहन्न।
5: त्यस्तै नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले संसद सुचारूका तीनवटा उपायबारे जानकारी दिनुभएको छ। बैठकमा दलका तर्फबाट धारणा राख्दै संसदीय दलका नेता थापाले संसद सुचारूको विषय प्रधानमन्त्रीको हातमा रहेको भन्दै नेपालले भारतको सीमा मिचेको कुरा ऐतिहासिक कमजोरी हो भनेर स्वीकार गरेमा संसदको गति विरूद्ध अन्त्य हुने रासोपा सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन निर्देशन दिनुपर्ने र सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीले बोकेको वक्तव्यलाई संसदको अभिलेखबाट हटाउने रूलिङ गरेमा समस्या समाधान हुने बताउनुभयो।
7: सम्माननीय प्रधानमन्त्रीको हातमा छ यो संकटको समाधान। उहाँले यो रोस्टममा आएर मैले जे बोले भारत नेपालले भारतका धेरै जग्गाहरू मिचेको छ भन्ने कुरा जो मैले भने यो इतिहासको तथ्यसित मेल खाँदैन छ। यो मेरो ठूलो ऐतिहासिक भूल थियो भनेर स्वीकार गर्ने हो भने यो संकट हल हुन्छ।
5: अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले नेपालको ऐतिहासिकै सबैभन्दा ठूलो वित्तीय अपराधबारे छानबिन अघि बढ़ाइरहेकाले सरकारमाथि नियोजित रूपमा ठूलो छाप्ने प्रयास भइरहेको बताउनु भएको छ। आजको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै वहाँले पछिल्लो समय आर्थिक विधेयकमा भन्सार दर हेरफेर गरिएको र दस्तावेजमाथि पानाहरू गायब पारिएको भनी आएका समाचारहरू भ्रामक र अतिरञ्जित भएको स्पष्ट पार्नुभयो। समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सुशासनको नारा लिएर आएको सरकारलाई कमजोर बनाउने नियतले केही विषयलाई मात्र उचालिएर आधारहीन आरोप लगाएको बताउनुभयो।
2: प्रधानमन्त्रीलाई विवादित बनाउने, प्रधानमन्त्रीपछि अर्थमन्त्रीलाई विवादित बनाउने, यति हो। संसदको महासचिवलाई चिठी लेखेर बकाइदा यी सच्याइ हो। अहिले मैले भने 5-6 कुराहरूलाई सच्याएर हजुरहरूको यसमा चिरकटो भनेर प्रचारित गरिएको छ। चिरकटो होइन, सेङ्गो पानालाई हजुरहरूको विधेयकमा टाँसिरहेको छु, ताकि बहस हुँदा हजुरहरूले सोध्न सक्नुहुने थियो मलाई। सबै राष्ट्रको हितमा छ, आम जनताको हितमा भएका कुनै कुत्सित मनसाय नभएका कुराहरू यहाँ स्पष्ट छन्। त्यसपछि चाहिँ अनि हाउगुजी शुरू भयो।
5: शैत्यधानमा घाँटी मरूवा अर्थात नेक ब्लास्ट रोग संक्रमण देखिएको छ। चितवन, धादिङ, मकवानपुर लगायतका जिल्लामा चैते धान बालीमा रोगको संक्रमण देखिएको हो। चितवनको पूर्वी क्षेत्रमा लगाइएको चैते धानमा घाँटी मरूवा अर्थात नेक ब्लास्ट रोगको संक्रमण देखिएको र दाना नलाग्ने तथा बाल्ला सुक्ने समस्या आएको कृषि अनुसन्धान परिषदले जनाएको छ। राप्ती, खैरहानी, रत्नगर लगायत पूर्वी चितवनका अधिकांश क्षेत्रमा रोगको संक्रमण देखिएको बताउनुभयो। यस वर्ष वैशाख यता लगातार पानी परेपछि रोग फैलिएको हुन सक्ने अनुमान छ। पानी पर्ने रातमा चिसो र दिउँसोमा तातोका कारण तापक्रममा उतार चढ़ाव हुँदा ढुसी जन्य रोग फैलिन अनुकूल वातावरण बनेको धानबाली विज्ञले बताएका छन्। यो रोग संक्रमण घटाउन के गर्ने? नेपाल कृषि अनुसन्धान परिषदका कृषि वैज्ञानिक डाक्टर उज्जवल कुशवाहले सीआईएनसँग भन्नुभयो,
8: यो ढुसी जन्य रोग, यो ब्लास्ट चाहिँ विशेष गरी 25-30 डिग्री तापक्रममा र हावामा पानीको मात्रा बढ़ी छ, जसलाई हामी ह्युमिडिटी भन्ने गर्छौ, पानीको आर्द्रता, त्यो हावामा पानीको आर्द्रता 80% भन्दा बढी छ र त्यसपछि तापक्रम 25-30 डिग्री सेन्टिग्रेड छ भने यस्तो कन्डिसनमा यो रोग व्यापक रूपमा सर्ने गर्छ अर्थात् लाग्ने गर्छ एक दुई दिनमै बाली नै सखाप एक हप्ता भित्रमा जुन खेतमा लाग्यो बाली नै सखाप पारदिन्छन्।
5: धानलाई यो संक्रमणबाट रोकाउनको लागि के गर्नुपर्छ? अब
8: यसबाट बचाउनलाई सर्वप्रथम त उन्नत जातका बिउहरू लगाउनु पर्यो। नयाँ जुन सरकारले प्रमाणित गरेका बिउहरू छन्, सरकारले रिलिज गरेका बिउहरू छन्, सिफारिस गरेका बिउहरू छन्, ती जातहरू लगाउनु पर्यो।
5: कृषि वन तथा पर्यावरण मन्त्रालयले किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25 लाख किसान आबद्ध रहेको जनाएको छ। किसानलाई जमीनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएका कृषि सूचना तथा प्रशिक्षण केन्द्रका सूचना अधिकारी डाक्टर प्रकाश राज विष्टले सीआईएनलाई जानकारी दिनुभयो।
3: अब भविष्यमा किसान जति पनि नेपाल सरकार, स्थानीय सरकार अथवा प्रदेश सरकारले दिने सेवा सुविधाहरू सहुलियतहरू पछि चाहिँ किसान सूचीकरणमा आबद्ध भएको किसानलाई मात्रै दिने भन्ने यसको लङसम उद्देश्य पनि हो। जबसम्म यो सूचीकरणमा आबद्ध भएपछि उनलाई परीक्षा पत्र जारी गरिन्छ। परीक्षा पत्र जारी गरेपछि अब जब यो हाम्रो सबै सब्सिडीहरू जुन हाम्रो आबद्ध गरिन्छ नि त्यसपछि चाहिँ सबै उनीहरूको खातामा अथवा उनीहरूले कसले कुन किसानले कति अनुदान अथवा के कति सहयोग कसले पाएको जब त्यो लिङ्क गर्ने पनि हो यसको उद्देश्य।
5: साझा खबरमा विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु तथा सुरक्षा सम्बन्धी सम्झौता गर्न ढिलाइ भएको बताउनु भएको छ। ट्रम्पले ढिलाइ गर्दा त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभयो। सामाजिक सञ्जाल ट्विटर सोशलमा लेख्दै ट्रम्पले इरानको सैन्य क्षमता पूर्ण रूपमा कमजोर भइसकेको दावी गर्नुभयो। उहाँले इरानको सेना, नौसेना तथा वायु सेवालाई लक्षित गर्दै पूर्ण रूपमा पराजित भइसकेको टिप्पणी गर्नुभयो। अब खेल खबर। नेपाली महिला क्रिकेट टोली एसएससी महिला प्रिमियर कप क्रिकेटको क्वार्टर फाइनलबाट बाहिरिएसँगै एसिया कपमा छनौट हुन असफल भएको छ। एसियाली खेलकुदमा छनौट हुन नसकेको दोस्रो दिनमा महिला क्रिकेट टोली एसिया कपमा पनि छनौट हुन नसकेको हो। आज बिहान मलेसियाको वायु सेवा ओभलमा सम्पन्न भएको क्वार्टर फाइनल खेलमा नेपाल थाइल्याण्डसँग 56 रनले पराजित भयो। थाइल्याण्डले दिएको 131 रनको लक्ष्य पछ्याइएको नेपालले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 74 रन मात्र बनाउन सक्यो।
0: सन्तोषी रावल हुम्लाको दक्षिणी भे खडेरीको मारमा बाली सुक्दै खाद्य संकटको चिन्ता।
9: स्याउका बुट्टाहरू पनि हाम्रा त अब सबै सुकेर त्यस्तै त्यहाँलाई पात भइसक्यो। खडेरी परिया त गएको, हामी त गराउँदै गोड्नु निम्न हटेर आएको र अहिले हामीहरू क्या गरी पालिने हौ।
0: पानी पर्ने पर्खाईमा हुम्लाको दक्षिणी भेगका किसान रिपोर्टसँगै सड़कमा सवारी साधन दुर्घटनाको जोखिम कम गर्न सांसदको भूमिका लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
11: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीहरूले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण संकलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी एक महिना म्याद थप गरिएको आयोगका प्रवक्ता गणेश केसीले जानकारी दिनुभएको छ। यति बेला नेपालका अधिकांश स्थानमा प्री मनसून सक्रिय भइरहेको छ, तर हिमाली जिल्ला हुम्लाको दक्षिणी भेगमा भने खडेरी परेको छ। गएको माघदेखि पर्याप्त पानी नपर्दा किसानले लगाएका बाली सुक्न थालेपछि खाद्यान्न उत्पादन घट्ने चिन्ता बढ़ेको हो।
13: हुम्लाको सर्केघाट गाउँपालिका दुई रिपका साउरी कार्कीको खेतबारीमा उम्रिएका बाली पहेलिँदै सुक्न थालेका छन्। गएको माघ महिनादेखि आवश्यक मात्रामा पानी नपरेपछि पानीको अभावसँगै बालीमा रोग र किराको प्रकोप पनि बढ्दै गएको उहाँ बताउनुहुन्छ। खडेरीले खेतीपाती मात्रै होइन जनजीवन र पशुपालनलाई समेत असर पारेको छ। वर्षा नहुँदा वन क्षेत्रमा घाँस पलाउन नसकेपछि पशु चौपायलाई आहाराको समस्या भएको छ। यता धुलो र तातो मौसमका कारण रुगाखोकी झाडा पखाला जस्ता स्वास्थ्य समस्या देखिन थालेको स्थानीय बताउँछन्। अदनचुली गाउँपालिका दुई अब घरका कलबुढा पानी नपर्दा खेती र पशुपालन दुवै संकटमा परेको बताउनुहुन्छ। हुम्लाको दक्षिणी क्षेत्रमा अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्छन्। सिंचाई सुविधा न्यून भएकाले वर्षा नहुँदा खेती नै प्रभावित हुने गरेको छ। अहिलेको खडेरीले आगामी खाद्यान्न उत्पादनमा गम्भीर असर पार्ने चिन्ता किसानमा छ। ताजाकोट गाउँपालिका एक जिमानाका पदम खड्काका अनुसार बालीसँगै रूख र बोट बिरूवा समेत सुक्न थालेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा मनसून भित्रिन अझै केही दिन बाँकी छ। सामान्यतया जुन 13 तारीक अर्थात जेठ 30 आसपास मनसून नेपाल प्रवेश गर्ने गर्दछ। हाल सक्रिय प्री मनसून प्रणालीका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको भए पनि पूर्वी वायु पुनरमा सक्रिय नभएकाले केही स्थानमा पानी पर्ने र केही स्थानमा नपर्ने अवस्था रहेको मौसमविदहरू बताउँछन्। मौसम पूर्व अनुमान महाशाखाका मौसमविद विनु महर्जनका अनुसार मनसून भित्रिएपछि मात्रै देशभर नियमित वर्षाको सम्भावना बढ्नेछ।
14: स्थानीय वायु भनेको छ एकदम यो सानो यो एरियामा काम गर्छ होइन, जस्तै कुनै सिस्टम यहाँबाट पास भयो, यहाँ पानी परेन भने यहाँबाट पास भएर अर्को ठाउँमा जाँदाखेरि त्यहाँ जलवाष्पयुक्त हावा भेट्यो भने चाहिँ उक्त सिस्टमले पानी पार्ने गर्दछ होइन। अब यो प्री मनसुनमा चाहिँ लगभग एकदमै यो खण्डित वर्षाको सम्भावनाहरू धेरै हुन्छ कि, त्यही भएर पनि यो जुन यो पश्चिमी भूभागमा छ नि ती स्थानहरूमा चाहिँ पर्याप्त जलवाष्पयुक्त हावाहरू छैन, अहिले चाहिँ अलिक सुक्खा सुक्खा नै देखिन्छ यो पश्चिमी भूभागहरूमा।
13: हुम्लाको दक्षिणी क्षेत्रमा गएको माघ यता उल्लेख्य वर्षा भएको छैन। लामो खडेरीका कारण जेठमा बिच्याइने गहुँ बालीको उत्पादन समेत घटेको स्थानीय बताउँछन्। अब कार्तिकमा पाक्ने मुख्य बाली समेत प्रभावित हुने संकेत देखिएपछि किसानहरू सम्भावित खाद्य संकट र भोकमरीको चिन्तामा छन्। बेलुमाया महतारा, सीआईएन रेडियो कर्णाली आवाज, सिमकोट हुम्ला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। लामो समयदेखि सड़क सुरक्षा ऐन जारी गर्न अलमल।
15: अब हामीले चाहिँ पहिलेदेखि उठाएर विषय चाहिँ यो सड़क सुरक्षा ऐन पास नभएको स्थिति हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सड़क सुरक्षा ऐनमा चाहिँ काम भइरहेको छ।
0: सड़क दुर्घटनाको जोखिम कम गर्न नीतिगत सुधार आवश्यक, तर संसदमा छलफल कम। विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: आपको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन
2: संसद तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थालो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद
3: बिस्तारा कुरिरहेका छन् जसले पीढ़ी आँगन कुरिरहेका छन् ती मान्छेसँग गएर तपाईँलाई के गरिदियो भने सरकारले ठिक हुन सक्छ भनेर के सवाल राख्नुभयो भने ठूलो न्याय हुन सक्छ
4: तपाईँका दैनिक भोगाई तपाईँका प्रश्न तपाईँका सुझाव अब जोडिने छन् कानून निर्माण प्रक्रियामा
3: समस्या समाधानका लागि बजेट कति प्रतिशत योजन गरिएको छ त त्यो गरिदिनु पर्यो नि
5: हाम्रो विधेयक आयो भन्ने हुनु पर्यो मेरो विधेयक होइन
2: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद
4: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
2: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि
6: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घाम 1 शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपीटीभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
8: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ नेपालमा सड़क दुर्घटना वर्षेनी बढ़दो चुनौतीका रूपमा देखिए पनि सड़क सुरक्षा सम्बन्धी कानूनी तथा नीतिगत सुधारले अपेक्षित गति लिन सकेको छैन लामो समयदेखि प्रस्तावित सड़क सुरक्षा ऐन जारी हुन नसक्दा दुर्घटना न्यूनीकरणका लागि आवश्यक कानूनी आधार कमजोर बनेको छ ऐन जारी गर्न भएको अलमल र सड़क दुर्घटनाको जोखिम कम गर्न संसद र सांसदको भूमिकाको बारेमा रासोपाका सांसद आशिष गजुरेलसँग साथी लीलप्रकाश चन्दले कुराकानी गर्नुभएको छ
9: फेरि मन्त्रालय गरेर त्यसरी चाहिँ गरेको छैन मैले
10: सभापति भएपछि
9: किनभने अब हामी त सरकारलाई पनि सजग गर्ने निर्देशन दिने समन्वयन गर्ने त्यो अधिकार त समितिले राख्छ
10: तर राम्रो कुरा भन्नको लागि त सभापतिको रूपमा म भए त्यसकारणले नजाने कि अथवा दूरी कायम गर्ने कि भन्ने त्यति नै
9: त्यो छैन होइन अब आवश्यकता अनुसारले आफ्नो चाहिँ विज्ञताको आधारमा आफ्नो अनुभवको आधारमा त्यसको लागि त सभापतिकै हैसियत त हुँदैन
10: तर आज धेरै हिमचिम भयो भने भोलि समितिले कुनै निर्देशन दिनु पर्दाखेरि केही गाह्रो पिरियो हुने हो कि भन्ने त्यो पनि डर
9: छ अब हामी त जे भए पनि अब एउटा डेलिभरी गरौँ भन्ने हो सामान्य प्रधानमन्त्रीज्यूको स्पिरिट पनि त्यही हो एनी हाउ हामी त डेलिभरी गर्न भनेर त्यही हिसाबले नै आयो र हामी पनि राजनीति नगरीको मान्छेलाई एउटा आशिष गजुरेललाई सिन्धुली क्षेत्र नम्बर 2 किन जितायो भन्दाखेरि यो प्राविधिक मान्छे हो अनुभव छ काम गर्ने क्षमता छ त्यही भएर नै जिताएर पठाउनु भएको हो
10: प्रधानमन्त्रीज्यूले पनि बोलाउनु भयो छलफलको लागि सांसदसँग भेटेको त भइ नै हाल्यो तर एउटा विज्ञताको आधारमा यसमा के गर्न सकिन्छ भन्ने खालको त्यस्तो पनि संवादहरू हुन्छन्
9: त्यसपछि भएको छैन प्रधानमन्त्री कार्यालयबाट चाहिँ यो यातायात व्यवस्थापन ट्राफिक व्यवस्थापनको मिटिङमा चाहिँ गएको छु सामान्य प्रधानमन्त्रीज्यूको त त्यसरी अरू मिटिङमा गएको छैन
10: त्यसो भए अब यो जुन सड़क पूर्वाधार र दुर्घटना जुन बढ़िरहेको छ नि त्यसलाई अब कसरी रोक्न सकिन्छ त अब तपाईँ सांसदको रूपमा समितिको सभापतिको रूपमा यसबारेमा केही सोचिराख्नु भएको छ अब चाहिँ के नगरी नहुने हो छिटो छिटो
9: अब हामीले चाहिँ पहिलेदेखि उठाएर विषय चाहिँ सड़क सुरक्षा ऐन पास नभएको स्थिति हो त्यसले चाहिँ अहिले हामी मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सड़क सुरक्षा ऐनको ऐनमा चाहिँ काम भइराखेको छ होइन यो अन्तिम चरणमै छ त्यसमा अब हामीले पनि धेरै इनपुट दियौं त्यसमा अरू चाहिँ विज्ञहरूको पनि राय लिएर त्यो भन्यौं त्यो
10: कस्तो छ व्यवस्था ऐनमा के ल्याउनु
9: अब सड़क सुरक्षा ऐनमा जुन एउटा व्यावहारिक पाटोहरू हामीले हेरिराखेका छौं जस्तै अब जनचेतनाको कार्यक्रमहरू भयो र यो नियम मिस्नेकोलाई चाहिँ कडाभन्दा कडा कारवाही हुने हिसाबले र महत्वपूर्ण त्यसमा विषयवस्तु भनेको चाहिँ सड़क सुरक्षा परिषदको गठन हो किनभने
10: यसले के गर्छ
9: किनभने एउटा आजको दिनमा हेर्नु भने 24 घण्टा सड़क सुरक्षा हेर्ने कुनै पनि निकाय छैनन्। सबैसँग चाहिँ अलिअलि अधिकार छ, त्यही भएर एउटा अधिकार सम्पन्न सड़क सुरक्षा परिषद गठन हुन्छ, त्यसले नै सम्पूर्ण सड़क सुरक्षाको जिम्मेवारी लिन्छ, चौविसै घण्टा उसले जिम्मेवारी दिन्छ। त्यो हिसाबले अहिले सड़क सुरक्षा ऐन ड्राफ्ट भइराखेको छ, विधेयकको रूपमा त्यो अगाडि बढ्छ र त्यो भएपछि एउटा हामीले चाहिँ सड़क सुरक्षाको लागि डेडिकेटेड निकाय भयो भने यसले धेरै नै फरक पार्छ भनेर चाहिँ यसलाई नै प्राथमिकतामा दिएर हामीले काम अगाडि बढाएको।
10: अहिले पनि अब बाटोघाटोमा हेर्यो भने प्रहरी प्रशासनको उपस्थिति चाहिँ अलि देखिने हो, तर परिषद नै भयो भने के हुन्छ? परिषद थप सक्रिय हुने र प्रहरी प्रशासनले सहयोग गर्ने हो कि अथवा त्यसले कसरी के परिकल्पना गरिरहेको छ?
9: अब मेन सड़क सुरक्षा हेर्ने चाहिँ सड़क सुरक्षा परिषद हुन्छ, अब परिषद आफैले सबै काम गर्ने होइन, ट्राफिक प्रहरीले त अब कसैले ट्राफिक नियम मिच्या छ भने कारवाही गर्ने उसको जिम्मेवारी हो, त्यो जिम्मेवारी उसैको रहन्छ होइन। सड़क बनाउने चाहिँ जिम्मेवारी चाहिँ सड़क विभागकै हुन्छ, तर अब सड़क सुरक्षा परिषदले चाहिँ यो सड़कको स्तर यो हुनुपर्छ, यसको सड़क सुरक्षाको मापदण्ड यो हो, तैँले बनाउँदा यो लागू हुनुपर्छ भन्ने खालको चाहिँ नियमहरू ल्याउँछ। जस्तै यातायात व्यवस्था विभागले विभागको लागि चाहिँ तेरो चाहिँ चालक अनुमति प्राप्त गर्ने चाहिँ इक्जाम परीक्षाहरू कस्तो हुन्छ, यस्तो हुनुपर्छ, यस्तो भयो भने अझ सुरक्षित हुन्छ भन्ने कुरा त्यो निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ कामहरू गर्छ। अब काम गर्ने भनेको त सरकारवाला निकाय हो, तर त्यसको कमाण्ड कसले गर्छ भन्दा सड़क सुरक्षा परिषदले गर्छ। आज तपाईँले हेर्नुभयो भनेदेखि सड़कको निर्माण पनि सड़क विभागले गर्छ, त्यसको स्तर पनि सड़क विभागले नै चाहिँ निर्धारण गर्छ र सड़क सुरक्षाको विषय पनि ऊ आफैले हेर्छ भनेपछि उसलाई त्यो त मिल्दैन नि त, कतै न कतै त्यो त मिलेन नि त भनेपछि अब सड़क सुरक्षा परिषदले के गर्छ भन्दा यो सड़क त बन्यो तर सड़क सुरक्षामा हुने खोइ यहाँ चाहिँ साइन छैन, सिग्नल छैन, फुटपाथ छैन, यस्तो चाहिँ यो सुरक्षित फुटपाथ छैन भन्ने कुरो त सड़क सुरक्षा परिषदले जानकारी लिएर त्यो चाहिँ निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ हामीले परिकल्पना गरिराखेका छौँ।
10: परिषद बन्ने बित्तिकै सबै समस्याको समाधान भइसक्ने हो कि त्यो परिषद गठन भइसकेपछि पनि सरकार अथवा सरकारवाला निकायले यो काम गरेन भने फेरि प्रभावकारी नहुन सक्छ भन्ने हो?
9: स्पष्ट भिजन प्रस्तुत गरेर काम गर्यो भनेदेखि त डेलिभरी भइहाल्छ। जस्तो अहिले देखेका छौँ नि हामी सबैले, सामान्य प्रधानमन्त्रीज्यू बालेन्द्र शाह भएपछि उहाँले एउटा उद्देश्य राखेर काम गर्नु भएको छ, त्यसमा सफल भइरहनु भएको छ नि त होइन। मुख्य गर्नुपर्ने तालुक निकायले डेलिभरी गरौँ भन्यो भने त हुने रहेछ भन्ने कुरा त प्रष्ट भयो नि त। सड़क सुरक्षा ऐन आउँदैमा, सड़क सुरक्षा परिषद गठन हुँदैमा चाहिँ सड़कमा चाहिँ मान्छे मृत्यु हुने, दुर्घटना जिरो हुने त होइन। यो निकायले काम गरेपछि, यो निकायले चाहिँ प्रभावकारी ढंगले काम कारवाहीहरू अगाडि बढाएपछि त दुर्घटना कम हुन्छ, दुर्घटना कम चाहिँ घाइते कम हुन्छ, मृत्यु सड़क दुर्घटनामा मृत्यु कम हुन्छ।
10: अहिले समस्या भनेको नियमको पालना नगरेर हो कि बनेका संरचनाहरूको गुणस्तर अथवा त्यसमा केही लापरवाही कमजोरी भएको कारणले
9: सबै हो। सड़क दुर्घटना भनेको तपाईँको एउटा सिस्टम हो क्या, त्यो सिस्टममा के पर्छ भन्दा सड़क पूर्वाधार पर्यो, सवारी साधन पर्यो, सड़क प्रयोगकर्ता पर्यो। सड़क प्रयोगकर्तामा चालक, सहचालक, मोटरसाइकल चालक, ट्याक्सी चालक, पैदल यात्री, साइकल चालक होइन, व्हील चेयर चालक सबै पर्यो नि त, त्यो भयो। अनि नियम कानून चाहिँ स्पष्ट नहुनु र नियम कानून फितलो हुनु, जनचेतनाको कार्यक्रमहरू अगाडि नबढाउनु, अनि अर्को कुरा चाहिँ तपाईँको चाहिँ प्रविधि मैत्री नहुनु होइन, अनि कडाभन्दा कडा नियम पालना नगराउनु होइन, र दुर्घटनापछिको तत्काल उद्धार नगराउनु, यी त सड़क सुरक्षाका समस्याहरू हुन् त मूलभूत रूपमा सिस्टममा।
10: अहिले यो ऐनमा चाहिँ उद्धारको कुरा जोड गर्न खोज्नु भएको केही छ तपाईँहरू?
9: यसमा चाहिँ एउटा चाहिँ तपाईँको डेडिकेटेड चाहिँ उद्धारको चाहिँ एउटा संयन्त्र बन्छ, ऊ 24 घण्टा त्यसको लागि अलर्ट भएर बस्छ।
8: प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिनुभएको अभिव्यक्ति, 10 गजा क्षेत्रमा नेपाल भारत दुवैको जमीन उपभोग भइरहेको विषयमा केन्द्रित रहेको परराष्ट्र मन्त्री शिशिर खनालले बताउनु भएको छ। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आग्नेले प्रधानमन्त्री शाहको राष्ट्रियताप्रतिको निष्ठामाथि प्रश्न उठेको बताउनु भएको छ। अर्थमन्त्री डाक्टर सोनी
9: डेडिकेटेड चाहिँ उद्धारको चाहिँ एउटा संयन्त्र बन्छ, ऊ 24 घण्टा त्यसको लागि अलर्ट भएर बस्छ।

25 लाख किसान आबद्ध भएको बताएको छ। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु तथा सुरक्षा सम्बन्धी सम्झौता गर्न ढिलाइ गरेको बताउनु भएको छ र नेपाली महिला क्रिकेट टोली एसीसी महिला प्रिमियर कप क्रिकेटको क्वार्टर फाइनलबाट बाहिरिएसँगै एसिया कपमा छनौट हुन असफल भएको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि जेठ 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तो बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिम्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्से बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: बाबा बाबा, म टाढो स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहिए मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार धादिङ, एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
8: 9861-7045-47।
0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
3: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन, डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849-2431-11, 9849-2431-11।
9: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: बुढी हेर त लाऊ
1: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको
0: कहाँबाट हुनु नि मैले दिदीबहिनी सुनसादी घर गहना उद्योगबाट ल्याएको नि
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
0: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ अनुभवी शिक्षकहरू आधुनिक शिक्षण वातावरण नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर सिट सीमित छ आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार
3: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
4: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
5: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
3: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
5: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
4: किन नि बाबा
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
4: हस् बाबा
6: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण किमल सिन्हा
7: सम्पर्क मोबाइल 97140-031-429
8: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
8: दाँतको जराईदेखि उपचार गरिने नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841-055-754 9841-055-754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
10: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
9: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
10: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
9: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
10: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54
9: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
7: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सकी अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
11: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
7: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरो सुन्दिन म।
11: ल टिप्नुहोस्, प्रोपाइटर गिरबहादुर श्रेष्ठको लागि 98340-97437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोपाइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-057-437।
12: राष्ट्रको लागि बक्सिङ,
13: स्वास्थ्यको लागि बक्सिङ,
12: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
13: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
12: समय बिहान र बेलुका।
13: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 98-41-65-64-99, 98-41-65-64-99।
12: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
14: ओ मेज्यू नमस्कार है।
15: नमस्कार नमस्कार मेज्यू नमस्कार।
14: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
15: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
14: है मेज्यू। म त बिहेमा आउँदिन होला।
15: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
14: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
15: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
14: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
15: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्, फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है।
16: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: बुढा आज इन्टरभ्यू थियो के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
1: होइन के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिवा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
0: भिटामिन डी,
4: भिटामिन बी 12,
0: आइरन प्रोफाइल
4: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205363।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8, सागुटार, धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9510638002 9510638002।
1: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि?
5: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल, धादिङ बेसीमा।
5: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औँठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-19।
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: जोडिएको छ।
3: निजामती सेवामा बाध्यकारी अवकाशको चर्चा बारे के भन्छन् विज्ञ?
4: उसले रिटायरमेन्ट गर्ने होइन, सुरक्षित रूपमा अवकाश दिनलाई एउटा राम्रो प्याकेज दिइदियो भने पहिलो प्रयोग पनि त भयो होली नेटवर्कको।
3: र अमेरिका र इरानद्वारा एक अर्का विरूद्ध थप कार्यवाहीको नयाँ चेतावनी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व
5: समाचार। इरानको सरकारी संचार माध्यमले अमेरिकी हमलामा दुईवटा रिजर्भोयरमा क्षति पुगेपछि दक्षिणी नगर सिरिकमा हजारौं मानिसहरू पिउने पानीबाट वञ्चित भएको बताएका छन्। संयुक्त राज्य अमेरिकाको सेनाले सोमबार अमेरिकी हेलिकप्टरलाई खसालिएको बदलामा इरानी निशानाहरूमा आक्रमण गरिएको जनाएको छ। त्यसको जवाफमा इरानले उक्त क्षेत्रका अमेरिकी अखडाहरूमा हमला गरेको थियो। राति भएको हमलापछि इरानी विदेश मन्त्रालयका प्रवक्ताले वाशिङटनले परस्पर बाजिने सन्देशहरूको प्रवाह, मागहरूको फेरबदल र युद्ध विरामको बारम्बार उल्लंघनबाट शान्ति सम्झौताको सम्भावनामा क्षति पुर्याएको बताए। इजरायली सेनाले दक्षिणी लेबनानमा रहेको साइजन शहरमा हवाई आक्रमण गरेका विवरणहरू आएका छन्। फ्रान्सेली समाचार संस्था एएफपीका एकजना पत्रकारले एउटा कार जलेको देख्नु अघि विस्फोटनको आवाज सुनेको जनाएका छन्। सोमबार इजरायल र इरानले आपसी लड़ाई स्थगित गर्ने सहमति गरेका थिए र इजरायलले लेबनानको राजधानी बेरूतमाथिको आक्रमण रोकेको थियो। तर इजरायली सेनाले दक्षिणी लेबनानमा रहेको हिजबुल्लाको ठेगानामा आफूले हमलाहरूलाई निरन्तरता दिएको जनाएको छ। राष्ट्रसंघका मानव अधिकार सम्बन्धी उच्चायुक्तले आफूले द्वन्द्वका पक्षहरूले गरेको भनिएको मानव अधिकार उल्लंघनको जाँचका लागि एउटा मिशन केही समयमा नै लेबनान पठाउन लागेको बताएका छन्। पाकिस्तानले भनेको छ उसले अफगानिस्तानसँगको सीमानामा शंकास्पद उग्रवादीहरू लुक्ने अखडाहरूमा गरेको आक्रमणमा दर्जनौं विद्रोहीहरू मारिएका छन्। संचार मन्त्री उता उल्ला तररले एउटा तालिम केन्द्रसहित चारवटा निशाना ध्वस्त बनाइएको बताए। यसअघि अफगान तालिबानले तीनवटा प्रान्तमा गरिएको आक्रमणमा बालबालिका सहित 13 जना सर्वसाधारण मारिएको बताएको थियो। दुवै पक्षका दावीको स्वतन्त्र पुष्टि हुन सकेको छैन। इस्लामाबादबाट बीबीसीकी क्यारोलिन डेभिस भन्छिन्, अफगान तालिबानका प्रवक्ताले पाकिस्तानले हत्या गरेको भन्दै बालबालिकाको विभत्स तस्वीर सार्वजनिक गरेका छन्। पछिल्लो 8 महिनामा दुवै देशबीचको सम्बन्ध नाटकीय रूपमा बिग्रिएको छ। अफगान तालिबानले यस्ता समूहलाई संरक्षण गरेको सधैँ अस्वीकार गर्दै आएको छ। बीबीसीकी क्यारोलिन डेभिस। हङकङका अधिकारीहरूले एउटा सार्वजनिक आवासीय परिसरमा गत वर्ष भएको भीषण आगलागीका घटनामा 7 व्यक्ति र 2 कम्पनी विरूद्ध मुद्दा दायर गरेका छन्। गएको नोभेम्बरमा वाङफुक कोटमा 7 अग्ला भवनहरूको संरचनामा आगो लाग्दा 168 जनाको ज्यान गएको थियो र म्यानमारमा सैन्य सरकार विरूद्ध लड़िरहेका विद्रोहीहरूले बीबीसीसँग जनशक्ति र उपकरणको अभावका कारण आफूहरूले पकड़ गुमाउँदै गएको बताएका छन्। नयाँ ड्रोन प्रविधि र जबरजस्ती गरिएको 10,000 सैन्य भर्तीले जुन्टालाई गुमाएका भूभाग नियन्त्रण गर्न मद्दत पुर्याएको देखिन्छ। यो बीबीसी नेपाली सेवा हो।
3: साझापखमा पुनः स्वागत छ। प्रधानमन्त्री वालेन्द्र शाहको हालैको सीमा मामिला सम्बन्धी विवादित अभिव्यक्तिबारे परराष्ट्र मन्त्री शिशिर खनालले आज सदनमा उपस्थित भएर सरकारको धारणा स्पष्ट पारेका छन्। प्रधानमन्त्री शाहले केही दिन अघि सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको जग्गा मिचेको अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले त्यसबारे जवाफको माग गर्दै सदन चल्न दिएका थिएनन्। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र विपक्षी दलका नेताहरूबीच आज बिहान भएको छलफलमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रीले धारणा राख्ने सहमति भएपछि सदनको कार्यवाही अघि बढ़ेको हो। एक रिपोर्ट। प्रधानमन्त्री शाह स्वयंले सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने विपक्षी दलहरूको निरन्तरको मागका बावजूद उनी उपस्थित नभएपछि उनका तर्फबाट परराष्ट्र मन्त्री खनालले सदनमा स्पष्टीकरण दिएका हुन्। नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति क्रस बोर्डर अक्युपेशनसँग सम्बन्धित रहेको मन्त्री खनालको दावी थियो।
6: प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरूमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारत भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ। आफ्नो उपभोगमा रहेको जग्गाको दावी दुवै पक्षले गर्ने गरेका छन्। सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा राख्नु भएको भनाईको सन्दर्भ यी प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेशनसँग जोडिएको छ।
3: त्यस्तै भारतसँगको सीमा मामिलामा युकेले पनि सरोकार राख्नुपर्ने भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्तिबारे परराष्ट्र मन्त्री खनालले भने,
6: यसमा तेस्रो पक्षको मध्यस्थता हामीले खोजेका होइनौं, खालि तत्कालीन अवस्थाको थप सन्दर्भ सामग्री केही भए ती स्वाभाविक रूपमा समस्या समाधानमा सहयोगी हुन सक्ने हुनाले आवश्यक परेमा त्यसको उपयोग गर्ने विषयलाई सम्मानीय ज्यूले इंगित गर्नुभएको हो।
3: परराष्ट्र मन्त्रीको स्पष्टीकरणपछि आफ्नो धारणा राखेका नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज अङ्डेम्बेले प्रधानमन्त्रीको भनाईमै मात्रै अल्मलिएर संसदको अमूल्य समय खेर फाल्न नहुने निष्कर्षमा आफू पुगेको बताए। बजेट र अन्य अत्यावश्यकीय विषयहरूमा छलफलको खाँचो औल्याउँदै उनले भने,
2: प्रधानमन्त्रीजीलाई संसद नचाहिएला तर प्रतिपक्षलाई संसद चाहिएको छ। उपरान्त म उहाँलाई खोज्न चाहन्न, किन भन्दाखेरि मेरो मुलुकको समस्याहरू प्रश्नहरू उहाँको उपस्थिति भन्दा पनि ठूलो छ, संवेदनशील छ।
3: आङदेम्बेले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन आँट नगरेकोमा सभामुख डोलप्रसाद अर्यालमाथि पनि प्रश्न उठाए। त्यस्तै नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले परराष्ट्र मन्त्री खनालको स्पष्टीकरणप्रति विमति प्रकट गरे।
7: विदेश मन्त्रीले प्रधानमन्त्रीको पक्षबाट उहाँको वक्तव्यलाई यहाँ रक्षा गर्ने त्यो सही थियो त्यो भनाई भन्ने कुराहरू चाहिँ यहाँ भनेर जानुभयो, त्यो स्पष्टीकरणसित हामी सहमत छैनौ। त्यो स्पष्टीकरण प्रधानमन्त्रीले नै दिनुपर्छ। उहाँ यो संसदको उपहास गरेर उपेक्षा गरेर उहाँ किन यो संसदमा फेरि आउन चाहनुहुन्न, यसको चाहिँ के अर्थ हो?
3: त्यसै गरी नेपाली कम्युनिष्ट पार्टीका प्रमेश हमालले पनि परराष्ट्र मन्त्रीको स्पष्टीकरणलाई आफ्नो दलले नस्वीकार्ने बताए। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले उनकै शब्दमा प्रधानमन्त्रीका तर्फबाट भएको त्रुटिलाई मन्त्रीले सच्याउनुपर्ने परिस्थिति आएको टिप्पणी गरे। उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई सभामुखले नै अभिलेखबाट हटाइदिन उचित हुने धारणा समेत राखे। मुख्य प्रतिपक्षी नेपाली कांग्रेस सहितका विपक्षीहरू सदनको कार्यवाही अघि बढ़ाउन सहमत हुँदा श्रम संस्कृति पार्टीका सांसदहरूले भने राष्ट्र मन्त्री खनालले आफ्नो भनाई राख्ने क्रममा विरोध जनाएका थिए। अब अर्को प्रसंग, सरकारले एकपटकका लागि 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पुगेका निजामती कर्मचारीलाई अवकाश दिने गरी कानून ल्याउन लागेको प्रति कतिपय विज्ञहरूले आपत्ति जनाएका छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा विधेयकको मस्यौदा तयार गरी अहिले उक्त मस्यौदा कानून न्याय तथा संसदीय मामिला मन्त्रालय पठाएको जनाएको छ। ऐन लागू हुने मितिसम्म 55 वर्ष उमेर पूरा गरेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई एकपटकका लागि अनिवार्य अवकाश दिने व्यवस्था मस्यौदामा समावेश गरिएको बताइएको छ। यसै सन्दर्भमा हामीले लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीलाई सम्पर्क गरी शुरूमा यस्तो व्यवस्था लागू गर्नु कति उचित हुन्छ भनेर सोधेका छौं।
8: गभर्नमेन्टले एउटा राइट साइडमा ल्याउन ठूलो कदम लिन खोजेको देखिन्छ, तर त्यो प्रशासनको प्रिन्सिपलको दृष्टिकोणले राम्रो मानिँदैन। किनभने तपाईँलाई यदि एउटा ठूलो संख्यामा कर्मचारीहरूलाई अवकाश दिनु हो भने उनीहरूलाई आकर्षक प्याकेजहरू ल्याएर उनीहरूलाई स्वैच्छिक रूपमा नै अवकाश दिन सकिन्थ्यो। तर के हुन्छ भने ऐन ल्याउने ऐन पनि फेरि कस्तो भने त्यो दिन एक लट खाल्ने त्यसरी फेरि 60 वर्ष गराउने, एकपटकलाई अन्याय हुन्छ। त्यो चाहिँ कानुन डिस्कनले पनि मिलेन, न्याय संकट पनि भएन। त्यसरी के गर्नुपर्छ भने ठिक छ, सरकारलाई चाहिँ आफूसँग लय मिलाउन सक्ने कर्मचारी भएनन् होला पुराना कर्मचारी, वा कर्मचारीको संख्या बढी भएर त्यसलाई काट्नु पर्यो होला। त्यसका उपायहरू भने 2-3 वटा हुन सक्छन्, दरबन्दी फ्रिज गर्ने एउटा फ्रिज र दरबन्दी, दोस्रो भइरहेका कर्मचारीलाई एउटा गोल्डन हेन्डसेकको राम्रो प्याकेज लिएर स्वैच्छिक रूपमै अवकाश दिन लाउने, त्यो गरेको भए राम्रो हुन्थ्यो। तर जुन अहिले हल्ला आएको छ त्यो त्यति प्रिय कदम होइन। यो कदम 1949 सालमा गिरिजा प्रसाद कोइरालाले गरिसकेका हो, त्यो बेला पनि 3,000 भन्दा बढी कर्मचारी अवकाशमा आउन 58 मा 60 वटा 58 मा झारेर र 30 वर्ष, त्यो बेला पर्दा सिस्टम थियो, पर्दा सिस्टमबाट पनि 2-3 जना कर्मचारी अवकाश दिएर
9: अहिले त एकैपटक लगभग 10,000-8,000 कर्मचारीले अवकाश
8: लिँदा अनुभवी कर्मचारीहरू अवकाशमा जान्छन्। त्यो राष्ट्रको लागि धेरै ठूलो क्षति हुन्छ, धेरै तालिम लिएका र धेरै अनुभवी कर्मचारीहरू राष्ट्रले ठूलो लगानी गरेका अनुभवी कर्मचारी बाहिर जानु भनेको सरकारलाई नै भोलि अप्ठ्यारो पर्ने हो।
9: यस्तो खालको व्यवस्था ल्याइन लाग्नुको एउटा कारण चाहिँ कम्प्युटर लगायतका दक्षता नभएका कर्मचारीहरू पनि छन्, तिनीहरूलाई पनि लक्षित गरिएको
8: भन्नुभयो। त्यसै कस्तो हुन्छ भने अहिलेको नयाँ प्रविधिमा अभ्यस्त छैनन् कि भन्ने चाहिँ एउटा हामी त्यसलाई लुडाइट भन्छौँ, लुडाइट लुडाइट छन् कि सिनियर लेभलमा अथवा त्यो पुरानो कर्मचारीमा भन्ने हो। तर अहिले मेरो आफ्नो जहाँसम्म मैले थाहा पाए अनुसार मैले बुझे अनुसार अहिलेका सिनियर लेभलका सचिवहरू अथवा सहसचिवहरू पनि यसमा अभ्यस्त छन्, कमी छैन उनीहरूमा। अर्को कुरो के हुन्छ भने अहिलेको म्यानेजमेन्टको प्रिन्सिपल अहिले नयाँ प्रिन्सिपल डेभलप भएको छ जुन पहिलेको जस्तो होइन। अहिले के भनिन्छ त भने त्यो ह्युमन रिसोर्स जुन एउटा हामीले तालिम दिएर ट्रेन गरेको हुन्छ त्यो भनेको एसेट हुन्, त्यसमै गुणाले उनीहरूलाई बाँधेर राख्ने छोड्न नदिने बरु करारमा भए पनि राख्ने त्यस्तो प्रिन्सिपल आइरहेको छ अन्यत्र। हामी चाहिँ के गर्छौँ भने हामी चाहिँ उनीहरूलाई घर जाउँ भन्छौँ भने पनि अलिकति प्रिन्सिपलले पनि मिलाएको छैन। गुरुजा प्रसाद कोइरालाको टाइममा 30 वर्षको उसले हटाउँदाखेरिको परिस्थिति भनौँ, मैले त्यो बेला म कार्यरतै थिएँ, त्यो बेला कस्तोसम्म अवस्था भयो भने मुख्य सचिवदेखि लिएर महत्वपूर्ण मन्त्रालयका सचिवहरू 5 वर्ष पुगेको सहसचिव नभएर करारमा राख्नु परेको थियो।
9: त्यसले कार्य सम्पादनमा असर गर्यो कि गरेन त अथवा अब
8: अनुभव जस्तो अनुभवको कमी, अनुभव भने यति ठुलो चिज हो जुन चाहिँ ठुल्ठुला निर्णयमा त्यो रिफ्लेक्ट हुन्छ। अनुभव अनुभवी सचिवहरू अनुभवी कर्मचारीहरू अनुभवी विभागीय प्रमुखहरूले चाहिँ सही गाइडेन्स दिन्छन् सरकारलाई। सरकार त यत्रो ठुलो म्यान्डेट लिएर आएको छ, उसलाई धेरै काम गर्नु छ, त्यो अवस्थामा कर्मचारीहरू चाहिँ अनुभवी पनि चाहिन्छ।
9: एकापट्टिबाट हेर्दाखेरि चाहिँ अहिले अब मन्त्रालयको साइज घटाउनेदेखि लिएर मन्त्रालय मर्ज गर्ने जुन काम भइरहेको छ त्यो हेर्दाखेरि कर्मचारीहरू ठुलो संख्यामा काम नपाउने अवस्थाले गर्दा पनि हो कि सरकारले
8: कर्मचारी बढी भए हटाउनै पर्छ त। त्यसको लागि उपाय भनिन् तपाईँले कर्मचारी हटाउनु पर्छ, त्यसको लागि फोर्सली रिटायरमेन्ट गर्ने होइन, स्वैच्छिक रूपमा अवकाश दिनलाई एउटा राम्रो प्याकेज दिइदियो भने भइहाल्छ। पहिले प्रयोग पनि त भएको हो त्यस्तो कोले नेसको।
3: उनी थिए लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली, साथी विनिता दाहालसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, दुवै पक्षले एक अर्का लक्षित आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका वरिष्ठ अधिकारीहरूले थप कार्यवाहीको नयाँ चेतावनी दिएका छन्। इरानका विदेश मन्त्रीले कुनै पनि आक्रमण वा जोखिमलाई जवाफ नदिई नछाड्ने बताएपछि ट्रम्पले तेहरानले मूल्य चुकाउनु पर्ने बताएका छन्। बीबीसीका विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
5: ट्रुथ सोसियलमा लेख्दै राष्ट्रपति ट्रम्पले इरानी सेना पूर्ण भद्रगोलको अवस्थामा रहेको र उनकै शब्दमा अधिकांश जल सेना र वायु सेना जस्तै अब लगभग अस्तित्वमा नै नरहेको उल्लेख गरेका थिए। राष्ट्रपति ट्रम्पले तेहरानले सम्झौता गर्न अति धेरै समय खर्चिएको भन्दै उसले अब त्यसको मूल्य चुकाउनु पर्ने बताए। यसअघि इरानका विदेश मन्त्री अब्बास अराक्चीले आफ्नो मुलुकले कुनै पनि हमला वा जोखिमको जवाफ नदिएर नबस्ने बताउँदै अमेरिकाले लड़ाईको मैदानमा पराजय बेहोरे बताएका थिए। खाड़ीमा आफ्नो सेनाको हेलिकप्टर खसालिएपछि अमेरिकाले इरानी अखडाहरूलाई बुधबार निशाना बनाएको थियो। जवाफमा इरानले खाड़ी क्षेत्रका अमेरिकी अखडाहरूमा आक्रमण गरेको थियो। हुर्मुज जलमार्ग नजिकै अवस्थित इरानको प्रतिरक्षा प्रणाली, स्थल कन्ट्रोल केन्द्र र रेडारलाई निशाना बनाइएको अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले बताएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले आफूले 21 अमेरिकी अखडाहरूमा आक्रमण गरेको बताएको थियो। यसअघि मंगलबार राष्ट्रपति ट्रम्पले अमेरिका र इरान एकदमै राम्रो सम्झौताको लगभग नजिक पुगेको बताएका थिए। बुधबार इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले अमेरिकाले परस्पर बाजिने सन्देश पठाएर कूटनीतिक प्रक्रियामा क्षति पुर्याइरहेको र बारम्बार आफ्ना माग र अडानहरू बदलिरहेको बताए। उनले कूटनीतिक प्रक्रियामा न्यूनतम स्थिरता आवश्यक रहने भन्दै इरानले परिस्थितिको पुनः मूल्यांकन गर्नुपर्ने अवस्था रहेको बताएका थिए। Thank you.

यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स दार्जिलिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: होइन आज भोलि मलाई यस्तो के भयो होला, घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एकछत्तै डर मात्रै लागिरहन्छ, के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै।
6: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको, अनुहार पनि मलिनो देख्छु त।
5: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने घरिको के हो के यो झेललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
6: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि, प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छाड सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
5: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
6: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
5: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनाश, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
6: पाइरल फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ।
5: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
6: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
7: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
8: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
9: बाफ्रे,
8: अब चाहिँ के हुने हो?
10: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
8: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
10: तिमीलाई थाहा थिएन?
8: थाहा थिएन।
10: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
8: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
10: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
9: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
11: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
14: कहाँ हाम्रो नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
15: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ।
14: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
15: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
3: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
16: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा, पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404911।
4: तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
5: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
4: ल भाइ हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
6: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण सिबल सिन्हा।
7: सम्पर्क मोबाइल 9741031429।
8: पावर वाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
9: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
8: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
9: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
8: प्रोपाइटर बिट्टु विश्वकर्मा। सम्पर्क नम्बर 9843462616 र 9810323354।
9: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
10: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
11: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
10: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
11: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
10: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
11: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
10: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
12: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
10: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
12: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि,
11: हतार नगरौ न साथीहरु बन्छ
7: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू
11: बाटो बन्छ समयमै बन्छ म अरु के भनौ हेर्नुस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्के है
7: अब यतिकै छोड्न हुन्न साथीहरु बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नु पर्छ
13: अनि के गर्नु त अब उहाँ त निस्किसक्नु भयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
14: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
15: नेपाल सरकार विज्ञापन बोर्ड
16: घर त बल्ल बल्ल बनाई भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
17: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
16: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
17: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि
16: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843-0057-437
18: राष्ट्रको लागि बक्सिङ
19: स्वास्थ्यको लागि बक्सिङ
18: आत्मरक्षाको लागि बक्सिङ जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ
19: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइटा तर्फ ओम शान्ति भवन नजिकै
18: समय बिहान र बेलुका
19: थप जानकारीका लागि रेगन श्रेष्ठ सम्पर्क नम्बर 9841-65-64-99 9841-65-64-99
18: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरे बन्ने होइन त
20: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर। लाङ्गाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: किन आँखा मिचेको मिचे गरेको?
2: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
4: धेरै समय मोबाइल चलाएपछि क्या हो?
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
4: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
4: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
2: बुझे।
4: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
5: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन। एकछत्तै डर मात्रै लागिरहन्छ, के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन। खै
8: होइन ए दिदी, के भयो, किन यसरी झोकाएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
7: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोर्ने, घरिको के हो के यो जानलाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
8: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
7: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
8: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
9: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
10: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
8: पाइल्स, फिसर, फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइल्स, फिस्टुला र फिसरको उपचार गरिन्छ।
7: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
8: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
0: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
3: लस्त है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम चमटार कि चणेलमा सिङबै सुर सिङजेपल मुबा भोले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्बन्ध बोरबरी ढुवानीलाई सुविधा न मुभा क्रङ्गुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511782 फोन सिङजिम सेगो है रोमा।
0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
0: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
0: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
0: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
0: ल्याब टेस्ट,
1: भिटामिन डी,
0: भिटामिन B12,
1: आइरन प्रोफाइल
0: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सक द्वारा आकस्मिक सेवा उपलब्ध छ।
11: अत्याधुनिक 4D रंगीन मेसिन द्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
11: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।